नमस्कार, शुभ बिहानी। मिडियम वेभको 213.67 मिटर तथा 1404 किलो हर्जको तरंगमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। विक्रम सम्बत 2083 को जेठ 3 गते, तदनुसार अंग्रेजी महिनाको 17 तारीक मई 2026 आज रविवार। समयसबेला हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानको 6:32 भइरहेछ। सम्पूर्ण रेडियो प्रेमी श्रोता महानुभावहरूमा हार्दिक स्वागत तथा न्यानो न्यानो अभिवादन जनाउँदै शुरू गर्न लागिरहेका छौं आजको हाम्रो प्रसारण सेवा।

महात्मा गान्धीले भन्नुभएको छ, अहिंसा भन्दा ठूलो मानवीय कर्म अनि धर्म अर्को छैन जसका माध्यमद्वारा मानिसले ईश्वरलाई प्राप्त गर्दछन्।

यत्फलं नास्ति तपसा न योगेन समाधिनं तत्फलं लभते सम्यक कलौ केशव कीर्तनाथ। कि कलियुगमा जुन फल ध्यान जप तप आदिले प्राप्त नभए तापनि कलियुगमा भगवानको नाम संकीर्तन गर्नाले हामी धन्य बन्दछौं। श्रोता, यो चराचर जगतको सृजना तिनै परमपिताले गरेका हुन् जसलाई हामी ईश्वर भनेर आफ्नै नाम र तरिकाले पुकार्छौं। अब पालो भएको छ त्यही परमपिताका स्तुतिगान गर्ने भक्तिगान गर्ने कार्यक्रम भक्ति प्रभात अन्तर्गत। श्रोता, आज कार्यक्रम भक्ति प्रभात अन्तर्गत यहाँलाई सुनाउनेछौ नन्दनी सारणको स्वरमा सजिएका भजनहरू। त श्रोता, कार्यक्रमको पहिलो भजन भक्ति संगीतलाई स्वीकार्नुहोस्।

कार्यक्रम भक्ति प्रभात अन्तर्गत यहाँलाई सुनाइरहेका छौं नन्दिनी शरणको स्वरमा सजिएका भजनहरू। श्रोता, भजन सुनने क्रममा साथै कार्यक्रम भक्ति प्रभातको अन्तिम भजनलाई लिएका छौं नन्दिनी शरणकै आवाजमा।

नन्दिनी शरणको शर्मा सजिएका यसै भजनका साथै आज भने कार्यक्रम भक्ति प्रभातको निर्धारित समय यही पुर्याउँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता अब सुन्नुहोस् अब सुप्रसारण गरिने कार्यक्रमहरूको संक्षिप्त जानकारी। अहिले 6:55 अनि 7 बजी यहाँले सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी समाचार क्रमैले संस्कृत अनि हिन्दी भाषामा। 7:05 कार्यक्रम गोल्डन मेलोडी सदाबहार हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम। 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुन्नुहुनेछ नेपाली भाषामा समाचार। त्यसरी नै श्रोता 7:35 ज्ञान अनि मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम प्रस्तुत गर्नेछौं। 8 बजी अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट नै सम्प्रसार गरेर सुनाउनेछौ समाचार हिन्दी अनि अंग्रेजी भाषामा भने 8:30 आकाशवाणीको उत्तर पूर्वी सेवा सिलोङ केन्द्रबाट सुनाउनेछौ अंग्रेजी भाषामा समाचार। त्यसरी नै श्रोता 8:40 सुनाउनेछौ कार्यक्रम गीतिमाला जस अन्तर्गत सुनाउनेछ नेपाली आधुनिक गीतहरू कुन्ती मुक्तान अनि सम्पूर्णको स्वरमा। 9 बजे यस केन्द्रबाट मुख्य समाचार। 9:02 कार्यक्रम चित्रांजली। 9:30 कार्यक्रम बाल जगत भने 10 बजे पुनः यसै केन्द्रबाट मुख्य समाचार। त्यसरी नै 10:02 10:30 यहाँहरूलाई मनोरञ्जन गराउनेछौ कार्यक्रम ताजे तरानी अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू सुनाएर। श्रोता यी त थिए अब सुप्रसारण गरिने कार्यक्रमहरूको संक्षिप्त जानकारी। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय प्लाम्ब्रो स्टुडियोको घडी अनुसार बिहानको 6:55 हुन लागेको छ। रबको केही क्षणमा यहाँले सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी समाचार क्रमैले संस्कृत अनि हिन्दी भाषामा। केही क्षण प्रतीक्षा गर्नुहोला।

कार्यक्रम गोल्डन मेलोड इस सदाबहार हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम अन्तर्गत यहाँलाई विभिन्न कलाकारहरूको आवाजमा पुराना हिन्दी चलचित्रका गीतहरू सुनाइरहेका छौं। श्रोता, यसै क्रमलाई अघि बढ़ाउँदै अघिल्लो गीतलाई भने लिएका छौं कलाकार लता मंगेशकरको स्वरमा चलचित्र प्रेम पर्वतबाट। सन् 1975 वेद राहीद्वारा निर्माण तथा निर्देशित यस फिल्ममा जयदेवको संगीत साथै रेहना सुल्तान आदि कलाकारहरूको अहम भूमिका रहेको पाइन्छ।

कार्यक्रम गोल्डन मेलोडीज अन्तर्गत यहाँले यस गीतलाई सुनिरहनु भएको थियो। चलचित्र आत्मारामबाट मोहम्मद रफी अनि लता मंगेशकरको स्वरमा सन् 1979 निर्मित यस फिल्ममा शंकर जय किसानको संगीत रहेको पाइन्छ। श्रोता यसै साथै आजलाई भने कार्यक्रम गोल्डन मेलोडीको निर्धारित समय यही पुर्याउँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अबको केही क्षणमा यहाँले सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी नेपाली भाषामा समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

0: पानी हो समाचार सीमा क्षेत्रबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि स्वीडेन पुग्नु भएको छ। श्री मोदीले द्विपक्षीय सम्बन्धका सम्पूर्ण पक्षहरूको समीक्षा गर्न स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनसँग वार्ता गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्याण्डका प्रधानमन्त्री रोब जेटनबीच हेगमा भएको व्यापक छलफलपछि दुई देशबीच द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीको स्तरमा लैजान सहमति भएको छ। दिल्लीको एक अदालतले नीट पेपर लीक मामलाका कथित मास्टरमाइण्ड पीवी कुलकर्णी र अर्का आरोपी मनीषा बाग मारेलाई 10 दिनको सीबीआई हिरासतमा पठाएको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले जुलाई 1 देखि कक्षा 9 का विद्यार्थीहरूले 3 भाषा अध्ययन अनिवार्य गरेको छ र पश्चिम बंगालमा आरजीकर मेडिकल कलेज दुष्कर्म र हत्या मामलाको सुनवाई कोलकाता उच्च अदालतका न्यायाधीश शम्पा सरकार र न्यायाधीश तीर्थकर घोषको डिभिजन बेन्चले गर्नेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि स्वीडेन पुग्नु भएको छ। वहाँको यो भ्रमण भारत र स्वीडेन बीचको बढ़दो गठबन्धनमा ऐतिहासिक कोशी ढुंगा साबित हुनेछ। श्री मोदीले द्विपक्षीय सम्बन्धका सम्पूर्ण पक्षहरूको समीक्षा गर्न र व्यापार बढ़ाउनका लागि हरित परिवर्तन, कृत्रिम बुद्धिमत्ता, उदयमान प्रविधिहरू, स्टार्टअपहरू, लचिलो आपूर्ति श्रृंखलाहरू, रक्षा, अन्तरिक्ष, जलवायु परिवर्तन र जनसम्पर्कमा सहयोगका नयाँ मार्गहरूको खोजी गर्न स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनसँग वार्ता गर्नुहुनेछ। दुवै प्रधानमन्त्रीका साथै युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेन लेयनले पनि उद्योगका लागि युरोपेली गोलमेज सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। यो युरोपका उद्योगपतिहरूका लागि एक प्रमुख मञ्च हो।
1: हमें नीदरलैंड की एक्सपर्टीज और
2: दुनिया की सबसे नवाचारी अर्थव्यवस्थाओं में शामिल स्वीडन को भारत की डिजिटल प्रतिभा और तकनीकी क्षमता के साथ स्वाभाविक साझेदारी मिलती है। वर्तमान में भारत में 280 से अधिक स्वीडिश कंपनियां सक्रिय हैं, जबकि लगभग 75 भारतीय कंपनियों ने स्वीडन में अपनी उपस्थिति स्थापित करी है। इस यात्रा का एक विशेष आकर्षण यूरोपियन राउंड टेबल फॉर इंडस्ट्री का संबोधन है, जिसे प्रधानमंत्री नरेन्द्र मोदी स्वीडन के प्रधानमंत्री और यूरोपियन आयोग के अध्यक्ष के साथ करेंगे। भारत यूरोपियन संघ फ्री ट्रेड समझौता भारतीय निर्यात के लिए बड़ी उपलब्धि माना जा रहा है।
0: यस वर्ष जनवरीमा ऐतिहासिक भारत यूरोपीय संघ स्वतन्त्र व्यापार सम्झौता लागू भए यता यो वहाँको पहिलो यूरोप भ्रमण हो। यस भ्रमणको उद्देश्य द्विपक्षीय सम्बन्धहरूको समीक्षा गर्नु र प्रवृत्तिमा तीव्र परिवर्तन र जटिल भूराजनीतिक चुनौतीहरूको सामना गर्दै सहयोगका नयाँ मार्गहरूको खोजी गर्नु हो। यो भ्रमण आर्थिक संलग्नतामा उच्च वृद्धिको अनुसरण गर्दछ। द्विपक्षीय व्यापार 2025 रेकर्ड 7.75 बिलियन अमेरिकी डलर पुगेको छ र 2000 र 2025 बीचमा स्वीडनबाट भारतमा 2.8 र 2.5 बिलियन अमेरिकी डलर प्रत्यक्ष विदेशी लगानी भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्याण्डका प्रधानमन्त्री रोब जेटनबीच हेगमा भएको व्यापक छलफलपछि दुई देशबीच द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीको स्तरमा लैजान सहमति भएको छ। वार्ताका क्रममा दुवै नेताले व्यापार, रक्षा, प्रविधि, जल व्यवस्थापन, स्वच्छ ऊर्जा, स्वास्थ्य सेवा र शिक्षा लगायत विभिन्न क्षेत्रका सहयोग गर्ने विषयमा समीक्षा गरेका थिए। प्राथमिकताका क्षेत्रमा सहयोगलाई थप मजबूत बनाउन कैयौं सम्झौताहरूमा हस्ताक्षर पनि भएको छ। सम्बन्धहरूलाई रणनीतिक साझेदारीको स्तरमा बढ़ाउने घोषणा गर्नुहुँदै प्रधानमन्त्री मोदीले भन्नुभयो, भारत नेदरल्याण्ड सम्बन्धहरूले पछिल्लो दशकमा उल्लेखनीय प्रगति गरेका छन्।
1: हमें नेदरल्याण्ड की एक्सपर्टीज और भारत के स्पीड और स्केल को हर क्षेत्र में जोड़ना चाहिए। इनोवेशन, इन्वेस्टमेंट, सस्टेनेबिलिटी और डिफेंस जैसे क्षेत्रों में सहयोग को नए आयामों तक पहुंचाना है। इसी साझा दृष्टि के साथ भारत नेदरलैंड संबंधों को स्ट्रेटेजिक पार्टनरशिप के स्तर पर ले जा रहे हैं।
0: दिल्ली को एक अदालत ने नीट पेपर लीक

मामलाका कथित मास्टरमाइण्ड पीवी कुलकर्णी र अर्को आरोपी मनीषा बागमारीलाई 10 दिनको सीबीआई हिरासतमा पठाएको छ। विशेष सीबीआई न्यायाधीश अजय गुप्ताले कुलकर्णी र बागमारीलाई सीबीआई हिरासतमा पठाएका थिए। एजेन्सीले भनेको छ अनुसन्धानका लागि दुवैलाई राष्ट्रिय राजधानीबाट बाहिर निकाल्नु र यो ठूलो षड्यन्त्रको अनुसन्धान गर्नु आवश्यक छ। विशेष सरकारी अभियोजक नीतु गुप्ता सीबीआईको तर्फबाट उपस्थित भएकी थिइन् र दुई आरोपीहरूलाई सोधपूछका लागि 14 दिनको रिमाण्डको माग गरेकी थिइन्। कार्यवाहीको क्रममा सीबीआईले कुलकर्णी र विशेषज्ञ भएको र 2026 को नीट स्नातक प्रश्नपत्र तयार गर्ने काममा संलग्न रहेको बताएको छ। सीबीआई का अनुसार सह अभियुक्त धनंजय लोखण्डेले मनीषा बागमारीबाट लीक भएको सामग्री संलग्न गरेका थिए। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @ARNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। एक राष्ट्र एक चुनाव विधेयकमाथि संयुक्त संसदीय समितिले हिजो बेंगलुरूमा राजनीतिक दलहरू वैधानिक संस्थाहरू र सिभिल सोसाइटीका प्रतिनिधिहरूसित गहन विचार विमर्श गरेको छ। समितिका सभापति पीपी चौधरीले संवाददाताहरूसित बातचीतमा भन्नुभयो कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमार पूर्व मुख्यमन्त्री वीरप्पा मोइली र भारतीय जनता पार्टी तथा अन्य पार्टीहरूका नेताहरूले आफ्नो विचार साझा गरे। समितिले विभिन्न राज्य भ्रमणका क्रममा आपत्ति र सुझाव संलग्न गर्दै आएको उहाँले बताए। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले जुलाई 1 देखि कक्षा 9 का विद्यार्थीहरूले 3 भाषा अध्ययन अनिवार्य गरेको छ। बोर्डले एक विज्ञप्तिमा भनेको छ राष्ट्रिय शिक्षा नीति 2020 राष्ट्रिय विद्यालय शिक्षा पाठ्यक्रम 2023 अनुसार यी 3 भाषा मध्ये कम्तीमा 2 भारतीय मूलको भाषा हुनुपर्छ। सीबीएसईले स्पष्ट पारेको छ कक्षा 10 मा तेस्रो भाषा R3 को लागि कुनै बोर्ड परीक्षा हुने छैन र R3 को सबै मूल्यांकन विशुद्ध रूपमा स्कूल आधारित र आन्तरिक हुनेछ। बोर्डले भनेको छ R3 मा विद्यार्थीहरूको प्रदर्शन सीबीएसई प्रमाण पत्रमा प्रतिबिम्बित हुनेछ। सीबीएसईले यो पनि जानकारी दिएको छ कुनै पनि विद्यार्थीलाई R3 को कारण कक्षा 10 बोर्ड परीक्षामा सामेल

सुनाएको थियो। यो मामलाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले गरिरहेको छ। अनुसन्धान एजेन्सीले संजय रोयलाई मृत्युदण्डको माग गरेको थियो, जबकि उनले उनको रिहाईको लागि निवेदन दिएका थिए। पीड़िताका आमा बाबाले मामिलाको पुनः अनुसन्धानको माग गरेका छन्। मृतकका आमा बाबाले कोलकाताको सियालदा अदालतमा मामिला दर्ता गरेका छन्, जसमा तृणमूल कांग्रेसका पूर्व विधायक निर्मल घोष, संजीव मुखोपाध्याय र घोला पुलिस स्टेशनका तत्कालीन इन्चार्जलाई पक्राउ गर्न माग गरिएको छ। दिल्ली सरकारले राष्ट्रिय राजधानीमा उड्डयन टर्बाइन इन्धनमा मूल्य अवृद्धि कर भ्याट 25% घटाएर 7% गर्ने महत्वपूर्ण निर्णय गरेको छ। आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई 29 रनले पराजित गरेको छ। हिजो राति कोलकातामा पहिला ब्याटिङ गर्दै नाइट राइडर्सले निर्धारित 20 ओभरमा 2 विकेट गुमाएर 247 रन बनाएको थियो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी 2 दिने भ्रमणका लागि स्वीडेन पुग्नु भएको छ। श्री मोदीले द्विपक्षीय सम्बन्धका सम्पूर्ण पक्षहरूको समीक्षा गर्न स्वीडेनका प्रधानमन्त्री अल्फ क्रिस्टरसनसँग वार्ता गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्याण्डका प्रधानमन्त्री रोब जेटेन बीच हेगमा भएको व्यापक छलफलपछि दुई देशबीच द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीको स्तरमा लैजान सहमति भएको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले जुलाई 1 देखि कक्षा 9 का विद्यार्थीहरूले

0: तीन भाषा अध्ययन अनिवार्य गरेको छ। समाचार पूरा भयो, अघिल्लो समाचार 9 बजे प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं, श्रोता प्रस्तुत गर्न लागिरहेका छौं कार्यक्रम ज्ञान मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर हामी उपस्थित भएका छौं। आज परेको छ 17 तारिक
1: मे।
0: हजुर, धेरै दिनपछि फेरि सुन्न पाएँ मैले तपाईँको यो हजुर मे भन्दा भन्दै हामी 17 तारिक आइपुग्यौं है। र आज पनि थुप्रै घटनाहरू घटेको छ र समय खेर नफालेर श्रोताहरूलाई यिनै घटनाहरूबारे भनौँ आज पालन गरिने विभिन्न दिवसहरूबारे जानकारी गराउन चाहन्छौ श्रोताहरूलाई है। हुन त कति दिवसबारे श्रोताहरूलाई थाहा भएकै कुरा हो र पनि हामी प्रत्येक बिहान यो समय प्रत्येक दिन पर्ने विशेष महत्वबारे यहाँहरूलाई जानकारी गराउने गरेका छौं र आज थुप्रै दिवसहरू परेको छ। सर्वप्रथम कुरा गरौं एउटा साधारण भनौं कमन अहिले छ विशेष गरेर हामी सुन्छौं छरछिमेकमा दाजुभाइ दिदीबहिनीहरू सुन्छौं है अलिक बिसन्चो भए भनेको सुन्छौं के भयो भन्दा अलिकति प्रेसर बढ्यो भनेको हामी ज्यादा सुन्छौं है। कुरा गर्दै गर्दा मलाई पनि प्रेसर बढेको जस्तो हुन्छ कहिले काहीँ है र प्रेसर यसरी बढ्छ है विभिन्न कारणहरूले बढ्छ खानपानको कारणले गर्दा बढ्छ शारीरिक कारणले बढ्छ मानसिक कारणले पनि बढ्छ प्रेसर र प्रेसर बढ्नु चाहिँ कुनै त्यस्तो ठूलो कुरा होइन त्यो सबभन्दा महत्वपूर्ण कुरा चाहिँ हुन्छ समयमा जाँच गराउनु आफ्नो प्रेसर नापिरहनु है र दबाई लिनु होइन त्यो खानपानमा ध्यान दिनु दैनिक जुन चाहिँ दिनचर्या छ नि त्यसमा ध्यान दिनु चाहिँ अति आवश्यक हुन्छ र खेलाइची चाहिँ गर्नु हुँदैन है। सायद अब हामीले कति देखेका छौँ अलिकति प्रेसर बढेको थियो याद गरेन बिहान कतिले भन्छ लसुन खाए है डक्टरलाई देखाए डक्टरले दबाई खानु भनेको थियो फेरि सधैँभरि खानुपर्छ भनेर खानु छोडेको थियो पछि गएर स्ट्रक भएको हामीले सुनेका छौँ है।
1: विशेष गरी त अहिलेको जीवनशैलीले गर्दाखेरि सायद यसलाई असर हुने गर्छ जस्तो लाग्छ
0: र यस्तो नहोस् भनेर आजको दिनलाई चाहिँ विश्व हाइपरटेन्सन डेको रूपमा पालन गरिन्छ। हजुर, यसबारे हामी छोटो जानकारी राख्दै आजको हाम्रो कार्यक्रमको थालनी गर्न चाहन्छौ।
2: उच्च रक्तचाप अर्थात हाई ब्लड प्रेसरको रोगलाई मेडिकलको भाषामा हाइपरटेन्सन भनिन्छ। एक आँकडा अनुसार विश्वभरिमा 1 करोड मानिसहरूको मृत्यु उच्च रक्तचाप सम्बन्धित रोगले हुने गर्छ। उच्च रक्तचाप वा भनौं हाइपरटेन्सनले गर्दा मानिसहरूमा हृदय र किडनी सम्बन्धी अनेकौं समस्याहरू उत्पन्न हुने गर्छ। यस उच्च रक्तचापको समस्या हुनुको कारण के हो भने यदि तपाईँको हृदयले शरीरमा बेसी रगतको प्रभाव गरेमा र यदि शरीरको रगत बग्ने नली वा भनौं नसाहरू साँगुरो हुँदै गएमा तब उच्च रक्तचापको समस्या हुने गर्छ। उच्च रक्तचाप दुई प्रकारका हुने गर्छन् प्राइमरी हाइपरटेन्सन अर्थात प्राथमिक हाइपरटेन्सन। यो उच्च रक्तचापको समस्या के कारणले हुने गर्छ यो कारण थाहा लागेको छैन। यो उच्च रक्तचाप समस्या वयस्कहरूमा समयसँगै वा भनौं उमेरसँगै हुने गर्छ। त्यसरी नै अर्को प्रकारको हो सेकेन्डरी हाइपरटेन्सन। यो उच्च रक्तचापको समस्या व्यक्तिहरूमा अचानक उत्पन्न हुने समस्या हो र यस सेकेन्डरी हाइपरटेन्सनमा प्राइमरी हाइपरटेन्सन भन्दा बेसी ब्लड प्रेसर हुने गर्छ। यो सेकेन्डरी हाइपरटेन्सन विभिन्न कारणहरूले हुने गर्छ जस्तै किडनीको समस्याको कारण थाइरोइडको समस्याको कारण विभिन्न दवाईहरूको सेवनले गर्दा जस्तै गर्भनिरोधक पेन किलर आदिहरूको बेसी प्रयोग गर्दा लागु पदार्थको सेवनले गर्दा जस्तै ड्रग्स आदिको सेवन मदपानले गर्दा आदि जस्ता अनेकौं कारणहरूले यो सेकेन्डरी हाइपरटेन्सन हुने गर्छ। यसरी नै उच्च रक्तचापका अन्य कारणहरू पनि छन् जस्तै मोटापाले गर्दा शारीरिक कसरतको कमीले गर्दा नुनको बेसी सेवनले गर्दा खानामा भाइटामिन डी को कमीले गर्दा जीवनमा तनावले गर्दा यसरी अनेकौं कारणहरूले रक्तचाप वा भनौं ब्लड प्रेसरको समस्या हुने गर्छ र विश्वभरिमा हाइपरटेन्सन अर्थात उच्च रक्तचापको समस्या बारे सतर्क गराउनका लागि वर्ल्ड हाइपरटेन्सन लीग नामक एक संस्थाले इन्टरनेशनल सोसाइटी अफ हाइपरटेन्सनसँग मिलेर प्रत्येक वर्ष 17 मईको दिन विश्व हाइपरटेन्सन दिवसको रूपमा मनाउने गरिन्छ।
0: श्रोता, समय समयमा ब्लड प्रेसर जाँच गराइरहनुहोस्। हिज आज कतिवटा डिजिटल मेसिनहरू पनि छ जो ब्याट्रीले चल्ने गर्छ। यसो हुँदा ब्याट्रीमा पनि ध्यान दिन पर्ने हुन्छ। कहीँ ब्याट्री सकिएको छ भने तपाईँले नापेको ब्लड प्रेसर

प्रेसरको अङ्क सही नहुनु पनि सक्छ र ब्लड प्रेसर सठिक ढंगले सही प्रकारले जाँच गराउनुहोस्। जति सक्दो स्वास्थ्य कर्मीहरूबाटै गरेको राम्रो र आफ्नो ब्लड प्रेसर नियन्त्रणमा राख्नुहोस् अनि दीर्घ जीवन जिउनुहोस्।

0: आज एउटा फेरि प्रमुख दिवस पनि छ, त्यो हो वर्ल्ड टेलिकम्युनिकेशन एण्ड इन्फर्मेशन सोसाइटी डे, अर्थात भनौं विश्व दूरसंचार एवं सूचना समाज दिवस। यसबारे पनि हामी श्रोता समक्ष छोटो जानकारी राख्न चाहन्छौ। जानकारी राख्नुहुन्छ
1: अंकुश।
2: हजुर श्रोताहरू, आज पढ्न गएको एउटा दिन हो वर्ल्ड टेलिकम्युनिकेशन एण्ड इन्फर्मेशन सोसाइटी डे, WTISD, अर्थात विश्व दूरसंचार अनि सूचना समाज दिवस। प्रत्येक वर्ष 17 मईको दिन संयुक्त राष्ट्र संघद्वारा विश्व दूरसंचार अनि सूचना समाज दिवसको रूपमा मनाउने गरिन्छ। यो दिवस मनाउनुको मुख्य उद्देश्य इन्टरनेट, सूचना र दूरसंचार तकनिकीको प्रयोगले समाज र अर्थव्यवस्थामा ल्याउन सकिने अपार सम्भावनाहरूको बारेमा विश्वलाई जागरूक गराउनका साथै डिजिटल तकनिकले विश्वलाई जोड्नका लागि यो दिवस मनाउने गरिन्छ। पहिले विश्व दूरसंचार दिवस र विश्व सूचना समाज दिवस दुई भिन्न भिन्नै दिवस थिए, तर नोभेम्बर 2006 यी दुई दिवसहरूलाई एउटै दिवसको रूपमा मनाइन थालियो र दुईवटै दिवसलाई संयुक्त रूपले मिलाएर विश्व दूरसंचार र सूचना समाज दिवसको रूपमा मनाउन थालियो। विश्व दूरसंचार र सूचना समाज दिवसलाई 17 मईको दिन मनाउनको मुख्य कारण के हो भने 17 मईको दिन सन् 1865 आयोजित एक सम्मेलनमा अन्तर्राष्ट्रिय टेलिग्राफ सम्झौतामा हस्ताक्षर गरिएको थियो र यही दिन अन्तर्राष्ट्रिय दूरसंचार संघ अर्थात इन्टरनेशनल टेलिकम्युनिकेशन युनियनको स्थापना भएको थियो।
3: हजुर श्रोता, अहिलेको यस कोरोना आपदाको चुनौतीपूर्ण समयमा डिजिटल तकनिकहरूले ठूलो सहयोग पुर्याइरहेको छ। सबै चीज अब अनलाइन हुन थालेको छ र यसै डिजिटल परिवर्तनले यस आपदाको समयमा स्वास्थ्य, शिक्षा, आर्थिक आदि क्षेत्रमा ठूलो सहयोग पुर्याइरहेको छ। तर श्रोता, यो डिजिटल सेवा कति व्यक्तिहरूले अझ पनि

0: पाएका छैनन्। यो अन्तर कुनै दुई देश बीच रहेको छ भने कतै त देशभित्रका एक राज्य र अर्को राज्यमा पनि यो भिन्नता हेर्नमा आइरहेको छ। जहाँ एउटा देश डिजिटल रूपले अति सक्षम छ भने त्यही अर्को देश डिजिटल तकनिकमा पछाडिएको पनि छ। र यसै अन्तरलाई मेटाउन डिजिटल तकनिकको महत्वलाई बुझी इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन आईटीयूका सदस्य राष्ट्रहरूले वर्ष 2030 सम्ममा विश्वलाई डिजिटल तकनिकले जोड्नका निम्ति चलाइएको अभियान एजेण्डा कनेक्ट 2030लाई पूरा गर्न डिजिटल सेवाहरू सर्वसाधारणसम्म पुर्याउने लक्ष्य राखिएको छ।
1: श्रोता, विश्वको आधा जति जनसंख्या वृद्धहरूको रहेको छ। यस्तोमा दिनदिनै उन्नति र प्रगतिको नाममा छिटो छिटो अघि बढ़िरहेको समयको मांगसित उनीहरूले पनि आफूहरूलाई ढाल्दै अघि बढ्नुपर्ने हुन्छ। श्रोता, डिजिटल टेक्नोलोजीको क्षेत्रमा आजभन्दा 20-30 वर्ष अघि जुन स्थिति थियो त्यो अहिले धेरै बदलिसकेको छ। यसर्थ डब्ल्यूटीआईएसडीले हाम्रा ती वृद्ध व्यक्तिहरूलाई पनि डिजिटल टेक्नोलोजी फ्रेण्डली बनाउने अनि उनीहरूलाई स्मार्ट बनाउने अनि आफ्नो दैनन्दिनको जीवनमा डिजिटल टेक्नोलोजीको प्रयोग गरेर जीवन सहज बनाउने कुरामा बल दिएको छ र कुनै पनि कार्यक्षेत्रमा वृद्धहरूमाथि गरिने भेदभाव हटाउने र उनीहरूलाई डिजिटल टेक्नोलोजीबारे अवगत गराउने अनि उनीहरूको लागि केयर ट्रेकरहरू उपलब्ध गराउने आह्वान गरिएको छ।
2: हजुर श्रोता, प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। आकाशवाणीको गान्तोक केन्द्रबाट आज पालन गरिने विभिन्न दिवसहरूबारे हामी श्रोताहरूलाई जानकारी गराउँदैछौ। अझ सकिएको छैन खुसबु, है?
3: हजुर हजुर,
2: एउटा खास दिवस छ फेरि आज, है? यो दिवस चाहिँ इन्टरनेशनल डे अगेन्स्ट होमोफोबिया एण्ड ट्रान्सफोबिया भनेर पालन गरिन्छ। यो भनेको के हो यसबारे हामी छोटो जानकारी राख्न चाहन्छौ।
3: हजुर, आज पढ्न गएको अर्को दिवस हो इन्टरनेशनल डे अगेन्स्ट होमोफोबिया ट्रान्सफोबिया एण्ड बायोफोबिया। हामीले सबैले सुनेकै कथा हो कि यो पृथ्वीको स्थापना भएपछि सृष्टिकर्ताले पृथ्वीमा जीवन बसाउन नर र नारीको सृजना गरे र हामी सबैले अहिलेसम्म पनि यही कुरालाई सही मानी यसैलाई नै प्रकृतिको नियम मानी चलि आइरहेका छौं। तर हामीले हाम्रै यसै समाजमा नारी र पुरूष बाहेक एउटा तेस्रो वर्ग पनि देखेका छौं, जहाँ कोही पुरूष भित्र नारीको गुण भएको पाउँछ भने कोही यसैको विपरीत पनि हुन सक्छ। तर त्यस समाजमा जहाँ यो मानिएको छ कि नारी र पुरूष मात्र हुने गर्छन्, त्यहाँ यस्ता तेस्रो वर्गका मानिसहरूलाई घृणाको दृष्टिले हेरिन्छ। उनीहरूलाई अनेकौं नामले पनि बोलाउने गरिन्छ, जसले गर्दा उनीहरूको विकास हुन सकेको छैन। उनीहरू समाजमा प्रतिष्ठाका साथ बाँच्न पाइरहेका छैनन्। हामी बीच समाजका त्यस्तो तेस्रो वर्गको लागि रहेको घृणा र द्वेष भावलाई ट्रान्सफोबिया भनिन्छ। यसै गरी राधा कृष्ण, रोमियो जुलेट, एडम र इब आदि जस्ता नारी र पुरूष बीचको प्रेम सम्बन्धको कथा सुनेको विश्वले नारी र पुरूष बीच हुने वैवाहिक सम्बन्धलाई नै प्रकृतिको नियम मान्ने समाजले नारी नारी र पुरूष पुरूष बीचको सम्बन्धलाई, जसलाई हामी समलैंगिक सम्बन्ध पनि भन्छौं, त्यस्तो सम्बन्धलाई प्रकृतिको नियम विपरीत हेर्ने गर्छन् र यस्ता समलैंगिक व्यक्तिहरूलाई पनि द्वेष र घृणाको भावले हेर्ने गर्छन्। यदि यस्ता समलैंगिक व्यक्तिहरूको परिचय समाजमा सार्वजनिक भएमा यिनीहरूको बहिष्कार पनि गरिन्छ र हामीमा रहेको यी समलैंगिक व्यक्तिहरूप्रतिको घृणा र द्वेष भावलाई होमोफोबिया भनिएको छ। यति मात्र नभएर समलैंगिकतालाई विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 1990 भन्दा अगाडिसम्म रोगको श्रेणीमा राखेको थियो। पहिले जहाँ एकातिर समाजमा रहेका यस्ता तेस्रो वर्गका मानिसहरू र समलैंगिक व्यक्तिहरू समाजको डर र घृणालाई सहेर बस्नु बाध्य भइरहेका थिए, तर बदलिन्दो समयसँगै यिनीहरूले पनि आफ्ना हक र अधिकार बुझिसकेका छन्। जहाँ तेस्रो वर्गका मानिसहरू जो पुरूष भए पनि नारीको गुण भएका व्यक्तिहरू छन्, उनीहरूप्रति समाजमा हुने घृणा र द्वेष भावलाई अन्त गरी बिना कुनै भेदभावका साथ समाजका अन्य व्यक्तिहरू झै पढ्ने लेख्ने काम गर्ने जस्ता सम्मान अधिकार पाउनुपर्छ भन्ने तर्फ आवाज उठाइरहेका छन् भने त्यही कति समलैंगिक व्यक्तिहरू पनि आफूले कसैसँग पनि प्रेम गर्न सक्ने र सोही व्यक्तिसँगै जीवन बिताउन सक्ने कुरालाई पनि अपराध नसम्झी समलैंगिक व्यक्तिहरूप्रति हुने हिंसा द्वेष र भेदभावको अन्त गर्न भनी आवाज उठाइरहेका छन् र यिनीहरूको यिनै आवाजलाई विश्व मञ्चसम्म पुर्याउन र यिनीहरूप्रति हुने हिंसा र घृणाभावलाई अन्त गरी यिनीहरूलाई समाजमा सम्मान अधिकार प्रदान गराई समाजमा प्रतिष्ठासँग बस्ने योग्य बनाउने उद्देश्यले प्रत्येक वर्ष 17 मईको दिन अर्थात आजको दिन इन्टरनेशनल डे अगेन्स्ट होमोफोबिया ट्रान्सफोबिया

0: बायोफोबियाको रूपमा मनाउने गर्छन् र यसका लागि आईडीएएचओ टीवी नामक एक अन्तर्राष्ट्रिय कमिटिले कार्य गर्ने गर्छ। प्रथम पटक यो दिवस 17 मई 2005 पालन गरिएको थियो। 17 मईको दिन यो दिवसलाई मनाउनुको कारण के हो भने 17 मई 1990 दिन विश्व स्वास्थ्य संगठन अर्थात डब्ल्यूएचओ ले समलैंगिकतालाई रोगको श्रेणीबाट हटाएको थियो र यसैको सम्झनामा प्रत्येक वर्ष यो दिवस पालन गरिन्छ। पहिले यो दिवस इन्टरनेशनल डे अगेन्स्ट होमोफोबियाको रूपमा मनाइन्थ्यो भने वर्ष 2009 यसमा समाजको तेस्रो वर्गको हक र अधिकारको लागि ट्रान्सफोबिया जोड़िएको हो भने 2015 यसमा बायोफोबिया जोड़ियो र अहिले यस दिवसलाई इन्टरनेशनल डे अगेन्स्ट होमोफोबिया ट्रान्सफोबिया एण्ड बायोफोबियाको नामले पालन गरिन्छ।
1: श्रोता, यदि तपाईँलाई केक, कुकिज, ब्रेड आदि मनपर्छ र त्योभन्दा पनि बेसी यसलाई पकाउन मनपर्छ भने आज यस्तै एउटा दिवस पर्न गएको छ। यो दिवस हो वर्ल्ड बेकिङ डे। हजुर श्रोता, र यो दिवस मनाउनुको मुख्य उद्देश्य नै हो बेकिङलाई प्रोत्साहन दिनु, र यो दिवस कसरी पालन गरिन्छ भन्ने चिज सायद नै मैले भन्नुपर्छ होला। यो दिवस आफ्नो मनपर्ने केक, कपकेक्स, कुकिज आदिलाई बेक गरी तपाईँहरू मनाउन सक्नुहुनेछ।
2: त्यही जानकारी पछि फेरि रमाइलो गरौं एउटा गीत सुनेर।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणी गान्तोकबाट। अब कुरा गरौं जन्मको।
1: 1918 रूसी मोदी अर्थात रुस्तमजी होम्सजी मोदीको जन्म भएको थियो, जसको मृत्यु 2014 भएको हो। उनी टाटा समूहको सदस्य थिए। 1897 धीरेन्द्र वर्मा हिन्दी ब्रजभाषाको प्रसिद्ध कवि र लेखकको जन्म भएको थियो। हजुर श्रोता, यसरी नै आजकै दिन 1749 प्रसिद्ध कार्य चिकित्सक एडवर्ड जेनरको जन्म आजकै दिन भएको हो। एडवर्ड जेनर एक ब्रिटिश डाक्टर थिए, जसले विश्वभरिका नानीहरूमा हुने दादुरा भनौं या स्मलपक्स रोग, जो पहिले एक प्राणघातक रोग मानिन्थ्यो, यस रोगको लागि टीकाकरणको खोज गरेका थिए। यसरी उनको आविष्कारले विश्वका नानीहरूलाई एउटा नयाँ जीवन प्रदान गर्यो। उनको जन्म आजकै दिन इंग्ल्याण्डमा भएको थियो। उनले स्मलपक्स अथवा दादुरा रोगको टीकाकरणको आविष्कार 1796 गरेका थिए।

यी गजलहरू हुन् गायक पंकज उदासको। आज हामी किन कुरा गरिरहेका छौं पंकज उदास बारे भने, आजकै दिन 1951 गुजरातमा जन्मेका हुन् गजल गायक पंकज उदास। गजल गायकहरूको कार्यक्रम बारे हामी सम्झन्छौं भने पंकज उदासको नाम केही सुप्रसिद्ध गजलकारहरूसँग आउँदछ। यी गजलहरूले आज पनि श्रोताहरूलाई अंगालिरहेको छ। उनी 3 दशकसम्मको आफ्नो करियर पूरा गरे तापनि विभिन्न ठाउँमा कार्यक्रमहरू गरिरहन्छन्। उनको यात्राको कुरा गर्दा पंकज भन्ने गर्छन् उनको जीवन रोचक, संघर्षपूर्ण र सन्तोषजनक रहेको। गजलले विस्तारै प्रसिद्धि कमाउन थाल्यो जब बलिउड संगीतको दबदबा थियो। गजलले तब मात्र अघि बढ़ने मौका पायो जब यस क्षेत्रमा मेहन्दी हसन र जगजीत सिंह जस्ता कलाकारहरूको प्रवेश भयो। 1978-79 समय जब बलिउड संगीतले मानिसलाई प्रभावित पार्नलाई संघर्ष गरिरहेको थियो, तब गजल विषयलाई लिएर श्रोताहरूमा जिज्ञासा चलिरहेको थियो अनि विस्तारै गजलले खुट्किला चढ्न थाल्यो र 80-को दशकमा आउँदा आउँदा गजल श्रोताहरूमा यति प्रिय बनिसकेको थियो कि गजललाई नै माया गर्न थालेका थिए।

हजुर, पंकजले यही गजलबाट नै सफलता र प्रसिद्धि पाएका हुन्। यो 1986 आएको थियो। यो समय थियो 1986। यस गजलले रातारात राष्ट्रको छवि बनाएको थियो पंकज उदासलाई। यो गजल नाम फिल्ममा समावेश गरिएको छ। यी सफल गजलसँगै थुप्रै सुप्रसिद्ध गीतहरू बलिउडका निम्ति गाएका छन् पंकज उदासले। उनलाई जगजित र तलत अजितसँगै गजल गायकीका स्तम्भ मानिन्छ। उनीहरूका गजल गायकीले भारतमा गजललाई नयाँ रूप दिन सफल बनेको छ। हजुर, उनले धेरै एल्बम र गीतहरू रेकर्ड गरेका छन् र नै भारतको सर्वश्रेष्ठ गजल गायकहरूमा एक मानिन्छ पंकज उदासलाई। यसैको फलस्वरूप उनलाई र उनको कलाको सराहना गर्दै भारत सरकारले पद्मश्री पुरस्कारद्वारा पनि सम्मान जनाइसकेको छ। ताजा उही प्रसिद्ध गजल गायक पंकज उदासको जन्मदिनमा हामी उनलाई सम्झना गर्दै सुनाउन चाहन्छौ उनकै एक गजल।

लौ त श्रोता यसको साथै आजलाई छुट्टिने बेला भएको छ र भोलि बिहान अर्थात भनौँ 18 तारीक मेमा घटेका विविध घटनाहरू बारे जानकारी लिएर हामी तपाईँ समक्ष आउनेछौ। तबसम्मको लागि बिदा चाहन्छौ। नमस्कार।

श्रोता दिनेल प्रस्तुति कार्यक्रम प्रणाम सिक्किम हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समयसल हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 8 बजेको छ। राबको केही क्षणमा यहाँले सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी समाचार क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा केही क्षण प्रतीक्षा गर्नुहोला।

कार्यक्रम गीतिमाला अन्तर्गत यहाँहरूले यस गीतलाई सुनिरहनु भएको थियो कलाकार शम्भु राईको आवाजमा। यहाँहरूले पक्कै पनि गीत सुनेर आनन्द लिइरहनु भएको छ। श्रोता, कार्यक्रमको अघिल्लो चरणमा अघिल्लो गीतलाई भने हेलिएका छौं कुन्ती मुक्तानको आवाजमा।

कार्यक्रम गीतिमाला अन्तर्गत यहाँले नेपाली आधुनिक गीतलाई सुनिरहनु भएको थियो कुन्ती मुक्तानको आवाजमा श्रोता कार्यक्रम गीतिमाला अन्तर्गत अन्तिम गीतलाई लिएका छौं कलाकार शम्भु राईको आवाजमा।

कलाकार समुराईको स्वरमा सजिएको यसै गीतका साथै आजलाई भने कार्यक्रम गीतिमालाको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समयसमा हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक 9 बजेको छ। श्रोता, अब सुन्नुहोस् आजको मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, सिक्किमका राज्यपाल ओम प्रकाश माथुर अनि मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका जनतालाई राज्यको 91 स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो। सिक्किमको 91 राज्य स्थापना दिवस हिजो मनन केन्द्रमा भव्य रूपमा सम्पन्न भयो। भारत संघको 22 राज्यको रूपमा स्थापित सिक्किमको यस ऐतिहासिक अवसरमा भारतका उपराष्ट्रपति सीपी राधाकृष्णन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। शिक्षा विभाग सिक्किम सरकारले राज्यभरिका सबै शैक्षिक संस्थानहरू अर्को सूचना जारी नभएसम्म प्रत्येक शनिबार बन्द रहने घोषणा गरेको छ। सिक्किम राज्य स्थापना दिवसको अवसरमा सूचना तथा जनसम्पर्क विकास विभाग सरकारले सिक्किम सरकारले एमजी मार्गमा विभागद्वारा प्रकाशित विभिन्न पुस्तकहरूको प्रदर्शनी तथा वितरण कार्यक्रम आयोजना गरे।

भएको थियो। सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार, सो पूरा भयो। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। त श्रोता, अबको समय भने यहाँलाई मनोरञ्जन गराउनेछौ विभिन्न कलाकारहरूको आवाजमा हिन्दी चलचित्रका गीतहरू सुनाएर कार्यक्रम चित्रांजलि अन्तर्गत। श्रोता, कार्यक्रम चित्रांजलि अन्तर्गत पहिलो गीतलाई लिएका छौं कलाकार उदित नारायण अनि साधना सरगमको आवाजमा चलचित्र जो जिते वही सिकन्दरबाट।

कलाकार कुमार सानु अनि कविता कृष्णमूर्तिको आवाजमा श्रोताले यस गीतलाई सुनिरहनु भएको थियो। चलचित्र 1942 अ लभ स्टोरीबाट श्रोता यसै क्रमलाई अघि बढाउँदै कार्यक्रम चित्रांजली अन्तर्गत अघिल्लो गीतलाई लिएका छौं। चलचित्र कुछ कुछ होता हैबाट कलाकार अलका याज्ञिक अनि कविता कृष्णमूर्ति साथै उदित नारायणको आवाजमा।

श्रोता, संगीत मानव जीवनकै एउटा महत्वपूर्ण कला हो। यसले मानिसको मन भावना र विचारलाई व्यक्त गर्ने माध्यमको रूपमा काम गर्दछ। यसैले श्रोता, संगीत केवल मनोरञ्जनको साधन मात्र नभई मानिसको जीवनलाई आनन्दमय, शान्त र प्रेरणादायी बनाउने शक्ति पनि हो। प्राचीन समयदेखि नै मानिसले आफ्नो भावना व्यक्त गर्न गीत, बाजा र नृत्यको प्रयोग गर्दै आएको पाइन्छ। हामी कार्यक्रम चित्रांजलि अन्तर्गत विभिन्न कलाकारहरूको आवाजमा हिन्दी चलचित्रका गीतहरू सुनिरहेका छौं। त श्रोता, यसै क्रमलाई अघि बढाउँदै अघिल्लो गीतलाई लिएका छौं चलचित्र परिणीताबाट कलाकार सोनु निगम अनि श्रेया घोषालको आवाजमा।

चलचित्र लागेर हो मुन्ना भाइबाट कलाकार सोनु निगम अनि श्रेया घोषालको स्वरमा सजिएको यिनै गीतहरूका साथै आजलाई पनि कार्यक्रम चित्रांजलिको निर्धारित समय यही पुर्याउँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय सोला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 9:30 भएको छ र अबको प्रस्तुत गर्न लागिरहेको छौं कार्यक्रम बाल जगत।

आफ्नो मन पर्दो कार्यक्रम बाल जगत पर्खेर बसिरहनु भएका ससाना बाल श्रोता तथा प्यारा प्यारा भाइ बहिनीमा न्यानो अभिवादन अनि धेरै धेरै माया। अनि म हुँ ससाना भाइ बहिनीहरूसँग रमाउन चाहने दिदी राधिका शर्मा।

प्यारा प्यारा भाई बहिनी हो, सदा चाहिँ आजको यस नवीन कार्यक्रममा पनि हामीले तपाईँहरूका साथीका कुराकानी सँगै मोबाइलको प्रयोग अनि स्वास्थ्यमा हानि विषय छोटा मिठा कुराहरू प्रस्तुत गर्ने जेभरको गरेका छौँ। कार्यक्रम बाल जगत कस्तो लाग्दैछ भन्ने कुरा जान्नका निम्ति हामीले तपाईँहरूबाट प्रतिक्रियाको अपेक्षा गर्दै व्हाट्सएप नम्बर साझा गर्दै आएका छौँ है। व्हाट्सएप नम्बर छ 9434711196। अब भने सुन्नुहोस् तपाईँकै साथीका कुराकानीलाई।

प्यारा प्यारा भाई बहिनी हो कार्यक्रम बाल जगतमा विभिन्न साथीहरूका कुराहरूलाई तपाईँहरूले सुन्दै आउनु भएको छ। विभिन्न नौला साथीहरूले आफ्ना नौला विचारहरू सुनाउनुहुन्छ। ती सुनेर तपाईँहरूको पनि मनमा कुनै न कुनै नयाँ विचार उत्पन्न हुन सक्ला आशाका साथ हामी यो कार्यक्रम प्रसारण गर्ने गर्दछौ। र आजको कार्यक्रममा हामी समक्ष आकाशवाणी गान्तोकको स्टुडियोमा उपस्थित हुनुहुन्छ सारा विलाक्षी खड्का बहिनी।

0: अन्त बहिनी तपाईँ कहाँबाट आउनुभयो?
1: मानवीर कलोनी।
0: तपाईँलाई कार्यक्रममा स्वागत छ है।
1: धन्यवाद।
0: अनि तपाईँ चाहिँ मानवीर कलोनी गान्तोकमा बस्नुहुन्छ?
1: हजुर।
0: को कोसँग बस्नुहुन्छ?
1: मामा, बहिनी, डेडा, मा।
0: आमा, बहिनी, बाबासँग बस्नुहुन्छ? अन्त मा पनि हुनुहुन्छ? अन्त तपाईँको त सारा विलाक्षी खड्का है नाम?
1: हजुर।
0: अन्त तपाईँको यो सारा विलाक्षी खड्का भनेको चाहिँ के रहेछ हौ? तपाईँको नामको अर्थ चाहिँ के होला है?
1: साराको मतलब हो प्रिन्सेस।
0: हजुर।
1: अन्त बाइबलमा मेरो नाम एन्जल हो।
0: आमामामा, हजुर, त्यहाँसम्म पनि थाहा छ है तपाईँलाई। अनि
1: मेरो नामको मतलब सबै कुरा हो। सारा भनेको चाहिँ सबै हो, थुप्रो नेपालीमा चाहिँ
0: है। तपाईँ त अब सम्पूर्ण हुनुहुँदो रहेछ। अन्त सम्पूर्णलाई त हामीले पनि अब के गर्नु, प्रणाम गर्नु हो। आफ्नो नामको अर्थ थाहा छ भने चाहिँ मान्छेले त्यस्तै अनुसारले काम गर्छ अरे नि त। सारा चाहिँ सबैको सहारा भन्ने है। हस्
1: हुन्छ।
0: अनि बहिनी चाहिँ कत्रो हुनुहुन्छ हौ?
1: बहिनी अबाउट टु बी टू, दुई वर्ष जतिको।
0: दुई वर्ष जतिको। अनि तपाईँ चाहिँ कति वर्ष पुग्नु भयो?
1: म 7 वर्ष पुगे।
0: र तपाईँको बहिनी कत्रो हुनुहुन्छ अरे?
1: दुई वर्ष जतिको।
0: दुई वर्ष जतिको। अनि बहिनीसँग तपाईँ के खेल्नुहुन्छ?
1: रेलगाडी छुक छुक छुक, गोरा गोरा।
0: रेलगाडी छुक छुक छुक खेल्नुहुन्छ? त्यो चाहिँ कसरी खेल्नुहुन्छ अलिकति भनिदिनु नि।
1: म हिँड्दै गर्छु अन्त बहिनीले मेरो पछाडि पाङ पाङ गर्छे
0: हो। अनि त्यो चाहिँ रेलगाडी भयो। अन्त तपाईँहरू त्यसरी रेलगाडी छुक छुक छुक खेल्नुहुन्छ हो। अनि अर्को के पो खेल्छु भन्नुभयो?
1: घोडा घोडा।
0: घोडा घोडा चाहिँ कसरी खेल्नुहुन्छ?
1: बहिनी मेरो माथि बस्छे, म हिँड्छु
0: हो। अनि तपाईँ बाबाको ढाडमा पनि बस्नुहुन्छ?
1: बस्छु।
0: बाबालाई पनि घोडा बनाउनुहुन्छ भनेपछि?
1: बनाउँछु।
0: अनि बहिनी र तपाईँ बस्नुहुन्छ अनि बाबा हिँड्नुहुन्छ?
1: हजुर।
0: आमा हो, के मजा हो तपाईँहरू त। अन्त कोही कोही बेला बहिनीले माया गरेर ठ्याम्मा दिनुहुन्छ कि हुँदैन?
1: कोही बेला गर्छे,
0: कोही बेला गर्छे। अन्त तपाईँ के गर्नुहुन्छ त्यति बेला?
1: गुस्सु भएर मामालाई भन्छु।
0: रिसाएर मामालाई भन्नुहुन्छ? अनि मामाले के भन्नुहुन्छ त?
1: बहिनीले सारा के हुँदैन भन्नुहुन्छ।
0: हो, केही हुँदैन नि त। त्यो त बहिनीले चाहिँ जानी जानी चाहिँ ठ्याम्मा दिएको होइन नि त। बहिनी त खेलेको नि त दिदीसँग हो। बहिनीलाई थाहा छैन दिदीलाई दुख्छ भनेर है, त्यो हो नि त।
1: हजुर।
0: अन्त बहिनी त खेलेको तपाईँसँग, अन्त भोलि पर्सि सम्झेर मजा आउँछ नि त्यो चाहिँ हो। बहिनी तपाईँ जत्रो भएपछि त फेरि बहिनी मजाले खेलिहाल्नुहुन्छ नि त। अनि तपाईँ कति वर्ष पुग्नु भयो अरे?
1: 7 वर्ष।
0: तपाईँ 7 वर्ष पुग्नु भयो। अनि मानवीर कलोनीमा तपाईँको घरमा चाहिँ तपाईँ अरू चाहिँ के गर्नुहुन्छ हौ? बहिनीसँग रेलगाडी छुक छुक छुक खेल्नुहुन्छ अनि के गर्नुहुन्छ स्कुलबाट आएर?
1: खाजा खान्छु।
0: अनि
1: अन्त अलिक पढ्छु।
0: अलिक पढ्नुहुन्छ? के पढ्नुहुन्छ हौ? के पढ्नु भएको छ होला है साराले?
1: स्पेलिङहरू जस्तो।
0: के को स्पेलिङ थाहा छ होला है?
1: क्याट।
0: क्याट। अन्त कसरी लेखिन्छ हौ, पढिन्छ हौ?
1: सिएटी, क्याट।
0: अनि क्याटलाई चाहिँ अब हामी नेपालीमा के भन्छौ हौ?
1: बिरालो।
0: बिरालोको पनि थाहा छ? थाहा छैन है।
1: पढेको छैन नेपालीमा।
0: नेपालीमा पढेको छैन, पढ्नु पर्ने है। अन्त तपाईँ कुन क्लास पढ्नुहुन्छ त?
1: दुई।
0: कक्षा दुईमा। कुन स्कुल?
1: मञ्जुश्री पब्लिक स्कुल।
0: मञ्जुश्री पब्लिक स्कुल। कति साथीहरू हुनुहुन्छ तपाईँको क्लासमा?
1: थुप्रो
0: थुप्रो। तपाईँको मिल्ने साथी चाहिँ को हो त?
1: गिर्मी जाङमु भुटिया।
0: ए, गिर्मी जाङमु भुटिया। म चाहिँ जुर्मी भनेको सुने नि त। अन्त गिर्मी जाङमु भुटिया चाहिँ किन तपाईँसँग पुरा मिलेको होला है?
1: उसले पनि मेरो फेभरेट कार्टुन मन पराउँछ।
0: हो, तपाईँको फेभरेट कार्टुन चाहिँ के हो त?
1: ब्लुई।
0: ब्लुईमा चाहिँ के हुन्छ औ, हामीलाई पनि भनिदिनु न अलिकति।
1: कुकुरहरू हुन्छ।
0: अनि कुकुरले के गर्छ त?
1: कुकुरले हामी जस्तो हिँड्छ, बोल्छ, खाना खान्छ।
0: अनि
1: अन्त खेल्छ, पार्कहरूमा गएर साथीहरू बनाउँछ, बोल्छ पनि
0: है। कस्तो बोल्छ होला है? कसरी बोल्छ होला है?
1: इङ्ग्लिस हिन्दीमा।
0: इङ्ग्लिस हिन्दीमा के भनेर बोल्छ होला है?
1: टिभीमा चाहिँ हिन्दीमा बोल्छ, फोनमा इङ्ग्लिसमा
0: है। अनि तपाईँले चाहिँ त्यो कार्टुन हेरेर के सिक्नुहुन्छ हौ? साराले के सिक्नुहुन्छ होला है?
1: याद छैन।
0: साथीहरू बनाउँदो रहेछ नि त है कुकुरले पनि। कस्तो राम्रो है, मान्छे जस्तै बोल्दो पनि रहेछ है।
1: हजुर।
0: अनि एनिमल पनि प्यारो प्यारो हुन्छ नि त होइन हो? त्यो जानेको छ, मान्छे जस्तै प्यारो हुँदो रहेछ हो। अन्त साराले त्यस्तै कुरा सिक्नु हुँदो रहेछ, कति मजा। अनि मञ्जुश्री पब्लिक स्कुल पढ्नुहुन्छ होइन? थुप्रो साथीहरूमा चाहिँ तपाईँ के गर्नुहुन्छ हौ साथीहरूसँग चाहिँ?
1: खेल्छु।
0: के खेल्नुहुन्छ स्कुलमा चाहिँ?
1: प्ले ग्राउन्डहरूमा कुद्ने। अन्त कोही बेला हामी थर्सडेमा पार्कमा पनि जान्छ माथिपट्टिको
0: है। पार्कमा चाहिँ के छ होला है?
1: पार्कमा सुलसुले, रक क्लाइमर माटोको गड्डा पिङ
0: त्यस्तोहरू छ अनि त्यहाँ खेल्नुहुन्छ है कति मजा आउने रहेछ हौ तपाईँको स्कुलमा त मलाई पनि आउनु मन लाग्यो हेर्नु है कस्तो राम्रो राम्रो छ होला हौ अन्त स्पेलिङहरूदेखि बाहेक चाहिँ अरू के पढ्नु हुँदैछ हौ स्कुलमा चाहिँ अन्त म्याथमेटिक्स पढ्नुहुन्छ
1: पढ्छु
0: अन्त म्याथमेटिक्सको तपाईँलाई त टेबलहरू पनि थाहा छ होला है
1: सिकाएको छैन
0: टेबल सिकाएको छैन अनि के चाहिँ पढ्नु हुँदैछ त
1: नेपाली हिन्दीमा बाह्र घडी हिन्दीमा बाह्र घडी सक्यो अब हिन्दीमा लेख्नहरू थाल्यो डल्लै वर्डहरू
0: कति राम्रो बाह्र घडी सिकाउनु भयो नेपालीमा हिन्दीमा बाह्र घडी भनेको चाहिँ के रहेछ त हो हामी पनि सुनौ न हौ
1: कका के कुकु के
0: कति राम्रो के लगाएर लेख्नुपर्छ कमा के लाउँदाखेरि कहाँ हुन्छ
1: कमा आकार लगाउँदा
0: कमा आकार लगाउँदा अन्त कमा के लाउँदा कि हुन्छ
1: इ लगाउँदा
0: कुन चाहिँ इ होला
1: छोटाई
0: छोटाई है अन्त कमा चाहिँ के लाउँदा कु हुन्छ
1: बडाऊ
0: बडाऊ है कति राम्रो नानी त आमा बाह्र खरी राम्ररी सिकेको छ भने त नानीलाई त नेपाली पनि मजाले आउने रहेछ अन्त हिन्दीमा त वर्ड पनि सिकाउनु थाल्नु भयो है शब्द पनि के सिकाउनु भएको छ होला है
1: नाना चाचा काका
0: हो आकार लाग्ने शब्दहरू सिकाउनु हुँदैछ है अनि
1: अ आकार लाग्ने शब्द सिकाउँदैछ हिन्दीमा
0: ए अ आकार चाहिँ हुँदैन आ नै भन्नुपर्छ हस् अ आकार चाहिँ भन्नु हुँदैन ल
1: हुन्छ
0: आ नै भन्नुपर्छ अन्त नि अरू चाहिँ के सोध तपाईँलाई आज आफ्नो साथीहरूलाई के सुनाऊ सुनाऊ लागेको छ हौ तपाईँ त पूजाहरू पनि गर्नुहुन्छ अरे हो
1: हजुर
0: अन्त पूजा गर्दा के भन्नुहुन्छ
1: मलाई त अर्को खालको भजन आउँछ नभए चाहिँ आमाहरूले भनेर म भन्छु पिछाडि पिछाडि
0: ए हो अन्त आमा बाबाको हेरेर त सिक्ने हो नि त आमा बाबाको सुनेर त सिक्ने हो नि त हामी पनि त त्यसै गर्थ्यौँ अन्त अर्को भजन पनि याद छ है तपाईँलाई आमा बाबाबाट सुन्दै गाउने भन्नुहुने कि अर्को भन्नुहुने
1: अर्को मैले आफै जानेको
0: आफै जानेको भन्नुहुने सुनाउनुहोस् न त तपाईँका साथीहरूलाई ल
1: हुन्छ श्री

0: आमासँग सुन्दै गाउने चाहिँ के छ होला, आमाले चाहिँ के गाउनुहुन्छ होला, पुरा सुन्न मन लाग्यो मलाई त।
1: हनुमान चालिसा
0: हो, अलिकति याद छ होला है तपाईँलाई भनेपछि है।
1: बिर्सिहाल्छु।
0: हनुमान चाहिँ के हो?
1: भगवान।
0: भगवान
1: मलाई म्याथमेटिक्सको पोम याद छ भन्छु, हुन्छ?
0: हुन्छ, कति राम्रो, सुनाउनुहोस् त।
1: Add up to 9, everything is fine. 10 or more, take the extra next door. त्यति मात्रै
0: हो, ठिकै छ नि त। तपाईँलाई त कस्तो राम्रो यसरी पोम बनाएरै तपाईँलाई सिकाउनु भएको रहेछ है, कसरी जोड्छ भनेर है, एडिसनको है। अनि कति राम्रो, तपाईँले त त्यसो गरे त बिर्सिनु हुँदैन नि त है, पछिसम्म हो,
1: बिर्सिदिन पछिसम्म।
0: हजुर, कति राम्रो त। अन्त नि इङ्ग्लिसमा चाहिँ के पढ्नुहुन्छ हो अन्त?
1: इङ्ग्लिसमा मालबडीमा इङ्ग्लिसमा हामीले पोम पढ्यौँ, कथा पढ्यौँ, लेख्यौँ
0: है। अन्त तपाईँले कथा कविता पढ्नु भएछ है इङ्ग्लिसमा, अनि तपाईँलाई थाहा छ होला है इङ्ग्लिसको अब एउटा कविता पनि सुनाउनुहुन्छ?
1: मलाई थाहा छ, इङ्ग्लिसको फेभरेट पोम सुनाउँछु, हुन्छ?
0: हुन्छ।
1: लिटल ब्राउन सिड, लिटल ब्राउन सिड, राउन्ड एन्ड साउन्ड, हियर आई पुट यु इन द ग्राउन्ड, यु क्यान स्लिप अ विक अर टु, देन आई विल टेल यु व्हाट To do, you must grow some downward roots, then some tiny upward shoots. From those green shoots, foliage sheaves soon must come some healthy leaves. When the leaves have time to grow, next a bunch of buds must show. Last of all, the buds must spread into blossoms, white or red. There, seed, I've done my best. Please to grow and do the rest. By Rodney Bennett.
0: कस्तो राम्रो कविता सुनाउनु भयो त हौ तपाईँले त है। अनि कविताले चाहिँ के बुझाउँछ होला है, तपाईँले त बुझ्नु भएको छ कि छैन होला है?
1: बुझेको छैन।
0: बुझ्नु भएको छैन, ठिकै छ, यो साथीहरूलाई बुझ्ने भनेर छोडिदिने होस्।
1: हुन्छ
0: हुन्छ
1: हुन्छ।
0: अन्त नि अब तपाईँले पोम पनि सुनाउनु भयो, अन्त सारालाई नि पछि पढ्दै जाँदाखेरि चाहिँ ठुलो भएर के हुनु मन लाग्छ होला है, के बन्नु मन लाग्छ होला है?
1: आमा र डेडाको सबै काम गरिदिने, त्यसको बाद डाक्टर पनि बनिने।
0: आमा आमा आमा, कति राम्रो हो। अन्त आमा र बाबाको सबै काम गरिदिने अनि डाक्टर पनि बनिने, बिमार पनि हुन नदिने है आमा र बाबालाई।
1: हजुर,
0: कति राम्रो। अन्त बहिनीलाई चाहिँ के गर्ने?
1: बहिनी
0: हजुर, आमा र बाबाको त सबै काम गरिदिनुहुन्छ, तपाईँले बहिनीलाई चाहिँ के गरिदिने?
1: बहिनीलाई बिमार हुन दिदिन, अन्त उसको स्कुलहरू पनि पुऱ्याइदिन्छु।
0: बिमार हुन पनि नदिने, स्कुल पनि पुऱ्याइदिने।
1: हजुर,
0: तपाईँले त स्कुलमा राइम्सहरू पनि गाउनुहुन्छ है, त्यसै पनि त

0: बंचू, लातली हान्छु, चोरबी लालु भन्छु।
1: त्यसरी सिकाउनु हुन्छ? अनि बहिनी चाहिँ कसरी रमाउँदै सुन्छिन्?
0: उसले पनि भन्दै गर्छ र ताली पनि बजाउँदै गर्छ।
1: हो, ताली पनि बजाउँदै नाच्दै नाच्दै सुन्छिन् है बहिनीले? कति मजा आउने रहेछ हौ साराको घरमा त। मलाई पनि दुईजना सारा र साराको बहिनी जस्तै मान्छे मन पर्यो हो। अनि नि तपाईँले त अब बाल गीत पनि सुनाउनु भयो, बाल गीत याद रहेछ तपाईँलाई हो। तपाईँले अब नि डाक्टर बनेर चाहिँ के गर्नुहुने त? डाक्टरले के गर्नुहुन्छ होला?
0: बिमार भएकोलाई जाति गर्छु र मेरो घरको चाहिँ बिमार हुन दिदिन।
1: हो, अरू बिमारीलाई जाति बनाउने अनि आफ्नो घरकोलाई चाहिँ बिमारै हुन नदिने।
0: हजुर,
1: त्यस्तो हुन्छ है?
0: हजुर।
1: अन्त ल, तपाईँलाई त त्यसको निम्ति त धेरै धेरै शुभकामना। सारा चाहिँ एकदमै डाक्टर सारा भनेर सबले देश विदेशकोले चिनेको सुन्न पाऊ है। हस्,
0: हुन्छ
1: हुन्छ।
0: अब म इङ्ग्लिस र नेपालीमा सानो कथा सुनाउँछु। हुन्छ
1: हुन्छ। कथा चाहिँ के को छ हो?
0: कथा चाहिँ रोबी कुकुरको छ। He had no food in his town, no, and he was going to the place where there was lot of picnics and found a piece of bread, but when he was coming back there was a river, and then he saw its reflection, and then he saw another puppy with more bread. He was so foolish that he just dropped it by barking in the river. Then the dog was so angry and got back.
1: अब तपाईँले इङ्ग्लिसमा सुन्न सक्नुभयो है कथा, अब नेपालीमा पनि त्यसलाई तपाईँले जाने जति सुनाइदिनुहोस् न हौ तपाईँको साथीहरूलाई। हुन्छ
0: हुन्छ। लोभी कुकुर। एउटा कुकुर थियो अरे कि, त्यसको गाउँमा कोही खाना थिएन, अन्त त्यो चाहिँ सबै खाना भएको ठाउँहरूमा गएछ खाना। अलिकति ब्रेड पाएछ कि, खाँदा आउँदै थियो नदीमा नि, उसले आफ्नो जस्तो एउटा कुकुर देखेछ, तर त्यो चाहिँ ऊ नै थियो। अन्त उसले वफ वफ गर्यो कि, अन्त त्यो ब्रेड चाहिँ झरेछ, अन्त खाना त पाएन त्यो कुकुरले आफ्नो मागे थियो।
1: ब्रेड थियो है, त्यो पनि पानीमा झर्यो भनेपछि खाना पाएन।
0: खाना पाएन,
1: लोभ नगरेको भए त खाना पाउँथे नि है।
0: हजुर।
1: अन्त लोभ गर्नु हुँदो रहेछ?
0: लोभ गर्नु हुँदैन,
1: लोभ गर्नु हुँदैन रहेछ। अन्त भयो त, नेपालीमा कति मजाले बुझाउनु भयो त तपाईँले त, कति ज्ञानी हो सारा त। तपाईँ त टिचर खेल्नुहुन्छ होला स्कुलमा है?
0: खेल्दिन,
1: हो
0: सानो हुँदा खेल्थे।
1: हो, सानो हुँदा खेलेर टिचर जस्तै लाग्यो नि त तपाईँलाई त, म त पढाउनु पनि सक्ने है।
0: हजुर।
1: हो,
0: हजुर।
1: अन्त साराले त यस्तो राम्रो राम्रो कुराहरू बताउनु भयो। अब नि तपाईँ आफ्नो बाबाको घर आमाको घर पनि जानुहुन्छ?
0: जान्छु।
1: त्यहाँ को को हुनुहुन्छ?
0: मेरो डेडाको घरमा आम्बा,
1: हजुर आमा,
0: हजुर, अन्त रियान,
1: हजुर,
0: अम्बिका बरी,
1: हजुर,
0: विजय बडा,
1: हजुर,
0: अक्षु दादा
1: हुनुहुन्छ। त हजुरआमासँग गएर चाहिँ तपाईँ के गर्नुहुन्छ?
0: मिठाईहरू गर्छु स्टोर रुमबाट गएर, अन्त त्यसको बाद माटोहरूमा खेल्न जान्छु भाइ दादाहरूसँग।
1: माटोमा खेल्न जानुहुन्छ? अन्त छि माटोमा नखेल भन्नुहुन्न? खेल्नु भन्नुहुन्छ?
0: म त खेल्छु, पानी र माटो मिसाएर के गर्छु गर्छु।
1: बनाउनुहुन्छ के?
0: हजुर।
1: स्ट्याचुहरू बनाउनुहुन्छ, मूर्तिहरू?
0: मूर्तिहरू बनाउँदिन, खनेर हाल्छु पानीहरू त्यहाँ नदीबाट ल्याएर, अन्त स्विमिङ पुल मरियानको त्यहाँ के बाहिर क्रिम सिमहरूको बट्टा छ त्यस्तोहरू पनि इस्तेमाल गर्छु।
1: अनि मजा आउँछ है खेल्नु?
0: हजुर।
1: है भाँडाकुटी पनि खेल्नुहुन्छ होला है?
0: हजुर।
1: भेला भएर?
0: हजुर।
1: मजा आउँछ है। बाबाको चाहिँ घर कहाँ हो?
0: मार्ताम।
1: मार्ताम हो? ए, अनि तपाईँ गाउँमा जाँदा त मजा आउँदो रहेछ है?
0: हजुर।
1: गाउँमा जाँदा के खानुहुन्छ?
0: गाउँमा जाँदा घरकै खानाहरू खान्छु बेसी त।
1: हो, घरको खानामा चाहिँ के खानुहुन्छ त? मन पर्ने सब्जी के हो तपाईँलाई?
0: साग।
1: साग? साग चाहिँ किन खानु होला है? तपाईँलाई किन मन परेको होला?
0: साग चाहिँ बेसी मन पर्छ मलाई।
1: किन मन परेको?
0: किनभने ग्रिन कलर हो।
1: हो, ग्रिन कलरको चाहिँ खानुपर्छ नि त है।
0: हजुर।
1: किन ग्रिन कलरको सब्जी खाँदा के हुन्छ?
0: आँखा राम्रो पर्छ।
1: हो, आँखा राम्रो पर्छ, त्यसै पनि साराको आँखा त कति राम्रो, साग खाएर भएको हो।
0: हजुर।
1: राम्रो देखिन्छ नि त है।
0: हजुर।
1: आँखाको पावर बढ्छ नि त है।
0: हजुर।
1: अनि त्यहाँदेखि हजुरआमाले के सिकाउनुहुन्छ त तपाईँलाई?
0: हजुरआमाले
1: हजुर
0: टेस्टहरू भएको बेलामा अलिकति सिकाउनु हुन्छ।
1: हो,
0: हजुर।
1: कति राम्रो, हजुरआमाले पनि पढ्न सिकाउनु हुँदो रहेछ। अन्त अरू के दिनुहुन्छ होला है नातिनीलाई मिठो मिठो लुकाएर?

0: हजुर
1: त्यही दिनुहुन्छ
0: मिठाईहरू स्टोर रुममा
1: स्टोर रुममा राखेको मिठाई दिनुहुन्छ
0: हजुर
1: हजुरआमालाई चाहिँ मलाई भेट्न मन लाग्यो मलाई पनि त्यो मिठाई खान मन लाग्यो है
0: हजुर
1: लानुहुने
0: लान्छु
1: हो
0: हजुर
1: कहिले जाउँ भन्नुहुन्छ होला है साराले म पर्खिन्छु होस्
0: हुन्छ
1: अन्त नि आमाको चाहिँ कहाँ हो त घर नि
0: आमाको बर्मेक
1: बर्मेकमा चाहिँ को को हुनुहुन्छ
0: मुमु हबा
1: मामा
0: राकेश मामा
1: हजुर
0: सानु मामा
1: हजुर
0: जनजन पिन्टु
1: अनि तपाईँ जाँदा चाहिँ के के गर्नुहुन्छ मामाहरूले चाहिँ के गर्नुहुन्छ होला है
0: म त्यहाँ पनि अलिकति माटो पाउँछु गमलाहरूमा त्यस्तोमा पानीहरू मिसाएर सानो खेलाउनहरूमा यसरी चेयरमा राखेर घर र ठेल्दै खेल्छु
1: हो त्यहाँ पनि मजा आउने रहेछ है
0: क्लेहरूले बिस्किटहरू पनि बनाउँछु क्लेहरू भएको दिन
1: आमा हौ कति राम्रो अन्त नि त्यहाँ चाहिँ के सिकाउनुहुन्छ हजुरआमासँग के गर्नुहुन्छ त तपाईँ
0: नेपालीहरू नै सिक्छु टेस्टहरू भएको छ टाइमहरूमा
1: नेपाली नै सिक्नुहुन्छ हजुरआमाले नेपाली सिकाउनुहुन्छ के सिकाउनु भएको छ
0: नेपालीमा
1: हजुर
0: बाह्र घडीको टेस्टमा रको साह्रो छ अन्त रको सिकाउनु भयो
1: रको साह्रो थियो अनि रको सिकाउनु भयो
0: हजुर
1: कति राम्रो अन्त
0: रको दुईटा पार्ट चाहिँ डिफरेन्ट थियो नि छोटा ऊ र बडा ऊ
1: हो
0: हजुर
1: रु रु है साह्रो थियो नि त है अन्त त्यसले गर्दाखेरि तपाईँले त हजुरआमाबाट सिकेर दामी टेस्ट गर्नुभएछ नि अन्त तपाईँ अब पढ्दै जाँदाखेरि बहिनीलाई पनि बिमारी पनि हुन नदिने आफ्नो परिवारलाई पनि बिमारी हुन नदिने डाक्टर बन्ने सपना बोक्नु भएको छ अनि सारा चाहिँ एकदम ठुलो सबैको सहारा बनेको हामी सुन्न पाऊ हो अन्त आज चाहिँ आएर यत्तिका राम्रा कुराहरू हामीलाई सुनाइदिनु भयो त्यसका निम्ति धन्यवाद हस् तपाईँलाई धेरै शुभकामना छ यहाँबाट बिदा दिन्छौँ ल
0: हुन्छ धन्यवाद
1: धन्यवाद

सुन्नुभयो नि सानी बहिनी सारा विलाक्षीका कुराहरूलाई, रमाइला थिए है। अनि एउटा रोचक कुरा के छ भने नि भाइ बहिनी हो, यसपल्ट पनि हामीले एउटा सुन्दर प्रतिक्रिया प्राप्त गरेका छौं है। पठाउनु भएको छ बर्मेक दक्षिण सिक्किमबाट प्रणिता छेत्रीले। उहाँ लेख्नुहुन्छ, आकाशवाणी गान्तोकबाट प्रसारण हुने कार्यक्रम बाल जगतले ससाना बालक बालिकालाई कार्यक्रम प्रस्तुत गर्ने मौका दिएर उनीहरू भित्र आत्मविश्वास बढाउने काम गर्दै आएको छ। हजुर, प्रत्येक आइतबार बिहान 9:30 बजेको पर्खाईमा रहन्छौ हामी पनि। हाम्रा पनि ससाना छोरा छोरी छन्, भाइ बहिनी छन्, उनीहरूलाई सुनाउन मन लाग्छ यो कार्यक्रम, रोचक पनि बनेको हुन्छ भनेर लेख्नु भएको छ। धन्यवाद प्रणिता छेत्रीज्यू, हजुरलाई तपाईँका शब्द तपाईँका भाव हाम्रा निम्ति शक्ति स्रोत बनेर आउनेछन्। यसरी कार्यक्रमलाई माया गरिदिनुहोला, यस प्रतिक्रियालाई हामी शिरोपर राख्नेछौ। कार्यक्रमलाई माया गर्दा बालक बालिकाले नै माया पनि पाउने गर्छन् नि त। यसै खुशीमा सुनाउ है त एउटा सुन्दर गीत पनि।

अब गीत सुनिसकेपछि नि एउटा छोटो ज्ञानको कुरा गरौं। आजको जानकारीको विषय लिएका छौं मोबाइलको प्रयोग अनि स्वास्थ्यमा हानि। हो भाइ बहिनी, हो, आधुनिक जीवनमा मोबाइल फोन हाम्रो जीवनको एउटा अभिन्न अंग बनिसकेको छ। बिहान बिउजिएदेखि राति नसुत्तासम्म हामी यसैमा व्यस्त हुन्छौ। तर यसको अत्याधिक र असावधान प्रयोगले हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असरहरू पुर्याइरहेको हुन्छ। मोबाइलको बढ्दो प्रयोगले स्वास्थ्यमा कस्तो कस्तो हानि पुर्याउँदो रहेछ त हामी जानिराखौं है त छोटोमै भए पनि। सबैभन्दा पहिला त हामीले हेर्यौं भने आँखाको ज्योति कमजोर हुने समस्या निम्त्याउँछ। यो चाहिँ विशेष भाइ बहिनीहरूलाई है, सानै उमेरमा आँखा बिग्रिनु हुँदैन नि। जीवन सुन्दर छ, आँखाले सुन्दर सुन्दर कुराहरू देख्न पाउनु पर्छ। तपाईँले सुन्दर भविष्य निर्माण गर्नु छ अनि सानैमा आँखाको ज्योति कम भयो भने कति समस्या हुन्छ नि। गर्दन र ढाडको दुखाई, लगातार टाउको निहुराएर मोबाइल चलाउँदा गर्दन र मेरुदण्डमा अत्याधिक भार पर्दो रहेछ अनि यसले गर्दा गर्दन र काँधको मांसपेशी कडा हुने र दीर्घकालीन रूपमा स्पन्डिलाइटिस जस्तो समस्या हुन सक्दो रहेछ। अनि नि अर्को कुरा नि भाइ बहिनी, हो, अनिद्रा पनि निम्त्याउँछ है यसले। ओछ्यानमा परेपछि पनि नि मोबाइल चलाउने बानीले हामीलाई शरीरमा मेलाटोनिन नामक हर्मोनको उत्पादनमा कमी आउँदो रहेछ, जसले गर्दा प्राकृतिक रूपमा निद्रा लाग्दैन र मानिस अनिद्राको शिकार बन्न पुग्दो रहेछ। अनि निद्रा राम्ररी नपुगेपछि त विभिन्न समस्या हुन्छ नि, फेरि मोटोपन र निष्क्रियता पनि ल्याउँछ नि यसले। तपाईँहरूलाई थाहा छ मोबाइल चलाएर घण्टौंसम्म बसिरहँदा नि भाइ बहिनी, हो, शारीरिक गतिविधि शून्य हुन्छ, जसले गर्दा तौल बढ्ने र मधुमेह जस्ता जीवनशैली जन्य रोगहरूको पनि खतरा बढ्न जान्छ है त। त्यति मात्रै कहाँ हो र भाइ बहिनी।

0: मानसिक र मनोवैज्ञानिक असर पनि यसले पार्छ नि त। तनाव र एन्जाइटी बढाउँछ। सामाजिक सञ्जालको अत्याधिक प्रयोग गर्दा नि भाइ बहिनी हो अरूसँग आफ्नो जीवन तुलना गर्ने बानी बस्दछ बिस्तारै नजानिदो पाराले, अनि आफूमा हिंता बोध हुन्छ, मानसिक तनाव बढ्छ, छटपटी बढेर जान्छ। त्यसले गर्दाखेरि आफूलाई त नोक्सानै नोक्सान हुने भयो नि त, अनि एकाग्रतामा कमी पनि आउँदो रहेछ। मोबाइलमा आउने लगातार नोटिफिकेसनहरूले नि कुनै पनि गम्भीर काम वा अध्ययनमा लामो समयसम्म ध्यान दिन केन्द्रित गर्न साह्रो पर्छ, किनभने नोटिफिकेसन आएपछि हेर्न मन लाग्छ। हामीले आफूलाई नियन्त्रण गर्न सायदै सक्दैनौ, अनि त्यो घरिघरि हेर्दाखेरि ध्यान दिएर गर्नुपर्ने काम कहाँ गर्न सकिँदो रहेछ त। नोमोफोबिया हुँदो रहेछ है भाइ बहिनी हो। के हो त नोमोफोबिया भन्दा नि मोबाइल आफू भन्दा टाढा हुँदा वा हराउँदा अत्याधिक डर लाग्ने र छटपटी हुने एउटा नयाँ मनोवैज्ञानिक समस्या नो मोबाइल फोन फोबिया आज भोलि व्यापक रूपमा देखा परेको पनि कतिपय विज्ञहरू बताउँछन् नि हामीलाई। यो त डरै लाग्दो हुँदो रहेछ। कतै हामीलाई एन्जाइटी पो हुने हो कि, कतै हामी बिमार पो हुने हो कि है, र यसले गर्दाखेरि मोबाइल फोन अत्याधिक प्रयोग गरेपछि पो यस्तो हुन्छ कि, हामीले यी कुराहरूमा ध्यान दिनुपर्ने र अध्ययन गर्नुपर्ने हुने रहेछ। अनि यसले हाम्रो सामाजिक र व्यावहारिक कुराहरूमा पनि असर पार्दो रहेछ नि, तपाईँहरूले याद गर्नु भएको छ। भर्चुअल संसारमा झुम्मिँदा नि भाइ बहिनी हो आफ्नै परिवार र समाजका सदस्यहरूसँग प्रत्यक्ष कुराकानी गर्न छोडिँदै गएका छन्। यसले आपसी सम्बन्धमा चिसो पनि ल्याउने र एक्लोपन बढाउने काम गर्छ। दुर्घटनाको जोखिम पनि हुन्छ। अनि तपाईँहरूलाई थाहा छ नि बाटो काट्दा वा सवारी साधन चलाउँदा मोबाइल फोन प्रयोग गर्नाले ध्यान मोडिन गई ज्यानै जाने खालका गम्भीर सड़क दुर्घटनाहरू पनि भइरहेका हुन्छन् नि कहिले काहीँ। हामीले यी कुराहरूमा पनि ध्यान दिनुपर्छ र सानैदेखि मोबाइल ठिक्क मात्रै चलाउने बानी बसाल्नुपर्छ। यो त एउटा सामान हो, यसलाई कसरी सन्तुलित रूपमा प्रयोग गर्ने भन्ने कुरा जान्न अत्यन्त जरुरी छ। हामीले राति सुत्नु भन्दा कम्तीमा एक घण्टा अगाडि नै मोबाइल बन्द गर्ने वा टाढा राख्नुपर्ने हुन्छ। आँखाको सुरक्षाको लागि 20-20-20 नियम अपनाउने अथवा प्रत्येक 20 मिनटमा 20 फिट टाढा रहेको कुनै वस्तुलाई 20 सेकेन्डसम्म हेर्ने गर्नुपर्ने रहेछ। काम गर्दा वा पढ्दा नि भाइ बहिनी हो मोबाइललाई स्क्रिन टाइम लिमिट वा डु नट डिस्टर्ब मोडमा राख्ने गर्नुपर्छ। खाना खाने समयमा र पारिवारिक जमघटमा मोबाइलको प्रयोग पूर्ण रूपमा निषेध गर्ने कुराहरू गर्नुपर्छ। अब हामीले भन्नुपर्दा नि भाइ बहिनी हो प्रविधि आफैमा नराम्रो चाहिँ होइन है, तर यसको प्रयोग कसरी गर्ने भन्ने कुरा हाम्रो हातमा हुन्छ। मोबाइललाई आफ्नो सहजताका लागि साधन मात्र बनाउन पर्छ, हामीले यसको दास बन्नु हुँदैन। समयमै सचेत भएर यसको नियन्त्रित प्रयोग गरेमा मात्र यसबाट स्वास्थ्यमा हुने हानिबाट हामी बाँच्न सक्छौं। मोबाइल एउटा मसिन मात्र हो भाइ बहिनी हो, हामीले नै यसलाई प्रयोग गर्नुपर्छ। समय सीमा तोकेर नियन्त्रित र सन्तुलित पाराले चलाउँदा यसले हामीलाई फाइदै दिन्छ, सायद नभए यसले हाम्रो जीवन को सन्तुलनलाई बिगार्न सक्छ। यस्तै विषयहरू समावेश गर्ने गर्दछौ कार्यक्रम बाल जगतमा। सुन्न नभुल्नु होला है प्रत्येक आइतबार बिहान 9:30 बजे। तर आजलाई पनि दिनुहोस् बिदा, नमस्ते।
1: श्रोता तिन्जेल प्रस्तुत कार्यक्रम बाल जगत हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानको ठिक 10 बजेको छ। श्रोता अब सुन्नुहोस् आजको मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, सिक्किमका राज्यपाल ओम प्रकाश माथुर अनि मुख्यमन्त्री प्रेम सिंह तामाङले सिक्किमका जनतालाई राज्यको 51 स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो। सिक्किमको 51 राज्य स्थापना दिवस हिजो मनन केन्द्रमा भव्य रूपमा सम्पन्न भयो। भारत संघको 22 राज्यको रूपमा स्थापित सिक्किमको यस ऐतिहासिक अवसरमा भारतका उपराष्ट्रपति सीपी राधाकृष्णन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। शिक्षा विभाग सिक्किम सरकारले राज्यभरिका सबै शैक्षिक संस्थानहरू अर्को सूचना जारी नभएसम्म प्रत्येक शनिबार बन्द रहने घोषणा गरेको छ। सिक्किम राज्य स्थापना दिवसको अवसरमा सूचना तथा जनसम्पर्क विभाग सिक्किम सरकारले एमजी मार्गमा विभागद्वारा प्रकाशित विभिन्न पुस्तकहरूको प्रदर्शनी तथा वितरण कार्यक्रम आयोजना गरेको थियो। सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार, सो पूरा भयो। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता अबको समय भने यहाँलाई मनोरञ्जन गराउनेछौ कार्यक्रम ताजेतरानी अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू सुनाएर। श्रोता कार्यक्रमको पहिलो गीतलाई लिएका छौ चलचित्र जिन्दगी नामिले दोबाराबाट कलाकार ऋतिक रोशन अनि साथीहरूको युगल आवाज।

श्रोताले यस गीतलाई सुनिरहनु भएको थियो जुबिन नौटियालको आवाजमा चलचित्र व्हाइट सिट इण्डियाबाट। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं श्रोता। ताजे तारानी अन्तर्गत यहाँलाई सुनाइरहेका छौं नयाँ हिन्दी चलचित्रका गीतहरू। अघिल्लो गीत लिएका छौं आशिष करको आवाजमा चलचित्र आर्टिकल 15

चलचित्र नोटबुक वायर कलाकार सलमान खानको आवाजमा सजिएको यस गीतका साथै आजलाई पनि कार्यक्रम ताजी तरानेको निर्धारित समय यही पुर्याउँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समयमा हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 10:30 हुनै लागेको छ र अब केही क्षणमा यहाँले सुन्नुहुनेछ आकाशवाणीको दिल्ली एफएम गोल्डबाट विविध कार्यक्रम। केही क्षण प्रतीक्षा गर्नुहोला।

यो शहर यो ठाउँ कहिले काही नौलो लाग्छ। आफ्नो खुशी भन्दा तिम्रो खुशीको महत्व थियो मेरो जीवनमा। सपनाहरू चकनाचुर भए यस अन्धकारमा। यो शहर यो ठाउँ कहिले काही साँच्चै नौलो लाग्छ। यिनै भावनाहरूका साथ श्रोताहरूले अब सुन्नुहुनेछ गायक कलाकार प्रतीक्षा थापाको स्वरमा रहेको यो गीतलाई। माफ गर्नुहोला, श्रोताहरूले अब सुन्नुहुनेछ गायक कलाकार सुजाता सिन्चुरीको स्वरमा रहेको यो गीत।

फूलहरू ओइलाए पनि फूलहरू ओइलाए पनि हाम्रो माया फक्रिएर जाओस्, यो हाम्रो बिछोड भए पनि सम्झना मनमा रहोस्, सम्हालेर राख सङ्घालेर राख हाम्रो सम्झनालाई। त श्रोता, सम्हालेर राख सङ्घालेर राख यही गीत सुनाउन लागिरहेको छु गायक कलाकार शान्ति ठटालको आवाजमा रहेको यो गीतलाई। त श्रोता, सुन्नुहोस् यो गीतलाई।

श्रोताहरूले भर्खरै सुनिरहनु भएको थियो गायक कलाकार संगीता प्रधानको स्वरमा सजिएका गीत। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुनेछ। साथै एफएम कञ्चनजंघा 103 मेगाहर्जबाट पनि सुन्न सक्नुहुनेछ। श्रोता, अब सुन्नुहोस् गायक कलाकार प्रतीक्षा थापाको स्वरमा सजिएको यो गीतलाई।

सोचेको जस्तो जीवन कहाँ हुन्छ र सोचेको जस्तो जीवन कहाँ हुन्छ र कति सपनाहरू मनमा समावेश भएर बस्छन्, कति खुल्ला आकाशमा सजिएका सपना हालमा त्यही चोटले मनलाई सिसा झै चर्काइदिन्छ। यसैले सोचे जस्तो जीवन कहाँ हुन्छ र यहाँहरूले सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट कार्यक्रम नारी संसार अन्तर्गत विभिन्न गायक कलाकारहरूको स्वरमा सजिएका गीतहरू। त श्रोता, कार्यक्रमलाई अघि बढाउँदै अब फेरि सुनाउन लागिरहेका छौं गायक कलाकार पासाङ डोमा लामाको आवाजमा रहेको यो गीतलाई।

बाँच्न रहर त कसलाई छ र यहाँ, बाँच्न रहर त कसलाई छ र यहाँ, जिउदोलास बनी भौतारी रहेको अन्धकारमा, खुसीले पाउने रहरमा आफैलाई भुलेको थाहै भएन। श्रोताले सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट कार्यक्रम नारी संसार। कार्यक्रम नारी संसार अन्तर्गत यहाँहरूलाई अझ सुनाउन लागिरहेका छौं गायक कलाकार बबिता कच्मेरको स्वरमा रहेको यो गीतलाई।

श्रोता सुन्दै हुनुहुन्थ्यो गायक कलाकार साधना सरगमको आवाजमा रहेको यो गीतलाई। त श्रोता अब सुन्नुहोस् गायक कलाकार आशा भोसलेको स्वरमा रहेको यो अर्को गीत।

मेरो पनि कति सपना थिए, कति रहर थिए। हाल त ती सपनाहरू कहीँ बीचैमा हराएर गए। जीवनको भोगाई र पड्खाईमा सबै इच्छाहरू हराएर गए। श्रोता, अब सुन्नुहुनेछ आकाशवाणीको गान्तोक केन्द्रबाट गायक कलाकार निशिका सुब्बाको स्वरमा रहेको यो अर्को गीतलाई।

श्रोताहरूले सुनिरहनु भएको थियो कार्यक्रम नारी संसार अन्तर्गत विभिन्न गायक कलाकारहरूको आवाजमा सजिएका गीतहरू। त श्रोता, आजलाई भने कार्यक्रम नारी संसारको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र श्रोताहरूले अब सुन्नुहुनेछ आकाशवाणीको गान्तोक केन्द्रबाटै नेपाली लोकगीत कार्यक्रम। नेपाली लोकगीतको पर्खाईमा बसिरहनु भएको तमाम श्रोतालाई हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदछौ। हाम्रो स्टुडियो घड़ी अनुसार अहिले 12:40 भइसकेको छ र यहाँहरू समक्ष अब प्रस्तुत गर्न चाहन्छौ विभिन्न गायक कलाकारहरूको आवाजमा सजिएका नेपाली लोकगीतहरू। त श्रोता, पहिलो कोसेली पस्कन लागिरहेका छौं गायक कलाकार राम थापा अनि समूहको आवाजमा रहेको यो गीतलाई।

0: श्रोताहरूले सुनिरहनु भएको छ नेपाली लोकगीत। त यसै क्रममा श्रोताहरूलाई फेरि सुन्न लागिरहेका छौ गायक कलाकार जयनन्द लामानी समूहको आवाजमा रहेको यो अर्को गीतलाई।
1: अहिले त हाम्रो हरुवा हरुवा भइसक्यो।

साँच्चै श्रोता, यी नेपाली लोकगीतहरूले एउटा आफ्नोपनको आवाज दिदछ, साथै एउटा आफ्नोपनको माया दिदछ। यसले संस्कार संस्कृतिलाई झल्काउने काम गर्दछ, साथै निरन्तर रूपमा जीवित राख्ने काम गर्दछ। श्रोताहरूले सुनिरहनु भएको छ नेपाली लोकगीत। त श्रोता, कार्यक्रमलाई अघि बढाउँदै अब फेरि सुनाउन लागिरहेका छौं गायक कलाकार हीरा देवी वाइवाको स्वरमा रहेको यो अर्को गीतलाई।

श्रोताहरूले भर्खरै सुनिरहनु भएको थियो गायक कलाकार कुमार बस्नेतको स्वरमा सजिएका नेपाली लोकगीत। त श्रोता अब सुन्नुहोस् गायक कलाकार आशिष भण्डारीको स्वरमा रहेको यो अर्को गीतलाई।

यहाँहरूले सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट नेपाली लोकगीतहरू। त श्रोता, नेपाली लोकगीतको यो अन्तिम गीत सुनाउन लागिरहेका छौं गायक कलाकार विमला प्रधानको स्वरमा रहेको यो अर्को गीतलाई।

श्रोताहरूले सुनिरहनु भएको छ नेपाली लोकगीतहरू। त श्रोता, गीतहरू सुनाउने क्रममा अब यहाँहरूलाई सुनाउनेछौ गायक कलाकार रञ्जिता सेवाको स्वरमा रहेको यो अर्को गीतलाई। यसको पछि, यसको लगतै पछि श्रोताहरूले सुन्नुहुनेछ आकाशवाणीको खरसाङबाट नेपाली भाषामा समाचार।

नमस्कार, यो आकाशवाणी हो। दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी स्वीडेनको दुई दिने भ्रमणमा आज गोथेनबर्ग पुगिरहनु भएको छ। देशमा चलिरहेको जनगणना अन्तर्गत घरहरूको गणनाको लागि पहिलो चरणको काम पाँच राज्यमा शुरू भइसकेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी

0: लद्दाख और पुदुचेरी में भी शुरू की गई है। ये सुविधा 31 मई तक उपलब्ध रहेगी। स्वगणना सुविधा उत्तर प्रदेश में भी जारी है, जो 21 मई तक उपलब्ध रहेगी। अब तक 25 राज्यों में 1,44,00,000 से अधिक घरों के निवासी स्वगणना प्रक्रिया पूरी कर चुके हैं। दीपेंद्र की रिपोर्ट के साथ समाचार कक्ष से फरहत नाज।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 31 तारीकको दिन आकाशवाणीबाट मन की बात कार्यक्रममा पुनः एकपल्ट आफ्ना विचारहरू साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 134 प्रकरण हुनेछ। श्रोताहरूले टोल फ्री नम्बर 1800117800 कार्यक्रमको लागि आफ्ना विचार र सुझावहरू पठाउन सक्नेछन्। यी सुझावहरू नरेन्द्र मोदी एप तथा माई गभ ओपन फोरम मार्फत पनि दिन सकिनेछ। श्रोताहरूले 1922 मिस्ड कल गरेर तथा एसएमएस मार्फत प्राप्त लिंक प्रयोग गरेर सोझै प्रधानमन्त्रीलाई सुझावहरू पठाउन सक्नेछन्। सुझावहरू आगामी 29 मेसम्म स्वीकार गरिनेछ। आन्ध्र प्रदेशमा एक भारत श्रेष्ठ भारत अभियान अन्तर्गत युवा संगमको छैटौं चरण हिजो शुरू भएको छ। तिरूपति जिल्लाका जिल्लापाल डाक्टर एस वेंकटेश्वरले जिल्लाको येरेपेदुस्थित भारतीय प्रौद्योगिकी संस्थान आईआईटीमा यसको उद्घाटन गर्नुभयो। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा सांस्कृतिक आदान प्रदान, बौद्धिक विकास र राष्ट्रिय एकतालाई प्रवर्धन गर्नु हो। यस अवसरमा आईआईटी तिरूपतिका निदेशक प्रोफेसर केएन सत्यनारायणले यस कार्यक्रमले विद्यार्थीहरूलाई देशको सांस्कृतिक विविधता र सम्पदा बुझ्ने अवसर प्रदान गर्ने बताउनुभयो। केन्द्रीय शिक्षा मन्त्रालयद्वारा आयोजित यो कार्यक्रम आगामी 27 मेसम्म जारी रहनेछ। भारतीय संस्कृति, परम्परा र राज्यको प्रगतिको बारेमा बुझ्न विद्यार्थीहरूले आन्ध्र प्रदेशका मन्दिर, ऐतिहासिक स्थल र महत्वपूर्ण विकास केन्द्रहरूको भ्रमण गर्नेछन्। सहभागीहरूले अमरावती, चन्द्रगिरी, किल्ला र राज्यका औद्योगिक प्रतिष्ठानहरूको पनि भ्रमण गर्नेछन्। यी विद्यार्थीहरूले 21 मेमा श्रीहरिकोटामा रकेट प्रक्षेपणको प्रत्यक्षदर्शी पनि बन्नेछन्। भारतले हर्मुजको जलडमरूमा व्यावसायिक जहाजमाथि आक्रमण अस्वीकार्य भएको बताएको छ। संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि पार्वतानेनी हरिशले भने कि चालक दलका सदस्यहरूलाई लक्षित गर्नु र जहाजहरूको स्वतन्त्र आवागमनमा बाधा पुर्याउनु उचित हुन सक्दैन। श्री हरिशले विश्वव्यापी ऊर्जा सम्बन्धी संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकमा यो बयान दिएका हुन्। केही दिन अघि ओमनको तटमा भारतीय झण्डा भएको जहाजमा आक्रमण भएको थियो। सोमालियाबाट आएका सबै 14 चालक दलका सदस्यहरूलाई ओमानी अधिकारीहरूले उद्धार गरेका थिए। यस वर्षको शुरूमा खाड़ी क्षेत्रमा द्वन्द्व शुरू भएदेखि दुई अन्य भारतीय झण्डा भएका जहाजहरूमा पनि आक्रमण भइसकेको थियो। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNews खर्सिङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: रूसको राजधानी मस्को र वरिपरिका क्षेत्रहरूमा युक्रेनी ड्रोन आक्रमणमा 3 जनाको मृत्यु भएको छ। रूसले यो एक वर्षभन्दा अधिक समयपछि मस्को र वरिपरिका क्षेत्रहरूमा युक्रेनको सबैभन्दा ठूलो ड्रोन आक्रमण रहेको बताएको छ। मस्को नजिकैको खिम्कीमा ड्रोनले घरमा प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ। पोगोरेल्की गाउँमा निर्माण स्थलमा ड्रोनको अवशेष खस्दा दुई पुरूषको मृत्यु भएको छ। धेरै भवन र पूर्वाधारमा पनि क्षति पुगेको छ। मस्कोका मेयर सेर्गेई सोबियानिनले रातभरि भएको आक्रमणमा लगभग 12 जना घाइते भएको बताएका छन्, जसमध्ये धेरैजसो शहरको तेल रिफाइनरी नजिकै थिए। रूसले मस्को तर्फबाट आइरहेको 81 ड्रोनहरू खसालेको दावी गरेको छ। यो आक्रमण किवमा भएको ठूलो रूसी मिजाइल र ड्रोन आक्रमणको केही दिनपछि भएको हो, जसमा लगभग 24 जनाको मृत्यु भएको थियो। नेपालका पर्वतारोही कामी रीता शेर्पाले 32 पल्ट सगरमाथा चढ़ेर इतिहास रचेका छन्। 56 वर्षीय कामी रीता सबैभन्दा धेरै पल्ट सगरमाथा आरोहण गर्ने शेर्पा हुन्। नेपालको कोशी प्रान्तको सोलोखुम्बु जिल्लामा जन्मिएका कामी रीताले पहिलो पल्ट 1994 सगरमाथा आरोहण गरेका थिए। यसैबीच पर्वतरानी नामले चिनिने लाक्पा शेर्पाले लगातार 11 पल्ट सगरमाथा सफलतापूर्वक आरोहण गर्ने पहिलो नेपाली महिलाको रूपमा आफ्नो

0: रेकर्ड पनि बनाई राखेकी छिन्। दिल्ली मेट्रोले निजी सवारी साधनको सट्टा मेट्रोको प्रयोगलाई प्रोत्साहन गर्न थप रेलहरू चलाउने निर्णय गरेको छ। दिल्ली मेट्रो अनुसार ऊर्जा र वित्तीय बचत र वातावरण संरक्षणमा मेट्रोको भूमिकालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो। यो प्राप्त गर्न प्रत्येक सोमबार 24 थप रेलहरू सञ्चालन गरिनेछ। आज विश्व उच्च रक्तचाप दिवस हो। यसको उद्देश्य उच्च रक्तचाप बारेमा वैश्विक जागरूकता, रोकथाम, पहिचान अनि नियन्त्रणलाई बढ़ावा दिन हो। यस वर्षको विषय हो उच्च रक्तचापलाई मिलेर नियन्त्रित गर्नुपर्नेछ। नियमित रूपले आफ्नो रक्तचापको जाँच गर्नुहोस् अनि यस बिमारीलाई पराजित गर्नुहोस्। रेल मन्त्रालयले त्रिवेन्द्रम नयाँ दिल्ली राजधानी एक्सप्रेसको दुई पछिल्लो डिब्बामा लागेको आगोको उच्च स्तरीय अनुसन्धानको आदेश दिएको छ। आज बिहान लगभग 5:15 कोटा रेलवे डिभिजनको नागदा नजिकै त्रिवेन्द्रम नयाँ दिल्ली राजधानी एक्सप्रेसको दुई पछिल्लो डिब्बामा आगलागी भएको थियो, जसमा गार्ड डिब्बा र एसी 3 टियर कोच समावेश छन्। मन्त्रालयले डिब्बाको सुरक्षा प्रणालीको कारण रेल स्वत रोकिएको बताएको छ। दुई डिब्बालाई तुरन्तै छुट्याइएको थियो र घटनामा कुनै पनि यात्री घाइते भएका छैनन्। रेलवेले डिब्बाहरूमा रहेको आगो निभाउने प्रणालीको अनुसन्धान शुरू गरिसकेको छ। आईपीएल क्रिकेटमा आज दुई म्याच खेलिनेछ। आज हुने पहिलो म्याच पंजाब किंग्स अनि रोयल च्यालेन्जर्स बेंगलुरू बीच धर्मशालामा दिउँसो 3:30 खेलिनेछ भने दोस्रो म्याच दिल्ली क्यापिटल्स अनि राजस्थान रोयल्स बीच बेलुकी 7:30 खेलिनेछ। टेनिसमा युक्रेनको एलिना स्वितोलिना इटालियन ओपनको महिला सिंगल्स उपाधि जित्न सफल बनेकी छन्। एलिनाले फाइनलमा अमेरिकाकी कोको गफलाई पराजित गरेकी छन्। प्रतियोगिताको पुरूष वर्गको फाइनलमा आज इटलीको ज्यानिक सिनरको भिडन्त नर्वेको क्यास्पर रूटसित हुनेछ। यो म्याच भारतीय समय अनुसार राति 8:30 शुरू हुनेछ। थाइल्याण्ड ओपनको पुरूष युगल स्पर्धामा सात्विक साईराज रंकी रेड्डी र चिराग सेट्टीको जोड़ीले रजत पदक जितेका छन्। फाइनलमा उनीहरू इण्डोनेजियाको लियो रोली कोर्नाडो र डेनियल मोर्थिन विरूद्ध 21-12, 25-23 पराजित भएका छन्। मौसम विभागले अण्डमान अनि निकोबार द्वीप समूह, पश्चिम बंगालका पार्वतीय क्षेत्र अनि सिक्किममा भारी वर्षाको अनुमान व्यक्त गरेको छ। अरूणाचल प्रदेश, असम, मेघालय, दक्षिण कर्नाटकको भित्री भागहरू, तमिलनाडु, पुडुचेरी, कराईकल, केरल, माहे अनि लक्षद्वीपमा भारी वर्षा हुन सक्नेछ। आगामी दुई दिनसम्म बिहार, छत्तीसगढ़, झारखण्ड, मध्य महाराष्ट्र, मराठवाड़ा, ओडिशा, रायलसीमा, तटीय आन्ध्र प्रदेश, तेलंगाना, कोंकण, गोवा, उत्तराखण्ड, हिमाचल प्रदेश अनि उत्तर पूर्वी राज्यहरूमा बिजुली चम्कन साथै तीव्र गतिमा हावा तथा तूफानको सम्भावना रहेको छ। मध्य प्रदेशमा भोलिसम्म लूको स्थिति रहनेछ। प्रस्तुत छ एक रिपोर्ट।
1: मौसम विभाग के अनुसार आज रतलाम, खरगोन और खंडवा में तेज लू चलने की संभावना है और तापमान 44 डिग्री के पार जा सकता है। इसके अलावा इंदौर, उज्जैन, सागर, रीवा, छतरपुर समेत प्रदेश के दर्जन भर से ज्यादा जिलों में लू का असर बना रहेगा। मौसम वैज्ञानिकों ने लोगों को दोपहर 12-3 के बीच जरूरी काम होने पर ही घर से निकलने की सलाह दी है। साथ ही दिन भर पर्याप्त पानी पीते रहने और शरीर को हाइड्रेट रखने की अपील भी की है। मौसम विभाग के मुताबिक 19 मई तक प्रदेश के अधिकांश हिस्सों में भीषण गर्मी का दौर जारी रहेगा। आज कहीं भी बारिश का अलर्ट नहीं है। अभिनव गोयल, आकाशवाणी भोपाल।
0: यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदी स्वीडेनको दुई दिने भ्रमणमा आज गोथेनबर्ग पुग्नु भइरहेको छ। देशमा चलिरहेको जनगणना अन्तर्गत घरहरूको गणनाका लागि पहिलो चरणको काम 5 राज्यमा शुरू भइसकेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 31 तारीकको दिन आकाशवाणीबाट मन की बात कार्यक्रममा पुनः एकपल्ट आफ्ना विचारहरू साझा गर्नुहुनेछ। आईपीएल क्रिकेटमा आज हुने पहिलो म्याच पंजाब किंग्स अनि रोयल च्यालेन्जर्स बेंगलुरू बीच खेलिनेछ अनि मौसम विभागले अण्डमान अनि निकोबार द्वीप समूह, पश्चिम बंगालका पार्वतीय क्षेत्र अनि सिक्किममा भारी वर्षाको अनुमान व्यक्त गरेको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
2: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र श्रोताहरूलाई नेपाली लोकगीत सुनाउने क्रममा अब सुनाउन लागिरहेका छौं गायक कलाकार जुदा राईको स्वरमा रहेको यो गीतलाई।
3: Mahal!

0: 90 वर्षों का सुनहरा सफर, संगीत, संस्कृति और यादों का घर, हर दिल की धड़कन, हर मन के संग, आकाशवाणी के संग यादों के रंग।
1: सुनिए FM गोल्ड 100.1
2: मीडियम वेव को 213.67 मीटर तदनुसार 1404 किलोहर्ट्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा साथै न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, समय अहिले अपरान्हको 4 बज्ने लागेको छ र हामी उपस्थित भएका छौं अब सो प्रसारण गरिने कार्यक्रमहरूको जानकारी लिएर। सर्वप्रथम यसघरी रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत तथा न्यानो अभिवादन जनाउँदछौ। श्रोता, यस जानकारीको लगत्तैपछि मनोरञ्जन गराउनेछौ फौजी दाजुभाइहरूको निम्ति समर्पित कार्यक्रम शौर्यगाथा सुनाएर। 4:30 सुन्नुहुनेछ लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुन्लात अन्तर्गत प्रथम महाकलाकार विन्जामित लेप्चाको स्वरमा केही गीत। त्यसपछि विश्व दूरसंचार समाज दिवसको अवसरमा विज्ञान तथा सूचना प्रविधि विषयमा एक वार्ता। 5 यहाँहरूलाई सुनाउनेछौ लिम्बू भाषाको कार्यक्रम नुसी चान अन्तर्गत प्रथममा समाचार। त्यसपछि कलाकार नामहाङमा लिम्बूको स्वरमा केही गीत अनि विश्व दूरसंचार समाज दिवसको अवसरमा आम संचार तथा सूचना प्रविधि विषयमा एक वार्ता। 5:30 सिक्किमे भुटिया भाषाको कार्यक्रम पाङ्गेन मेन्तोक अन्तर्गत कलाकार तेन्जिङ अङमुको स्वरमा केही गीत। त्यसपछि विश्व रक्तचाप दिवसको अवसरमा उच्च रक्तचाप बढ्दो विश्वव्यापी चिन्ता विषयमा एक वार्ता प्रस्तुत गर्नेछौ। 6 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दी भाषामा समाचार। 6:05 दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत प्रस्तुत गर्नेछौ सूचनाको अधिकार एन 2005 विषयमा विशेषज्ञ खर्ग बहादुर छेत्रीसँग लिएको एक अन्तर्वार्ता। 6:40, 45, 50 सुन्नुहुनेछ प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भुटिया भाषामा। 6:55 प्रस्तुत गर्नेछौ सिक्किमका सुनुवारहरू विषयमा एक रूपक। 7:25 सुन्नुहुनेछ नेपाली भाषामा राष्ट्रिय समाचार। यसै गरी 7:35 हजुरहरूकै पत्रमा आधारित कार्यक्रम हिन्दी अनुरोध संगीत अन्तर्गत हिन्दी गीतहरू सुनाएर मनोरञ्जन गराउनेछौ भने 8 सुन्नुहुनेछ कार्यक्रम गीत गजल अन्तर्गत कलाकार तलत अजीज र अनुराधा पौडवालका स्वरमा केही गीत। यसै गरी 8:30 कार्यक्रम सुर संसार अन्तर्गत सुन्नुहुनेछ कलाकार उस्ताद अमजद अली खाँद्वारा सरोद वादन। 8:45 अनि 9 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुन्नुहुनेछ क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 9:15 प्रस्तुत गर्नेछौ कार्यक्रम स्पटलाइट। यसै गरी 9:30 प्रस्तुत हुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट राष्ट्रिय नाटक कार्यक्रम। 10 मनोरञ्जन गराउनेछौ हिन्दी फिल्मी गीत अन्तर्गत विभिन्न कलाकारहरूको स्वरमा गीतहरू सुनाएर। र यिनै कार्यक्रमहरूको साथमा हाम्रो बेलुकी अर्थात तेस्रो अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रम समाप्त हुनेछन् रात्रिको ठिक 10:30। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र अब प्रस्तुत छ कार्यक्रम शौर्यगाथा।

0: नमस्कार श्रोता, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। आदरणीय श्रोता, अब हामी प्रस्तुत गर्दैछौ कानूनी कुरा कार्यक्रममा राइट टू इन्फर्मेशन एक्ट 2005 अर्थात सूचनाको अधिकार अधिनियम 2005 विषयमाथि महत्वपूर्ण जानकारी। कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत अनि न्यानो न्यानो अभिवादन। श्रोता, भन्ने गरिन्छ नि, पन्नाहरू जबसम्म पल्टिँदैनन् तबसम्म हामीलाई त्यो पुस्तकभित्रको ज्ञान थाहा हुँदैन। त्यस्तै जबसम्म हाम्रा कदमहरू अघि बढ्दैनन् तब जीवन यात्रा गर्न पनि सकिन्न। तर त्योभन्दा पहिले हामीलाई गन्तव्य थाहा हुनुपर्दछ र यसका साथै त्यो गन्तव्यसम्म पुग्ने गोरेटोको ज्ञान। हजुर श्रोता, आजको कानूनी कुरा कार्यक्रममा हामी यहाँहरूलाई जानकारी गराउनेछौ राइट टू इन्फर्मेशन एक्ट 2005 अर्थात सूचनाको अधिकार अधिनियम 2005 विषयमाथि। र उक्त विषयमाथि हामीलाई जानकारी दिन भनी यस क्षण हाम्रो आकाशवाणी गान्तोकको स्टुडियोमा उपस्थित हुनुहुन्छ सिक्किम राज्य विधिक सेवा प्राधिकरण यानी सिक्किम स्टेट लिगल सर्भिसेस अथोरिटीका पेनल एडभोकेट श्री केबी छेत्री। सर, तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत अनि नमस्कार छ।
1: हजुर नमस्कार।
0: त सर, आज हामी कानूनी कुरा कार्यक्रममा जानेछौ राइट टू इन्फर्मेशन एक्ट 2005 अर्थात सूचनाको अधिकार अधिनियम 2005 विषयमाथि है। र प्रथम त हामीलाई आरटीआई बारे जानकारी गराइदिनुहोस् न।
1: हजुर नमस्कार सबै श्रोता वर्गलाई। यो जुन चाहिँ अहिले हाम्रो यो राइट टू इन्फर्मेशन एक्ट आरटीआई एक्ट 2005 छ, यसको यसमा जानुभन्दा अलिकति अगाडि अब यसको अलिकति ब्याकग्राउण्ड म अलिकति भन्न चाहन्छु। यो किन चाहिँ अब आउनु पर्यो, यसको अब मूल उद्देश्यहरू के भने चाहिँ अब यसमा चाहिँ के हो भने चाहिँ अब यो हामीले जस्तै सरकारी निकायहरूतिर भयो अब प्राइभेटहरूतिर पनि कतिवटामा पाउने जग्गाहरूमा है अब यसमा चाहिँ अब काम गर्ने मान्छेहरू हुन्छन्, अब काम गराइएको हुन्छ, सरकारी ठिका बिगाहरू हुन्छ है। अन्त त्यो विशेष गरेर त्यसमा चाहिँ अब कस्तो खालको कामहरू हुँदैछ, के हुँदैछ, के युज हुँदैछ भनेर अब गर्नुपर्दा याद अब मतलब आफूलाई जान्ने इच्छा भयो भने पनि अब यो एक्ट नआइन चाहिँ पाइन्थेन। अब सरकारले चाहिँ अब यसमा चाहिँ के भन्थ्यो भने अफिसियल सिक्रेट एक्ट भन्छ 1823 को, त्यसको आधारमा चाहिँ अब हामीले यसलाई चाहिँ दिनु मिल्दैन,
0: जानकारी प्राप्त गर्न सकिँदैन
1: र त्यसले गर्दा चाहिँ यसको चाहिँ के भयो भने चाहिँ 1990 को दशकमा एउटा यो मजदूर किसान शक्ति संगठन एमकेएसएस भन्छ राजस्थानमा चाहिँ उनीहरूले एउटा क्रान्ति नै छेडे यसमा। अब मजदूरहरूले चाहिँ के गरे भने चाहिँ अब उनीहरूलाई चाहिँ लेबरहरूलाई चाहिँ अब कहाँ नोकरीमा अब लगाउँदाखेरि अब उनीहरूको अब वेजेसहरू कम्ती दिने, डेली वेजेसहरू कम्ती दिने, मन्थली दिने, अब कसै छ हाम्रो हामीलाई कति दिएको छ सरकारले र तिमीहरूले कति बाँड्दैछौ भन्दाखेरि अब त्यो उनीहरूले भन्नै नमान्ने, त्यो उनीहरूको अफिसको सेक्रेट अफिसियल सेक्रेट एक्टले हामीलाई प्रतिबन्ध गर्छ दिँदैनौ भनेर। र उनीहरूको एकदम अब यो क्रान्ति चाहिँ अब चरममा पुग्दाखेरि चाहिँ अब गभर्मेन्ट अफ इण्डिया नै अब तपाईँको अब प्रेसरमा आएर चाहिँ 2002 चाहिँ एउटा फ्रिडम अफ इन्फर्मेशन एक्ट भनेर पास गरियो।
0: हजुर हजुर, 2002
1: 2002 एफओआई भन्छ, फ्रिडम अफ इन्फर्मेशन एक्ट 2002। तर त्यसमा चाहिँ अब त्यो एक्टमा चाहिँ अब धेरै अब कमी कमजोरीहरू भए, कमी कमजोरीहरू भएर चाहिँ अब त्यसले चाहिँ अब जुन जनताले अब जस्तो इच्छाले अब उनीहरूको जुन आकांक्षाले चाहिँ अब यो मुभमेन्ट गरेको थियो, अब यसमा चाहिँ उनीहरूले त्यसमा चाहिँ अब उनीहरू सेटिस्फाई नहुँदाखेरि चाहिँ त्यो चाहिँ फाइनल्ली गएर यो युपीए गभर्मेन्ट युनाइटेड प्रोग्रेसिभ एलायन्स भन्छ गभर्मेन्टले तपाईँको 15 जुन 2005 चाहिँ यो राइट टू इन्फर्मेसन बिल एक्ट ल्याएर चाहिँ यसलाई चाहिँ पास गरेको। यसमा चाहिँ एकदमै यो एकदमै राम्रो छ, यसमा चाहिँ अब धेरै सुविधाहरू मान्छे अब हामीले अब सिटिजनहरूले पाउनुपर्ने इन्फर्मेसन यसमा धेरै पाइन्छ है। अब यसको अलिकति सुरुवात चाहिँ यहाँ भयो, अब यसको यसमा अब कसरी इन्फर्मेसन लिनुपर्ने, अब कसले लिन सक्छ, त्यो चाहिँ अब बादमा हामी यसमा गर्दै जाउँ
0: चर्चा गर्नेछौ। र सरले बताउनु भयो 2005 यो आरटीआई एक्ट है पारित गरियो, र यो कतिको महत्वपूर्ण देखिन्छ त यसबारे पनि हामीलाई बताइदिनुहोस् न।
1: हजुर, अब यो यसको महत्वबारे चाहिँ बताउनु पर्दा चाहिँ अब मेरो हिसाबमा या मैले जान्दाखेरि चाहिँ यो एकदमै महत्वपूर्ण छ यो, किनभने अब कस्तो हुँदैछ भने अब अहिलेको अब यो युगमा अब धेरै युग अगाडि बढेर गयो है। अब यसमा अब यस्तो अब ठुल्ठूलो अब कल कारखानाहरू लागिरहेछ होइन, बिल्डिङहरू बनिरहेछ, पुल बनिरहेछ ठुल्ठूलो, अब हामीले अब हेर्ने गर्छौँ अब कति कस्तो कस्तो अब ठुल्ठूलो स्ट्रक्चरहरू होइन, अब त्यसमा अब करोड रुपियाँको अब लगानी गरेको छ सरकारले, विकास हुँदै जाँदैछ। र त्यसमा अब यसको इन्फर्मेसनको थ्रु चाहिँ के हुन्छ भने चाहिँ तपाईँले अब सबै कुरा अब तपाईँले अब जान्नु पाउनुहुन्छ यसमा, अब कति पैसा एउटा अब उदाहरणको लागि एउटा प्रोजेक्ट शुरू भयो अरे सपोज है अब त्यो चाहिँ अब 800 करोड़को भन्नु अरे सपोज अब यो 8 करोड़को भन्नु त्यो छ भने चाहिँ अब त्यसमा अब हेर्दाखेरि तपाईँले हेर्नुहुन्छ अब त्यसमा अब 8 करोड़ यहाँ गएको छ कि जाँदैछ कि यसमा अब त्यो क्वालिटी हेर्दा अब त्यसको गुणस्तर हेर्दा पनि थाहा पाइन्छ नि त अन्त अब त्यसमा अब कति लेबरहरू लागेको छ अब लेबरहरूले अब कति पैसा पाउँदैछन् कन्ट्राक्टरले कति पाउँदैछ कुन मेटेरियल लाग्दैछ कस्तो मेटेरियल लाग्दैछ अब त्यो चाहिँ अब किन यो महत्वपूर्ण छ भने त्यो चाहिँ अब हामी एउटा पब्लिकको लागि बनिएको चिज हो नि अब प्राइभेट घर बनाउँदैछ त्यो करोड़ रुपियाँ बनाउँदैछ त्यो कस्तो लाउँदैछ के लाउँदैछ त्यो तपाईँ हाम्रो खोज्ने हाम्रो दायराको कुरा होइन त्यो हाम्रो भित्र पर्दैन तर एउटा कुनै अब पब्लिक अफिस भयो अब क्वासी गभर्मेन्ट अफिसहरू अब सरकारले प्राइभेट दुइटै मिलेर बनिएकोहरू हुन्छ होइन कति बोर्डहरू हुन्छ त्यस्तोहरूमा चाहिँ अब हामी अब एउटा कन्सर्न सिटिजन भएर चाहिँ हाम्रो एउटा दायित्व पनि हुन्छ कि हामीले यसमा चाहिँ अलिकति याद गर्नुपर्छ किनभने त्यो पछि बनिसकेर छोडेर गइसकेपछि त्यसको गुणस्तर छैन भने त के गर्ने त्यति बेला पहिले सजग भएर गर्दाखेरि अन्त यसमा तपाईँको कस्तो हुन्छ भने तपाईँले अब पर्सनल तपाईँ एकदम फिजिकल्ली अब गएर इन्सपेक्ट पनि गर्न सक्नुहुन्छ तपाईँले होइन अब माग्नु भएको छ अब त्यो इन्फर्मेसन लिनु भएको छ भने तपाईँले अब चित्त बुझेन भने तपाईँले गएर कहीँनिर अब कन्स्ट्रक्सनहरू हुँदैछ भने अब सरकारी जुन छ भने त्यसमा गएर तपाईँले हेर्न सक्नुहुन्छ त्यसको कपिजहरू माग्न सक्नुहुन्छ सर्टिफाइड कपी भन्छ त्यसमा अब तपाईँको अर्को अब स्याम्पलहरू लिन पनि सक्नुहुन्छ तपाईँले अब स्याम्पलहरू लिएर देऊ अब हामीलाई जस्तो एउटा सिमेन्ट युज हुँदैछ अरे सपोज अन्त यो सिमेन्टमा चाहिँ कतिको गुणस्तर छ यसमा र यो यहाँ लगाउँदाखेरि ठिक छ कि छैन तपाईँले स्याम्पलै माग्नु भयो भने पनि अथोरिटीले त्यो दिनुपर्छ र त्यसले गर्दा यसको महत्व धेरै नै छ
0: र सर अब आरटीआई कसले अब फाइल गर्न सक्छ है र यसको प्रक्रिया बारे पनि हाम्रा श्रोतागणलाई बताइदिनुहोस् न कहाँ गएर गर्नुपर्ने है कुन कुन विषयमा गर्दाखेरि हामीले यो जानकारी प्राप्त गर्न सकिन्छ त
1: हजुर यो अब आरटीआई गर्दाखेरि चाहिँ तपाईँको अब अहिले त अब जतिवटा अब सरकारी डिपार्टमेन्टहरू हुन्छ प्रत्येकमा आफ्नो आफ्नो आरटीआई हुन्छ
0: हजुर
1: आरटीआईको सेक्सन हुन्छ है अन्त एसपीआईओ भन्छ स्टेट पब्लिक इन्फर्मेसन अफिसर
0: हजुर
1: है अन्त अब जस्तै अब तपाईँले अब एउटा हेल्थ डिपार्टमेन्टको गर्नु अब तपाईँलाई इच्छा लाग्यो अरे इच्छा होइन अब तपाईँले त्यहाँनिर अलिकति कन्सर्न भयो भने तपाईँले त्यो डिपार्टमेन्टमा एसपीआईको डिभिजन नै हुन्छ
0: है
1: गएर त्यहाँनिर चाहिँ पब्लिक इन्फर्मेसन अफिसर हुन्छ पब्लिक इन्फर्मेसन अफिसरको अफिसमा गएर चाहिँ आफूले आफूले एप्लिकेसन दिनु पर्यो है अब यो एप्लिकेसनको चाहिँ के हुन्छ नि एउटा चाहिँ फर्मेट पनि हुन्छ यसमा र यसमा चाहिँ अब के भनिन्छ भने चाहिँ तपाईँको अब एकदम स्पेसिफिक क्वेसन मात्रै सोध्नु भन्ने छ जस्तै अब लामो अब तपाईँले कतै जस्तो लेखेर सोध्नु भयो भने चाहिँ अब यसमा अलिकति प्रब्लम हुन्छ र यतिसम्म पनि भन्छ कि अब इङ्ग्लिसमा भन्ने चाहिँ वाइ भनेर पनि नसोध्नु सपोज अब तपाईँले कुनै कुराको इन्फर्मेसन चाहिएको छ भने मलाई त्यो चिजको मलाई सर्टिफाइड कपी दिनुहोस्
0: है
1: जस्तै अब कुनै अब एपोइन्टमेन्टहरू सपोज अब एपोइन्टमेन्टको लागि अब तपाईँले अब आरटीआई गर्नुभयो अरे तपाईँलाई अब कहीँ भ्याकेन्सिजहरू थियो इन्टरभ्यू भयो गयो अब कसरी भयो कसरी पायो अब चित्त बुझेन अरे त्यसरी अब उनीहरू चाहिँ अब कसरी हाउ दे आर एपोइन्टेड भनेर भन्नुहुन्छ चाहिँ अब त्यसमा प्रोसिडियरमा कुन प्रोसिडियर फलो गरेको थियो र कतिजना कसरी कसरी पास भएको छ त्यो दिनुहोस् अब स्पेसिफिक भयो भने चाहिँ उनीहरूले पनि त्यो स्पेसिफिक पाराले एन्सर दिनु पर्यो है अन्त अब कन्सर्न सिटिजनले गर्नु पाइयो अब कन्सर्न सिटिजनले गर्दाखेरि पाउँछ इभन बाहिरकै मान्छेहरूले पनि गर्नु पाउँछ अब सिटिजन अफ इन्डिया भनौँ न
0: है
1: अनि अब यसमा चाहिँ अब तपाईँको गर्दाखेरि चाहिँ एउटा आफ्नो आइडेन्टिटी प्रुफ चाहिँ माग्छ दस्तावेजको रूपमा दिनु पर्यो है अन्त त्यो सँगसँगै एउटा अब ब्याङ्क बियर पनि चाहिन्छ त्यसमा अब अहिले हाम्रो सिक्किमको सन्दर्भमा भन्नु भने चाहिँ अब 10 रुपियाँ लाग्छ अब कतिवटा स्टेटको आफ्नो आफ्नो त्यो गेजेट बनाएर उनीहरूले छुट्याएको हुन्छ कति लाग्छ के लाग्छ भनेर है र फिलहालको लागि चाहिँ अब फाइल गर्नु पर्यो भने चाहिँ एउटा एप्लिकेसन हुनु पर्यो र कुन चाहिँ कुन डिपार्टमेन्टमा गर्नुपर्दो हुँदैछ कुन फिल्डमा गर्नु हुँदैछ त्यो चाहिँ एकदमै क्लियरली स्पेसिफिक मेन्सन गरेको हुनुपर्छ नभए चाहिँ अब के हुन्छ भने चाहिँ अब उनीहरूले भरे त्यति कुराले अब मैले बुझिनँ तपाईँको चाहिँ अब एप्लिकेसन चाहिँ भेग आयो भनेर चाहिँ भन्यो भने त्यतिकै तपाईँको पिरियड मात्रै जान्छ त्यसमा
0: हजुर र सर कुन कुन भाषामा हामीले आवेदन गर्न सकिन्छ यसबारे पनि बताइदिनुहोस्
1: भाषा अब तपाईँले अब हामीले इङ्ग्लिस हिन्दी नेपाली अब जुनै अब हामीले अब हाम्रो स्टेटमा हो भने अब जुनै भाषामा पनि गर्न सकिन्छ
0: हजुर हजुर र अब सरले अघि इन्फर्मेसन अधिकारीको कुरा पनि गर्नुभयो कार्यक्रममा है र इन्फर्मेसन अधिकारीले अब हामीले आरटीआई फाइल गरिसकेपछि कति दिनसम्ममा चाहिँ यसको जानकारी हामीलाई प्रदान गर्नुपर्नेछ त यसबारे पनि
1: त्यो चाहिँ अब एकदम यो चाहिँ महत्वपूर्ण नै छ भन्नु चाहिँ कि अब कस्तो हुन्छ भने तपाईँको अब उनीहरूले चाहिँ अब आरटीआई तपाईँले अब फाइल गर्नुभयो त्यसको 30 दिनभित्रमा चाहिँ
0: हजुर
1: 30 दिनभित्रमा चाहिँ इन्फर्मेसन दिनुपर्छ भन्ने चाहिँ अब कानूनमा छ र अब रिजेक्ट गर्यो भने पनि त्यति टाइममै रिजेक्ट पनि गर्नु पर्यो है अब यो जुन चाहिँ अब त्यो भयो अब अर्को फेरि अब कस्तो कस्तो इन्फर्मेसनहरू हुन्छ नि अब कतिवटा अब तपाईँको अब पर्सनल लिबर्टीको अब कुराहरू पनि आउँछ होइन, आफ्नो पर्सनल अब जीव ज्यानको पनि छ भने त्यो चाहिँ अब एकदमै जस्तै अब कसैलाई पक्रेर लगेको छ या कतै अब कुनै एउटा अथोरिटीहरूले कुनै अब सोधखोज गर्नु पो लग्यो भनेर सबै हिजो लगेको अरे आजसम्म आएको छैन, त्यो चाहिँ केही हुनसक्छ वा उसको माथि तलमाथि के हुनसक्छ पर्सनल लिबर्टी भन्छ, त्यो चाहिँ तपाईँको छ भने चाहिँ 48 hours 48 घण्टाभित्रैमा दिनुपर्छ पनि भन्छ। अब त्यति अब इम्पोर्टेन्टहरू छैन, मतलब अब तपाईँले अब जेनरल इन्फर्मेसन लिनु भएको छ सोध्नु भएको छ भने त्यसको लागि 30 days भयो है, अन्त त्यही पाराले 30-35 दिनसम्ममा चाहिँ अब दिनुपर्छ इन्फर्मेसन। र अब यसमा तपाईँले चाहिँ अब यो दिनु सक्नु भएन सपोज अब सूचना अधिकारीले अब दिनु सकेन, अब किन सकेन, कुनै अब उसको अब भ्यालिड ग्राउन्डहरू छ अब त्यस्तै अब समस्याहरू भयो त्यस्तै छ भने त मिल्छ, केही छैन त्यस्तो, तर अब केही नभइकन अब त्यसै अब त्यतिकै नेग्लेक्ट गरेको छ भने चाहिँ यसमा चाहिँ फेरि पेनल प्रोभिजनहरू पनि छ, यसमा अब उसलाई भरे उसलाई सजा पनि हुनसक्छ, त्यसमा
0: सूचना अधिकारीलाई
1: सजा पनि हुनसक्छ। अन्त त्यो चाहिँ के छ भने चाहिँ अब 30 दिनभित्रमा उहाँले इन्फर्मेसन दिनुभयो भने अब कस्तो हुन्छ भने तपाईँको दिनुभयो भने अब सपोज अब 200 पन्नाको छ अरे तपाईँले मागेको चाहिँ 200 पन्नामा आयो भने तपाईँले अब त्यो कपी फिस भन्छ त्यो चाहिँ अब जेरोक्स फिस चाहिँ तिर्नुपर्छ, जसले एप्लाई गरेको छ उसले लिनु पर्यो। तर अब 30 दिन काटेर चाहिँ अब एसबीआईले चाहिँ अब त्यस्तो भ्यालिड ग्राउन्ड बिनै चाहिँ तपाईँले इन्फर्मेसन दिएन भने चाहिँ त्यो पैसा फेरि एप्लिकेन्टले तिर्नु पर्दैन।
0: हजुर हजुर। र सर अब कुन कुन क्षेत्रको चाहिँ हामीले जानकारी लिन सकिँदैन, अर्थात अब है हाम्रो आरटीआई फाइल गरिन्छ त्यो अस्वीकार गरिन्छ, त यसबारे पनि जानकारी
1: गराइदिनुहोस् न। यो पनि महत्वपूर्ण छ। अब यसमा चाहिँ के हुन्छ भने अब प्राय गभर्मेन्ट अफिसेसहरूतिर त अब आरटीआई गर्न मिल्छ, तर कतिवटा जस्तै अब यो राष्ट्रको अब सुरक्षाको बारेमा अब तपाईँले अब कति अब मिलिटेरी अब फोर्सेसहरू तैनात गरेको छ, अब यो तपाईँको अब यो डिफेन्स सेक्टर अब यो रक्षा क्षेत्रमा कति पैसा जाँदैछ अब के गर्दैछ दुनियाँभर त्यो अब सुरु गरेर जुन चाहिँले चाहिँ अब हाम्रो राष्ट्रलाई हाम्रो देशलाई चाहिँ अब क्षति पुर्याउँदैछ यसको सेक्युरिटीमाथि प्रब्लम हुँदैछ भने चाहिँ त्यस्तो विषयहरूमा चाहिँ इन्फर्मेसन लिन पाइँदैन
0: सुरक्षाको सन्दर्भलाई।
1: अन्त अर्को चाहिँ जुन चाहिँ अब यो कोर्टहरू छ कोर्ट कचहरीहरूले चाहिँ अब दिन मिल्दैन भनेर कुनै कुराहरू अब डिक्लेयर गरेको छ होइन इन्फर्मेसन अब त्यो दिनु पाइँदैन। अन्त अब कतिवटा यो कमर्सियल कन्फिडेन्स भन्छ अब कतिवटा अब ट्रेड रुटहरूको बारेमा ट्रेड सिक्रेटहरू हुन्छ देशको होइन अब कुन देशसँग कति लिँदैछ कुन

0: त्यसबाट कस्तो कस्तो चिजबिजहरू लिँदैछ के हुँदैछ अब त्यो पनि अब जान्न चाह्यो भने अब त्यो त्यसले गर्दा चाहिँ अब यता देशलाई हानि हुँदैछ देशको ट्रेडमाथि अब व्यापारमाथि हानि हुँदैछ भने त्यो त्यस्तोहरू चिज पनि पाइँदैन है र अर्को अब पर्सनल प्राइभेसी भन्छ जस्तै अब कुनै अब ब्याङ्कमा गएर अहिले तपाईँले अब मेरो फलाना फलानाको कति पैसा छ किन उसले यति पैसा कहाँबाट ल्यायो के गर्यो भनेर तपाईँले इन्फर्मेसन माग्नु भयो भने त्यो मेरो पर्सनल कुरा हो त्यसमा अब इन्फर्मेसन दिनु मिल्दैन अन्त अर्को कुरा चाहिँ के छ भने अब यसमा फेरि अब पाउँदै नपाउने चाहिँ भन्ने होइन अब पाइन्छ तर अब यसको पनि अब धेरै दायराहरू हुन्छ र अनि अब कुनै पर्सनल अब इन्फर्मेसन अब उसको जानकारी छ भने दिन पाइँदैन भनेर दिने नहुने होइन तर त्यसमा के छ भने त्यो चाहिँ अब धेरै पब्लिकसँग अब अरू जनताहरूसँग रिलेटेड छ भने चाहिँ त्यति बेला फेरि दिनुपर्छ कुनै अब संस्थाहरूले केही गरेर अब घोटालाहरू गरे अरे होइन अब त्यो त्यसमा चाहिँ अब थुप्रोजना मान्छे चाहिँ अब त्यसमा इन्भल्भ छन् र त्यसमा उनीहरू भागीदारी थियो धेरैजना मान्छेले त्यहाँनिर आफ्नो पैसाहरू अब डिपोजिट गरेर राखेको थियो है अब भरे त्यो त्यहाँबाट हरायो अब त्यो घोटाला भएर गयो अब त्यसको लागि अब उनीहरू अब को त्यो त्यसको लागि चाहिँ को जिम्मेवारी छ भनेर त अब कसैले अब जिम्मेवारी फिक्स त गर्नु पर्यो नि
1: होइन
0: अब हो त्यति बेला चाहिँ कुनै संस्थाहरूतिरबाट कुनै अब अर्गनाइजेसनहरूमा चाहिँ त्यसको डिटेल्सहरू छ भने चाहिँ त्यो चाहिँ आरटिएको थ्रु गरेर निकालेर तपाईँले अब यदि त्यो अरू जनताहरूसँग चाहिँ त्यो अब त्यो रिलेटेड छ भने चाहिँ तपाईँले त्यसलाई युज गर्न सक्नुहुन्छ र त्यो दिनु पनि पर्छ त्यस्तो अर्गनाइजेसनहरूले तर अब एकदमै अब अघि मैले भनिहालेँ अब राष्ट्रको सुरक्षाको लागि होइन अब कोर्टले कोर्ट कचेरीहरूले प्रतिबन्ध लगाएको त्यस्तोहरूमा चाहिँ अब तपाईँले अब माग्नु भयो भने त्यो चाहिँ अब उनीहरूले डिनाई गर्नु पनि सक्छ त्यो अस्वीकार गर्नु पनि सक्छ
1: हजुर हजुर र हामीले आरटीआई फाइल गरिसकेपछि यसलाई फिर्ता लिन चाहियौँ भने लिन सकिन्छ कि सकिँदैन यसबारे पनि बताइदिनुहोस् न
0: अब त्यो चाहिँ के छ भने चाहिँ यसमा चाहिँ अब अघि मैले भने तपाईँले अब एसपीआईओलाई या इन्फर्मेसन अफिसरलाई चाहिँ अब तपाईँले अब आज एप्लिकेसन गर्नुभयो अरे अब उसले अब त्यही पाराले उसले 30 दिनभित्रमा दिनुपर्छ भनेर उसले पनि प्रिपेरेसन गर्दैछ होइन तपाईँले मागेको इन्फर्मेसनहरू खोज्दैछ निकाल्दैछ निस्केको चिजहरू अब उसले अब जेरोक्स गरेर अब तपाईँले के केमा माग्नुहुँदैछ अब कपीमा माग्नुहुँदैछ कि सर्टिफाइक माग्नुहुँदैछ कि एटेस्टेड माग्नुहुँदैछ कि या तपाईँले सिडीमा हालेर दिनु भन्नुहुँदैछ पेनड्राइभहरूतिर दिनु भन्नुभएको छ भने अब त्यो सबै उहाँहरूले रेडी गरिसकेको छ र अब त्यो रेडी गरिसकेर अब तपाईँले लिँदिन भन्नु भयो भने चाहिँ त्यति बेला अब उहाँहरूको जुन खर्च लागेको छ त्यो खर्च चाहिँ पेमेन्ट गर्नुभयो किनभने उसले 30 दिनभित्रमा दिएन भने उसलाई पनि फाइन लाग्दैछ फेरि
1: हजुर हजुर
0: हजुर अनि त्यसले गर्दाखेरि चाहिँ अब यो चाहिँ ब्यालेन्समै हुनु पर्यो अब तपाईँले आज फाइल गर्नुभयो भोलि मन परेन या दुई दिन पछाडि मन परेन भने तपाईँले गएर हुन्छ म यो विड्र गर्नु पर्यो भने अब उनीहरूले शुरू गरेको छैन भने विड्र गर्दा मिल्यो केही छैन तर यसमा चाहिँ अब उता अब सरकारी पैसा पनि अब त्यसमा पनि खर्च भएको चाहिँ अब त्यसै खेर नजाओस् होइन र अब तपाईँले अब 30 दिनभित्रमा लिनुपर्ने तपाईँले 28 दिन पछाडि गएर चाहिँ म लिँदिनँ भन्दा त रेडी भइसकेको छ भने त फेरि त्यो तपाईँले लिनुपर्ने स्थिति
1: विषय सठिक हुनु पर्यो अनि अब समय पनि ठिक हुनु पर्यो
0: हजुर
1: श्रोता यदि हजुरले भर्खरदेखि मात्र आकाशवाणी गान्तोक सुन्नुहुँदैछ भने हामीले आज कानूनी कुरा कार्यक्रममा राइट टू इन्फर्मेसन एक्ट 2005 अर्थात सूचनाको अधिकार अधिनियम 2005 विषयमाथि जानकारी गराइरहेका छौं र उक्त विषयमाथि हामीले स्टुडियोमा रहेर यसरी जानकारी दिइरहनु भएको छ सिक्किम स्टेट लिगल सर्विसेस अथोरिटी अर्थात सिक्किम राज्य विधिक सेवा प्राधिकरणका प्यानल एडभोकेट श्री केबी छेत्रीज्यूले र सर अब जति बेला हामीले अब आरटीआई फाइल गरिन्छ अनि विभागीय अधिकारीले है त्यो अब तपाईँले बताउनु भयो 30 दिनदेखि लिएर 35 दिनभित्रसम्ममा जानकारी हामीलाई दिनुपर्ने हुन्छ भनेर है र विभागीय अधिकारीले यदि दिन सकेनन् भने चाहिँ त्यसमा चाहिँ के कस्तो कानूनी प्रावधान छ त
0: अब यसमा चाहिँ के हुन्छ भने चाहिँ पब्लिक इन्फर्मेसन अफिसरले त्यो उसलाई दिएको टाइमभित्रमा दिनुपर्छ है र अब त्यसमा चाहिँ दिनु सकेन र अब त्यो चाहिँ अब त्यसको अपिल गयो अब मैले टाइममा पाइनँ भने यसको अब अपिल पनि हुन्छ फर्स्ट एपिलेट अथोरिटी सेकेन्ड एपिलेट भन्छ त्यसमा भरे अब स्टेट कमिसनमा पुगेर चाहिँ अब तपाईँले अब दिनु भएन र तपाईँले अब त्यसको जस्टिफिकेसन पनि दिनु सक्नु भएन किन ढिलो भयो भन्दा चाहिँ अब त्यसै ढिलो भयो केही त्यसको कारणै छैन भने चाहिँ तपाईँलाई त्यो कमिसनले चाहिँ त्यति बेला तपाईँलाई यो माथि तपाईँलाई जोर्माना लाउन पनि सक्छ त्यो चाहिँ कस्तो हुन्छ भने 250 रुपियाँ पर डे पर डिले हुन्छ जस्तै अब 20 दिन ढिलो भयो अरे तपाईँले इन्फर्मेसन दिनु भने 20 दिनको तपाईँले 250 रुपियाँले तिर्नु परे पछि र म्याक्सिमम चाहिँ कतिसम्म जान्छ भने 25,000 जान्छ र यो चाहिँ फेरि अब सरकारी पैसाबाट जाने होइन यो चाहिँ फेरि जो पब्लिक इन्फर्मेसन अफिसर उसको तलबबाट काट्नुपर्छ
1: अधिकारीको
0: तलबबाट किनभने उसको लापरवाहीले गर्दाखेरि चाहिँ यहाँ इन्फर्मेसन नपाएर चाहिँ यहाँ सुन कुरा आइपुग्यो
1: होइन
0: र अब उसले फेरि अब त्यसै अघि मैले भने तपाईँलाई कुनै अब जस्टिफिकेसन बिनै छ भने त उमाथि डिसिप्लिनरी एक्सन पनि लिन सक्छ कमिसनबाट त्यसको लागि रिकमेन्डेसन पनि हुन सक्छ कि उसले चाहिँ अब दिएको आफूलाई जुन दिएको काम थियो त्यो उसले कर्तव्य पूरा गरेन र पूरा नगरेको कारण पनि अब त्यो अब स्वीकार्य छैन त्यस्तो पनि हुन्छ यसमा
1: हजुर र सर अब आरटीआई एक्टिभिस्टहरूले है अब देशका नागरिकका हितका लागि गरेका कुनै अब उदाहरणीय कार्यक्रमहरू छन् भने यसबारे पनि बताइदिनुहोस् न
0: हजुर अब यसमा अब धेरै छन् त अब तर अब अहिले अब हामी यहाँ समयको पनि अलिकति पाबन्दी नै होला हामीलाई र अब यसमा चाहिँ के हुन्छ भने आरटीआई एक्टिभिस्टहरूले अब राम्रोसँग अब गरेर अब साँच्चै नै अब यसलाई चाहिँ अब यस्तो यस्तो भएको छ र यो चाहिँ अब देशको हितको लागि गरिने भन्ने एउटा एक्टिभिस्ट हुन्छ अब अरू खालका एक्टिभिस्टहरू पनि हुन्छन् अब त्यो त अब यहाँ विशेष चर्चा नगरौं है र यसमा एउटा के छ भने यो आदर्श हाउसिङ स्किम भन्ने यो मुम्बईमा एउटा स्किम भएको थियो है अन्त यहाँ चाहिँ त्यहाँको आरटीआई एक्टिभिस्टहरूले चाहिँ अब उनीहरूले चाहिँ आरटीआई गरेर हेर्दाखेरि चाहिँ त्यहाँ चाहिँ अब 31 तला स्टोरी अफ बिल्डिङ चाहिँ बनिएको त्यो चाहिँ कसको लागि भन्दा चाहिँ अब जो लडाईँमा अब मरेको छन् उनीहरूको विडोहरूलाई
1: है
0: मरेको विडोहरूलाई र अरू अब भेटरनहरूको लागि अब विशेष गरेर वारकै रिलेटेड अब लडाई हुँदाखेरि गरेर बनाएको यो चाहिँ आदर्श हाउसिङ सोसाइटी बनाएको है
1: मुम्बईमा
0: तर यो चाहिँ भरे चाहिँ के भएछ भने चाहिँ तपाईँको चाहिँ टप पोलिटिसियन र मिलिटरी ब्युरोक्रेट्सहरूलाई सबै दिएको रहेछ अब त्यो चाहिँ अब त्यसको अब जुन पर्पजको लागि बनिएको थियो त्यो भएन त्यो एउटा रोजगार भएको थियो त्यसमा अब
1: है
0: अब अर्को अरू धेरैवटा यस्तो अब वेलफेयर मिसयुज फण्डहरू भएको थियो यो पन्जाबमा एनजिओजहरूले पनि गरेर चाहिँ इण्डियन रेड क्रस सोसाइटीले चाहिँ फण्ड चाहिँ त्यो पनि अब नेचुरल डिजास्टर र यो प्राकृतिक प्रकोपमा पर्ने र अब लडाईमा को भिक्टिमहरूलाई दिने भन्नेमा चाहिँ त्यो चाहिँ फेरि भरे चाहिँ अब केमा चाहिँ परिणत गरेको रहेछ भन्ने हुँदाखेरि यो चाहिँ लग्जरी कारहरू र ब्युरोक्रेट्सहरूको लागि किन्नु चाहिँ अब त्यो फण्डहरू चाहिँ युज गरेको रहेछ है अब त्यस्तो थुप्रै अब यो एजुकेसनको फिल्डमा विशेष गरेर यो शिक्षाको क्षेत्रमा चाहिँ अब पनि गरेको छ यो आइआइएममा एउटा डिस्क्लोज भएको छ त्यो चाहिँ के भन्छ अब प्रोसेस अब त्यसको क्राइटेरिया एक्जाम अब एडमिसन क्राइटेरिया कस्तो हुन्छ सेलेक्सन क्राइटेरिया कस्तो हुनुपर्ने र अब पाउनुपर्ने स्टुडेन्टहरूले किन पाएन हो त्यस्तोमा हेर्दाखेरि चाहिँ अब त्यहाँनिर चाहिँ भरे उनीहरूले सबै यसमा चाहिँ अब यो मेरिटमा आउने स्टुडेन्टहरूले त्यहाँनिर गएर चाहिँ अब पाएर चाहिँ अब उनीहरूले त्यहाँको जुन चाहिँ अब अथोरिटी छ उनीहरूले चाहिँ अब त्यो पाराले मनमानी गरेर चाहिँ अब गर्नु नपाएको यस्तोहरू अब थुप्रै छन् अब मैले यति यो दुई तीनवटा चाहिँ अहिले तपाईँलाई मैले बताएँ
1: र सरले अघि कार्यक्रमको है सुरु सुरुमा भन्नुहुँदै थियो कुनै पनि निर्माणाधीन क्षेत्रहरू अथवा कन्स्ट्रक्सन साइटहरूतिर हामीले है शारीरिक रूपमा पनि त्यहाँ गएर त्यहाँको जानकारी लिन सकिन्छ भनेर बताउनु भयो फिजिकली प्रेजेन्स हामी त्यहाँ भएर है जानकारी लिन सकिन्छ भनेर है यसबारे पनि हाम्रो श्रोतागणलाई विस्तारमा बताइदिनुहोस्
0: तपाईँको कस्तो हुन्छ भने अब कुनै अब म एउटा उदाहरण दिन्छु तपाईँलाई कस्तो भने अब तपाईँले कहीँनिर एउटा ठूलो अब भवन बनिँदैछ अरे है अब त्यो भवन बनिँदैछ भने तपाईँले अब त्यो भवनमाथि तपाईँले अलिक शङ्का भयो अब यो जति पैसा आएर यसको लगानी गरेको छ त्यतिको भएको छैन भने सपोज तपाईँले अब यो माथि अब कुनै डाउटहरू हुन्छ भने तपाईँले अब फाइल गर्नुहोस् आरटीआई फाइल गरेर चाहिँ अब यसमा अब कति यसको टोटल पैसा कति आएको हो यसमा मेटेरियलको कति हुन्छ अब यसमा अब लेबर चार्जेसहरू कतिको छ कुन खालको अब सामानहरू यहाँ लगाउनु पर्नेछ किनभने त अब अगाडि नै सबै बनिएको हुन्छ नि
1: हजुर हजुर
0: बनिसकेको हुन्छ त्यहाँदेखि त्यसमा गर्दाखेरि चाहिँ अब तपाईँले अब त्यो फाइल गरिसकेर अब तपाईँलाई चित्त बुझ्ने तपाईँले फिजिकल्ली आफै गएर त्यसको इन्सपेक्सन गर्नु पनि सक्नुहुन्छ अब तपाईँलाई एप्लिकेन्ट चाहिँ हुनु पर्यो अब जसुकैले अब बनिँदैछ जसुकै गएर भित्र गएर कहाँको सामान लगायो के गर्यो त्यो त भन्नु मिल्दैन किनभने तपाईँले पनि अब एप्लिकेसन फाइल गरिसकेपछि तपाईँले एउटा पर्मिसन लिएको हो नि त त्यो
1: हजुर हजुर
0: होइन र तपाईँको एप्लिकेसनको आधारमा उनीहरूले पनि तपाईँलाई अब यो यसको जानकारी दिनुपर्छ यो कानूनको दायरामा आउने चिज हो
1: है
0: अनि त्यसमा अब तपाईँले अब त्यो फिजिकल इन्सपेक्सन गर्न सक्नुहुन्छ डकुमेन्टहरू पनि तपाईँले अब चेक गर्न सक्नुहुन्छ कस्तो कस्तो डकुमेन्टहरू आएको छ कस्तो कस्तो एग्रिमेन्ट भएको छ कति कतिको के छ है अनि त्यसको अब तपाईँले नोट लिन सक्नुहुन्छ एक्सट्राक्ट लिन सक्नुहुन्छ अन्त तपाईँले अब अझै त्यसको सर्टिफाई कपीहरू अब जुन चाहिँ उनीहरूको रेकर्ड छ त्यो मलाई सर्टिफाई कपी देऊ भन्दा त्यस्तोमा पनि दिनु पर्यो
1: है
0: अन्त अब कुनै सामानहरूको स्याम्पलै लिएर पनि हामी टेस्ट गर्छौँ भने पनि त्यो स्याम्पल पनि उनीहरूले टेस्ट गराएर देखाउनु पर्यो
1: हजुर पहिला छोरी चाहिँ हामीले एउटा आवेदन चाहिँ बुझाएको पर्यो
0: त्यो चाहिँ अब त्यो बिना चाहिँ अलिकति मिल्दैन
1: हजुर हजुर र सर हामी कार्यक्रमलाई अगाडि बढाउँ है र आरटीआईलाई लिएर है एसएलएसए अर्थात सिक्किम स्टेट लिगल सर्भिसेस अथोरिटीबाट है सबै जागरूक हुने हैसियतले है के कस्ता जागरूकताको कार्यक्रमहरू गरिरहनु भएको छ त यसबारे पनि बताइदिनुहोस् न
0: हजुर अब यो एसएलएसएले अब अब गाउँ बस्तीतिर गएर अब आरटीएकै बारेमा त अब यस्तो अब कुनै प्रोग्रामहरूतिर हुन्छ त्यस्तोहरू अब जानकारी दिनुपर्छ।

0: त्यहाँ त्यो छैन. अब त्यो छैन भने त कहाँबाट जान्ने भन्दा त्यो एउटै साधन हो आरटीआई.
1: हजुर हजुर.
0: अब अर्को एउटा विषय चाहिँ अब के छ भने चाहिँ तपाईँको अब कतिजनामा चाहिँ अब यो अब कैदीहरू जस्तै अब कसैलाई अब उनीहरूले अब केही अपराध गरे भनेर अब उनीहरूमाथि अब एलिगेसन लाग्यो है दोष लाग्यो अब उनीहरू अब जेलमा लगेर राखेको छ अब कतिमा अब उनीहरू बाहिर निस्किनुपर्छ बेल पाउँछ त्यसो हुन त अब अहिले त अब स्टेट लिगल सर्भिस अथोरिटीले एकदम जेलमा लगिसक्दाखेरि नै अब उनीहरूलाई अब लिगल पेनल एडभोकेट दिएर उनीहरूको सबै जिम्मा दिएपछि त्यहीँबाट हुन्छ. तर कतिमा चाहिँ अब कस्तो कस्तो अब यो त्यो सुरु नहुनुभन्दा अगाडि चाहिँ कस्तोहरू हुन्थ्यो भने चाहिँ तपाईँको अब एउटा मान्छेले एउटा सानो अब चोरी गर्यो त्यसको छ 3 वर्षको सजाय छ अरे सपोज अब एउटा उदाहरण. तर उसले त्यो ट्रायल गर्दा गर्दै त्यो 3 वर्षको काटिसकेको छ ऊ जेलमै छ. अब त्यो चाहिँ अब उसलाई पनि याद भएन उसको अब गार्जेनलाई पनि याद छैन. तर अब सपोज अब आरटीआईबाट चाहिँ अब उनीहरूले त्यति बेला जेल अथोरिटीमा चाहिँ सपोज अब आरटीआई गरेर चाहिँ यो मान्छेलाई के कानुन चाहिँ लागेको छ यसले के बिगारेको छ र उसको सजाय चाहिँ कति कति छ र उसले अहिलेसम्म उसले कति सजाय काटिसक्यो भनेर चाहिँ अब एउटा इन्फर्मेसनको एउटा स्लिप दिएर लगेर उनीहरूले एप्लिकेसन दिए भने त भरे त्यो देख्दाखेरि त्यो अथोरिटीलाई पनि अब एउटा इन्फर्मेसन भयो नि त ल हामीले त अब यस्तो यस्तोको लागि चाहिँ अब हामीले अन्डर ट्रायल प्रिजनरको अब यहाँ जेलमा राखेर केस हुँदैछ तर उसले त सजायको उसलाई दिनुभन्दा बेसी उसले त काटिसकेको रहेछ. अब हो त्यस्तो इन्फर्मेसनहरू अब यो चाहिँ तर अब अहिलेको जमानामा त्यति बेसी अब यसको उयो चल्ती छैन. अब अघि मैले भने तपाईँलाई अब कुनै पनि अब इन्फ्रास्ट्रक्चरहरू अब मा चाहिँ अब कतिको खर्च हुँदैछ के हुँदैछ कसले कतिमा गर्यो कति ठिक गर्यो गरेन अब यसमा विशेष गरेर अब यो चाहिँ के हो तपाईँको भ्रष्टाचारको लागि चाहिँ अब विशेष अब यो युज हुने चिज हो नि यो किनभने अब अघि मैले भने तपाईँले 100 रुपियाँको चिज किन्नु पठायो भने भरे उसले त 80 रुपियाँको चाहिँ भ्रष्टाचार गर्यो 20 रुपियाँको मात्रै ल्याउनु पनि सक्छ. अब त्यसमा अब यो सोधी खोजी गर्ने निकाय छैन भने त कहाँबाट सोध्ने हामी फेरि.
1: हजुर हजुर
0: त्यस्तै हो.
1: हजुर हजुर. र सर हामी कानूनी कुरा कार्यक्रमको अन्तमा आएका छौं र कार्यक्रमको अन्तमा आजको हाम्रो विषय है सूचनाको अधिकार अधिनियम 2005 विषयमाथि हाम्रो सम्पूर्ण श्रोतागणलाई के कस्तो सुझाव सल्लाह साझा गर्न चाहनुहुन्छ त?
0: यसमा चाहिँ अब विशेष गरेर म के भन्न चाहन्छु भने अब यो राइट टु इन्फर्मेसन एक्ट 2005 जुन हामीलाई अधिकार दिएको छ अब यसलाई चाहिँ हामीले एकदमै यसलाई चाहिँ एउटा राम्रो पाराले यसलाई युज गर्नुपर्छ
1: है.
0: अब यसले चाहिँ हामीले चाहिँ खालि अब मैले इन्फर्मेसन ल्याएर मेरो लागि मात्रै होइन मेरो फाइदाको लागि मात्रै होइन अब आउने दिनहरूमा चाहिँ कुनै त्यसमा कमी कमजोरीहरू भएको रहेछन् त्यस्तो क्षेत्रहरूतिर त्यस्तो फिल्डहरूतिर भने त्यसमा चाहिँ अब हामीले चाहिँ अब यो आरटीआई गरेर यसको इन्फर्मेसन ल्याएर चाहिँ अब हामीले त्यसलाई चाहिँ अब पब्लिक गरिसकेपछि आउने दिनहरूमा चाहिँ अब त्यस्तो अथोरिटीले चाहे त्यस्तो अब इन्डिभिजुअल मान्छे जोसुकै होस् उनीहरूले यस्तो गर्ने उनीहरूले हिम्मत नगरून् किनभने अब हामीले देशको लागि अब कुनै पनि एउटा निर्माण हुँदैछ भने त्यसमा अब क्वालिटी राम्रो भएर अब 20 वर्षको लागि बनिएको छ भने 20 वर्ष त्यसले थाम्ने होस् होइन. अब अहिले हामी यो डे टु डेमा हामी देख्छौँ आज पुल बनाउँदैछ अरे भोलि लडिरहेछ होइन. अब यस्तो चिजहरूमा चाहिँ अब केही न केही त्यो कमी कमजोरी थियो र त हुँदैछ नि त र अब यसलाई मिसयुज गरेर चाहिँ अब कति चाहिँ अब यसलाई यसको मिसयुज पनि हुँदैछ कि अब आफूले पर्सनल इन्फर्मेसन लियो र त्यो अथोरिटीसँग गएर अब उनीहरूको अब त्यहाँ के हुन्छ कसो हुन्छ होइन अब म बाहिर यसलाई अब पब्लिकली नगर्ने मलाई के गर्ने भन्ने पनि धेरै चल्छ यसमा
1: हो.
0: अब त्यसले गर्दाखेरि अब यसलाई चाहिँ अब त्यो जरियाले नहेरेर चाहिँ यसलाई चाहिँ एउटा इन्फर्मेसन चाहिँ अब एउटा रिफर्मेटिभ खालको इन्फर्मेसन लिएर चाहिँ हामीले चाहिँ सोसाइटीलाई अगाडि बढाउँ देशलाई अगाडि बढाउँ होइन हाम्रो राज्यलाई अगाडि बढाउँ र सबैजना सचेत भएर कसै अब यो पछाडि नपरौ नहेप्यौं यसमा होइन. अब आफ्नो जुन अधिकार छ त्यो अधिकार चाहिँ अब पाउनु पर्यो त्यो अधिकार कसैले अब दिएन भने अब किन दिनस भनेर गएर त्यसलाई घाँटी झकझकाउनु भन्दाखेरि चाहिँ अब यो आरटीआईको थ्रुबाट एप्लिकेसन गरेर गएर अब एकदम लिगली पारेर ल्याएर अब साँच्चै अब यहाँनिर चाहिँ अब धेरै अब जनताहरूलाई चाहिँ अब यसमा चाहिँ अब हेला होचो भएको रहेछ भने चाहिँ अब यसलाई पब्लिकली गरेर प्रेस कन्फरेन्स गरेर पनि कतिजना त्यस्तो गरेको हुन्छ होइन. अब यो फिल्डमा चाहिँ यस्तो यस्तो भएको रहेछ अब यो हुनुहुँदैन अब यो त्यो इन्डिभिजुअल मान्छेलाई पनि उसलाई पनि रोकेको हो अब यो सरकारलाई पनि अब यो क्षेत्रमा यस्तो यस्तो हुँदैछ भनेर जागरूकता गराएको. अब अहिले त आरटीआई एक्टिभिस्टहरूको त अब सोसाइटीमा धेरै राम्रो गर्नेहरूको त धेरै अब इज्जतहरू छ तर अब कतिजनाले अलिकति अब आफ्नो सेल्फ मोटिभको लागि गर्दाखेरि चाहिँ अब धेरै यसमा बदनामी पनि छ है. र अब म चाहिँ त्यही भन्छु यसलाई चाहिँ राम्रो पारेर शक्ति पाराको लेललाई युज गरौं भनेर।
1: हजुर, त श्रोता यतिन्जेल हामीले प्रस्तुत गर्यौं कानूनी कुरा कार्यक्रममा राइट टू इन्फर्मेशन एक्ट 2005 अर्थात सूचनाको अधिकार अधिनियम 2005 विषयमाथि महत्वपूर्ण जानकारी र उक्त विषयमाथि यतिन्जेल हाम्रो स्टुडियोमा रहेर हामीलाई जानकारी दिइरहनु भएको थियो सिक्किम स्टेट लिगल सर्भिसेस अथोरिटी अर्थात सिक्किम राज्य विधिक सेवा प्राधिकरणका प्यानल एडभोकेट श्री केबी छेत्रीज्यू।

0: यो त सर तपाईँले आकाशवाणी गान्तोक अनि सम्पूर्ण श्रोतागणको तर्फबाट यतिका महत्वपूर्ण जानकारी हामीलाई दिनुभएकोमा धेरै धेरै धन्यवाद।
1: हजुर धन्यवाद।
0: श्रोता, जति पनि हामीले सबैका हितका लागि कार्यहरू गर्दै जान्छौं त्यति नै हाम्रो कार्यमा पारदर्शिता हुन जरूरी छ। त्यसैले श्रोता, जुन जुन क्षेत्र जुन जुन विषयमाथि हामीलाई कुनै जानकारी चाहिएमा सूचनाको अधिकार अधिनियम 2005 हामीसँग सधैँ छ, यसको सबैले सदुपयोग गरौं। हवस् त प्रिय श्रोता, आजलाई भने कानूनी कुरा कार्यक्रमको प्रकरणमा समेटेको विषय यति नै। आउँदा दिनहरूमा यस्तै अन्य विषयहरूको साथमा पुनः हाम्रो भेट हुने नै छ। तबसम्मका लागि म कार्यक्रम संचालक मोहन दाल पनि हजुरबाट विदा लिँदैछु। नमस्ते, शुभरात्री।
2: श्रोता, यतिन्जेल सुन्नुभयो ग्रामीण कार्यक्रम अन्तर्गत कानूनी कुरा। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं।

0: श्रोता, यो सुन्नुहोस् मौसम सम्बन्धी साधारण जानकारी। स्थानीय मौसम विज्ञान विभागबाट प्राप्त जानकारी अनुसार आज राजधानी गान्तोक तथा वरपर क्षेत्रहरूको अधिकतम तापमान 20.4 डिग्री सेल्सियस अनि न्यूनतम तापमान 15.3 डिग्री सेल्सियस रेकर्ड गरियो। आउँदो 24 घण्टाको मौसमी पूर्वानुमान अनुसार आकाशमा बादल छाउनका साथै मेघगर्जन साथ वर्षा हुने अनुमान सोही विभागले जनाएको छ। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी साधारण जानकारी। सो पूरा भयो।
1: यो कहानी है एक गृहिणी और उसके अन्तर्मन की।
2: बिजली का बिल, किराना, स्कूल फीस सब हो गया।
3: बन गया बजट?
2: हाँ, 5,000 बच गए।
3: तो नई साड़ी ले ले?
2: ना, पिछले महीने तो ली थी।
3: एक और?
2: नहीं, पहले बजट बनाओ, फिर छोटी छोटी बचत को बैंक में सेव करो और पैसों को बढ़ते देखो।
3: बढ़िया,
2: जाओ भाई।
4: आरबीआई कहता है,
5: वित्तीय समझदारी समृद्ध नारी।
0: श्रोता, यो सुन्नुहोस् अब उसो प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। 6:40, 45 अनि 5 मिनटमा सुन्नुहुनेछ प्रादेशिक समाचार क्रमैले नेपाली लिप्चा अनि सिक्किमे भुटिया भाषामा। 6:50 प्रस्तुत गर्नेछौ एक रूपक, विषय रहनेछ सिक्किमका सुनुवारहरू। 7:25 सुन्नुहुनेछ नेपाली भाषामा राष्ट्रिय समाचार। 7:35 प्रस्तुत गर्नेछौ हजुरहरूकै पत्रमा आधारित कार्यक्रम हिन्दी अनुरोध संगीत भने। 8:00 सुन्नुहुनेछ गीत गजल कार्यक्रम अन्तर्गत कलाकार तलत अजीज र अनुराधा पौडवालका स्वरमा केही गीत। यसै गरी 8:30 कार्यक्रम सुर संसार अन्तर्गत सुन्नुहुनेछ कलाकार उस्ताद अली खाँद्वारा सरोद वादन। 8:45 अनि 9:00 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुन्नुहुनेछ क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 9:15 प्रस्तुत गर्नेछौ कार्यक्रम स्पटलाइट। 9:30 प्रस्तुत हुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट राष्ट्रिय नाटक कार्यक्रम। 10:00 मनोरञ्जन गराउनेछौ हिन्दी फिल्मी संगीतको कार्यक्रम अन्तर्गत विभिन्न कलाकारहरूको स्वरमा गीतहरू सुनाएर र यिनै कार्यक्रमहरूको साथमा हाम्रो बेलुकी अर्थात तेस्रो अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रम समाप्त हुनेछन् रात्रिको ठिक 10:30। श्रोता, यो थियो अब उसो प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। सो पूरा भयो। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। र अब केही क्षणमा सुन्नुहुनेछ नेपाली भाषामा समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

भारतका उपराष्ट्रपति सीपी राधाकृष्णनले सिक्किमको 51 राज्य दिवस समारोह अन्तर्गत सम्पन्न विभिन्न कार्यक्रममा सहभागिता जनाएपछि आज आफ्नो आधिकारिक सिक्किम भ्रमण पूरा गर्नुभयो। आज बिहान लोकभवनबाट सड़क मार्ग हुँदै प्रस्थान गर्न अघि उपराष्ट्रपतिले पुरानो लोकभवन परिसरमा गुराँसको बिरूवा रोपेर पर्यावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो। उपराष्ट्रपति पद सम्हालेपछि उहाँको यो पहिलो आधिकारिक सिक्किम भ्रमण हो। भ्रमणका क्रममा उपराष्ट्रपतिले हिजो मनन केन्द्रमा आयोजित 51 राज्य गठन दिवस समारोहमा सहभागिता जनाउँदै विशिष्ट अतिथि सरकारी अधिकारी तथा सर्वसाधारणसँगै स्मरणोत्सव कार्यक्रमको आनन्द लिनुभयो। आज बिहान लोकभवनमा आयोजित विदाई कार्यक्रममा अन्य बाहेक सिक्किमका राज्यपाल ओम प्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ, सिक्किम विधानसभा अध्यक्ष मिङमा नोर्बु शेर्पा, मन्त्रीगण तथा लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बा उपस्थित हुनुहुन्थ्यो। यसै क्रममा लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले लोकभवनमा उपराष्ट्रपति सीपी राधाकृष्णनसित भेट गर्दै सिक्किमको राज्य दिवस समारोह उहाँको उपस्थितिले ऐतिहासिक र गरिमामय बनेको बताउनुभयो। यस अवसरमा डाक्टर सुब्बाले सिक्किमले 1975 संविधान संशोधन मार्फत भारतको 22 राज्यका रूपमा प्राप्त गरेको ऐतिहासिक यात्राको स्मरण गर्नुभयो। उहाँले विगत 5 दशकमा सिक्किमले शान्ति, सामाजिक सद्भाव, पर्यावरण संरक्षण, टिकाउ विकास, शिक्षा तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्नुभयो। यस अवसरमा सांसद डाक्टर सुब्बाले अनुसूचित जनजातिको सूचीबाट छुटेका 12 समुदायलाई समावेश, लिम्बु तामाङ समुदायका लागि विधानसभामा आसन आरक्षण तथा 17 ग्याल्वा कर्मापाको सिक्किम भ्रमण जस्ता विषयमाथि उपराष्ट्रपतिको ध्यानाकर्षण गर्नुभयो। डाक्टर सुब्बाले संविधानको धारा 371F अन्तर्गत प्राप्त विशेष संवैधानिक व्यवस्था मार्फत सिक्किमको पहिचान, जनसांख्यिकी सन्तुलन तथा सांस्कृतिक सम्पदाको संरक्षण आवश्यक रहने विषयमा पनि जोड़ दिनुभयो। गृह विभागद्वारा वाहनको आवागमनमा अड इभन लागू गर्ने सम्बन्धमा जारी अधिसूचनालाई निरन्तरता दिँदै परिवहन विभागले सर्वसाधारणलाई सहज, सुरक्षित र बाधारहित यातायात सेवा उपलब्ध गराउन विशेष व्यवस्था गरेको छ। विभागले आज एउटा अधिसूचना जारी गर्दै भनेको छ, अघिल्लो सूचना जारी नभएसम्म भोलि सोमबारदेखि लागू हुने गरी गान्तोकभरि बिहान 7 देखि राति 8 बजीसम्म प्रत्येक 30 मिनटको अन्तरालमा सिटी रनर बस सेवा सञ्चालन गरिनेछ। यो सेवा रानीपुलदेखि सचिवालयसम्म चल्नेछ। विभागले सर्वसाधारणको आवागमनलाई बाधारहित बनाउने उद्देश्यले शनिबार र आइतबार पनि सार्वजनिक यातायात सेवा नियमित रूपमा सञ्चालन हुने जनाएको छ। यसैगरी सबै जिल्लामा विभागले तोकेका मार्गमा सञ्चालित सबै एसएनटी बसहरू यथावत सञ्चालनमा रहनेछन्। स्थानीय ट्याक्सी तथा ठूला यात्रुवाहक सवारी साधनहरूलाई अनुमति पत्रमा उल्लेखित मार्ग अनुसार स्थानीय तथा अन्तर जिल्ला यात्रु सेवा सञ्चालन गर्न अनुमति दिइएको छ। भारतीय मौसम विज्ञान विभाग गान्तोकले आजदेखि 23 मईसम्म सिक्किमका विभिन्न जिल्लाहरूमा मेघ गर्जन सहितको वर्षा हुने जनाएको छ। विभागले विशेष मौसम बुलेटिन जारी गर्दै भनेको छ, विशेष गरी मंगन र गान्तोक जिल्लाका उच्च भूभागहरूमा भारी वर्षा हुनका साथै चट्याङ सहित मेघ गर्जन अनि हिमपात हुने सम्भावना छ। मंगन जिल्लाका लागि आजका निम्ति ओरेन्ज अलर्ट अनि अन्य जिल्लाहरूमा यस सप्ताहभरिका निम्ति येल्लो अलर्ट जारी गरिएको छ। मौसम विभागले पहिरो जान सक्ने, बाढ़ी आउन सक्ने, सड़क अवरूद्ध हुन सक्ने, पानी जम्ने, दृश्यता कम हुने तथा यातायात र हवाई सेवा अवरूद्ध हुन सक्ने चेतावनी दिएको छ। स्थानीयवासी र पर्यटकहरूलाई संवेदनशील र पहिरो जोखिम स्थानमा नजान, यातायात सम्बन्धी सूचनाको पालन गर्न अनि मेघ

0: विसर्जनको समयमा सकेसम्म घरभित्र रहन सल्लाह दिएको छ। सरकारले भनेको छ सीबीएसई 12 परीक्षामा अन स्क्रीन मार्किङ प्रणालीबाट मूल्याङ्कनमा पारदर्शिता र निष्पक्षता बढ़ेको छ। 12 को परिणाममाथि आज नयाँ दिल्लीमा विद्यालय शिक्षा तथा साक्षरता विभाग सचिव संजय कुमारले भन्नुभयो विद्यार्थीहरूले मार्किङ र उत्तीर्णता प्रतिशतमा सामान्य गिरावटमाथि चिन्ता व्यक्त गरेका छन्। सचिवले भन्नुभयो सीबीएसईले यस वर्ष लागू गरेको प्रणालीबाट मूल्याङ्कनमा अधिक पारदर्शिता र निष्पक्षता सुनिश्चित हुँदछ। अण्डर 17 राष्ट्रिय फुटबल टोलीको खेलाड़ी पाकिम निवासी अभिष्टा बस्नेतलाई चीनमा सम्पन्न एसियाली अण्डर 17 महिला फुटबल प्रतियोगितामा सहभागी भई राज्य फर्किने क्रममा आज रम्फूमा भव्य स्वागत जनाइयो। सिक्किम फुटबल संघका अध्यक्ष मेनलाई थिन्पा र संघका पदाधिकारी सहित नाम्चेबुङ र पाकिमका वासिन्दाले खदा र पारम्परिक सम्मानका साथ उनलाई स्वागत जनाए। यस अवसरमा अभिष्टा बस्नेतले यस प्रकारको स्वागतका निम्ति सबैप्रति आभार व्यक्त गरिन्। उनले प्रतियोगिताका अनुभव सुनाउँदै यसपल्ट विश्वकपमा छनौट हुन नसके पनि आगामी अवसरमा अझ मेहनत गरेर विश्वकपमा स्थान बनाउने प्रतिबद्धता व्यक्त गरिन्। समाचार पूरा भयो।
1: अरि नुमवाङसु गङतोगुम आलोङलोनसु चेनङ उ कुर्सङ रिगिमुलम ग्याकार्सा हेन्टपटिडक सीपी राधाकृष्ण नुन रेन्जुङसा नाम खाबङ सामसा काट फ्रन्बु ल्याङजुङ बङचक सुक्निम चुम्छुतका आसर आसर थुपे पङ्का आका लुङछङहुङ तुगुम सुरङ तादुसा ग्यान्थ आकोर लुङछङहुङमो सुरङ टुल लोकभवनलम तुङभोलम हुन लुङनङसङ नहान हेन्टपटिडक नुन आरुबु लोकभवनका इतोक रिप्सा आलेन थ्याङबन वार्त ग्युतङ प्लङता दोसा ग्यान लुङछङ हुङमो आकोर्सा तुचुतका हेन्टपटिडक नुन तोस मनन केन्द्रका गुन्थुबु नामखाबङ सामसा काठफ्रन्बु ल्याङजुङ बङचक सुक्निम चुम्छुतका आका लुङछङ हुङमो सुरङ टोल लोकभवनका गुन्थु भुमु ऊ थुपेका रेन्जुङसा युङपुन ओम प्रकाश माथुर गुलन कृथक प्रेमसिंह तामाङ रेन्जुङ प्रङसुङली साठीदक मिङमा नोर्बु शेर्पा कृथक आचक उन लोकसभा औंदु डाक्टर इन्द्रराङ सुब्बासा देवका आफ्लिकसङसा जुमछोत निथोमो आरिदो तुचोतका लोकसभा औंदु डाक्टर इन्दिराहाङ सुब्बा नुन लोकभवनका ल्याण्डपटिडक सीपी राधाकृष्णन देव आचुम मातलुङ रेन्जुङसा ल्याङजुङ सुक्निम चुम्छोतका रेन्हुदोसा जुमछोत नुन तमसुङ चम्थुबु दुनवुङमो आरि चुम्छोतका डाक्टर सुब्बा नुन रेन्जुङ नुन नामतुन्थ कुति कुक्यत थाप्सा कुक्यक थेफुङका फिमयुक नाम्थ नगयुक्लोत नाङसिनका ग्याकार्सा खा काचा नेटफ्रन्बु ल्याङजुङसा ल्युका डुब्थुबु तमसुङलोत आलोमसा साक्नन लुङमात्मो रेन्हुनुन सुङहुङ पुतबु नामति फुङका रेन्जुङ नुन आक्यात मिथक जमतङ वार्त ग्योतङ थुप्लो बु तारवोत यिन्तुन उन लुङतेन ग्योतङ सा थका आग्यामु तारवोत माथुबु दुनवुङमो आरि चुम्छोतका औंदु डाक्टर सुब्बा नुन दुङगितमो आगित्सा देन्छी आब्राङ रम्ब्रेथो बुकुतिन्या थाप मिगित्सा छलुत लिम्बु तामाङ मिगित्सा तुनका प्रङजुङलीका थ रिजर्भेसन उन कुतिकुचक थाप फ्रन्ट भोगेलवा कर्मपासा रेन्जुङ आकुर जङबु थ्याक पेप्लोङ हेन्टप टुडक्सा सोम थेङहुङ मातवुङमो डाक्टर सुब्बा नुन सिमयुक नाम्थसा आर्टिकल 371 एफ दुप्थो बोतोन्चिन रिमयुक नाम्थ तादिक्लम नुन रेन्जुङसा थ्याक्त उन लुङतेनलोत न्युथिङ ग्युसा ग्योतङसा आखु निथोबु थ्याक्पे कालासुक टङभुङमो रेन्जुङसा लिदोङ बङछिनुन वार्त तुङभोसा आलोमका अट इभन जोरथाप माछ्या दिप्तमका चर्फ्याथोबु तुनकयुक्सा कन्टिन्युएसन मातलुङ बङछिनुन मिमोङरेम आजम ग्योतङ उन आगोक आतोक मुनिन मात आलोम आदङ तेखान लुङडुपस्यङ तुनचिन तादिक माथोबु निमो बङछिनुन सुरङ तुनकयुक्का चर्फ्याथुङ दुनवुङ काटमु तुनकयुक चरमुफ्ल्या तेतलुक आल फात्सयाक्लम जोरथाप मुन्सिबु गङतोक पुबार टोल छुचोत कुक्यक्लम सुनाप छुचोत कुकु तेत सहर खा काचा कुतिसा आफ्ली बेगका सिटी रनर बस देखानका लम्सेत निमो आरि बस रानीपुल लम्पुम गेन्थ तेत दङसेत निमो बङछिनुन मिमङसा आलोमका आगोक मुनमुकन यङसा जुकाब्लिउनुन कुङसयाक उनपुनजेङसयाक चङला मिमङ आलोम आदङ सातङ बोपङ दङखसेत दुनथोबु निमो आलोमदो मात नुन गुनथङ ल्याङदेका बङछिनुन क माथुबु तुङबो लमका एसएनटी बस पङ लमसेट निमो ल्याङथसा ट्याक्सी उन आतिम तुङबो पङका पर्मिट नाङसिनका लमखेत नङक बिथोबु निमो ग्याकार सोमी बङछि गङतोक नुन सरङलम मे लाभोसा छखा खाचा सामतेत आसुर आसुर ल्याङदे पङका सोराम सोल्यप्सा देवका सो युथ खोत्सेट दुन्थोबु निमो बङछिनुन तुन्चेन

0: भारतको पूर्वोत्तर राज्य सिक्किममा बसोबासो गर्ने नेपाली भुटिया र लेप्चा मध्ये सुनवार कोइच पनि नेपाली समुदायको एउटा यस्तो जाति हो जसको आफ्नो छुट्टै इतिहास संस्कृति परम्परा भाषा र लिपि रहेको छ। सुनवार जाति भोट बर्मेली समूह अन्तर्गत किराँत मध्ये एउटा जाति हुन्। हगजनले काठमाडौँलाई केन्द्रबिन्दु बनाएर वल्लो किराँत अन्तर्गत कोइच, माझ किराँत अन्तर्गत खम्बु र पल्लो किराँत अन्तर्गत लोरुङ, याखा र लिम्बु गरी विभाजन गरेका छन्। किराँतको इतिहास केलाउन जाँदा लहरा तान्दा पहरा नै आउँछ। तसर्थ हिमालयको दक्षिण भारतीय उपमहाद्वीपका पहाड़ी भेकमा बसोबासो गर्ने सुनवारको मूल थलो नेपालको वल्लो किराँतको रामेछाप क्षेत्रलाई मानिन्छ। विगत लगभग 200 वर्षभन्दा अघिदेखि सुनवारहरू भारत अन्तर्गत उत्तराञ्चल राज्य, पूर्वोत्तर राज्य अन्तर्गत सिक्किम, दार्जीलिङ, खरसाङ, कालिम्पोङ, डुवर्स, तराई अनि पूर्व र दक्षिण भूटान लगायत दक्षिण पूर्व एसियाका विभिन्न राष्ट्रमा बसोबासो गर्दै आएका छन्।
1: सुनवारहरूको इतिहास कोही तथा कोही भीरसित सम्बन्धित भएका कारणले उनीहरूले आफूलाई कोइच भनेर चिनाउने गर्दछन् अनि सुनवार सुनकोशी नदीको छेउछाउ बसोबास गर्ने भएका हुनाले विशेष रूपले उनीहरूलाई अन्य जातिले सुनवार भनेका हुन् भन्ने तथ्य इतिहासकारहरूले राखेको पाइन्छ। यसरी सुनवारहरूलाई मुखिया पनि भनेर चिन्ने गर्दछौ। यो कुनै समूहको उच्च पदमा रहेको मानिस अथवा नेता भन्ने बुझिन्छ। मुखिया शब्द जात विशेष नभएर पदवी शब्द मानिन्छ। यसै अर्थमा किराती कोइचहरूलाई अन्य जातिले सुनवार तथा मुखिया भनेर चिन्दछन्।

0: सिक्किम दार्जीलिङ तथा डुवर्स तराई भेगतिर सुनवार जातलाई विशेष सुनवार र मुखिया भनेर लेखिने चलन पाइन्छ। सुनवारहरूको छुट्टै आफ्नो भाषा संस्कार संस्कृति र इतिहास छ। सुनवारहरूको दुईवटा समूह छन् बाह्र थरे र दस थरे। उनीहरूको मान्यता अनुसार सुनवार सुनवार बीच विवाह भए बाह्र थरे र सुनवार र अन्य जातको स्त्रीसित विवाह भए दस थरे भनेर जानिन्छन्। सुनवारहरूको जातिमा धेरै प्रकारको थर पाइन्छ, जस्तै जेसपोचा, मोलिचा, जेन्तीचा, कान्तिचा, राप्चा इत्यादि। कुनै इतिहासकारहरूले जिरेल समुदायलाई पनि सुनवारकै थर मान्दछन्, किनभने सुनवारसित उनीहरूको भाषा धेरै मात्रामा मेल खाँदछन्।
1: मूल रूपमा उनीहरू मुग्दुमका अनुयायी हुन् भने उनीहरूले आफूलाई प्रकृति पूजकका रूपमा पनि चिनाउने गर्दछन्। उनीहरूको वेशभूषा पहिरनले पनि प्रकृति पूजक हुन् भन्ने पुष्टि गर्दछ। सिक्किमको सन्दर्भ अनुसार सुनवार पछौटे वर्ग

0: पवित्र पर्ने एउटा जाति हो। सिक्किममा किराती कोइज भाषाले सन् 1996 राज्य स्तरीय भाषा मान्यता पाए बापत सन् 2005 यता सिक्किम सरकारी विद्यालयहरूमा पनि शिक्षा प्रणालीमा सुनुवार भाषा पठन पाठन गरिन थालिएको पाइन्छ। सन् 2002 सिक्किम हेरल्ड नामक पत्रिका हस्तलिखित पाण्डुलिपि स्वरूप मासिक रूपमा प्रकाशन हुन थाल्यो। हालमा यसलाई साप्ताहिक पत्रिकाका रूपमा प्रकाशित गरिँदै आइरहेको छ। सूचना तथा जनसम्पर्क विभाग सिक्किम सरकारले आफ्नो आधिकारिक वेबसाइट मार्फत समाचारहरू अनलाइन रूपमा पनि प्रकाशन गर्दै आइरहेको छ। यति हुँदाहुँदै पनि सिक्किमको सन्दर्भमा सुनवार भाषा अन्य किराती भाषाको दाँजामा कम विकसित भएको पाइन्छ। सिक्किमको भाषिक परिवेशमा किराती कोइँचहरूको भाषिक अपसरण भएकाले यो भाषा व्यापक बोलचालको माध्यम भएको पाइन्दैन। सुनवार भाषाले मान्यता पाए तापनि सिक्किममा यो भाषा लुप्त प्राय भाषाको रूपमा रहेको देखिन्छ। मूलत सिक्किमको सुनवार भाषाबारे अझ पनि अध्ययन अनुसन्धान र भाषा विकासका निम्ति धेरै कार्यहरू हुन आवश्यक रहेको देखिन्छ।
1: सुनवार जातिले परम्परागत रूपमा मुग्दुमको अभ्यास गर्दछन्, जसलाई विशेष रूपमा पोइबो, नासो र ग्यामीहरूले फलाक्ने गर्दछन्। किराती कोइँचहरूले आफ्नो पुर्खा अथवा पितृ साथै प्रकृतिको पूजा आराधना गर्दछन्। यसर्थ उनीहरूलाई प्रकृति पूजक पनि भन्दछन्। उनीहरूको आफ्नो विशिष्ट धर्म हुन्छ, जसलाई किरात धर्म पनि भन्दछन्। सुनवारहरूले मानिने धर्मलाई सामानिजम अन्तर्गत पनि राखिएको छ। विशेष गरी सुनवारहरूले चण्डी र प्रकृतिलाई मूल मान्दछन्। सुनवारहरूले पिदार पूजा गर्दा नासो चलाउने गर्दछन्। आजको सन्दर्भमा सुनवारहरूले पनि धर्म परिवर्तन गरेको पाइन्छ। यसै सन्दर्भमा सीआरईएसपी 2017 रिपोर्ट अनुसार सिक्किममा 3,297 जना सुनवार हिन्दू धर्म, 402 जनाले इसाई धर्म अनि 96 जनाले बौद्ध धर्म मान्दै आइरहेका छन् भन्ने कुराको उजागर गरेका छन्।
0: सुनवार समुदाय सांस्कृतिक तथा परम्परागत रूपमा निकै समृद्ध छन्। उनीहरूको प्रत्येक परम्परागत चाडपर्वको आफ्नै उद्देश्य, विशेषता र मान्यता रहेको छ, जसलाई पोइबो, ग्यामी र नासोले सञ्चालन गर्दछन्। उनीहरूले अन्य धर्म अपनाए तापनि सुनवारको आफ्नै धर्मअनुसार संस्कार तथा अनुष्ठान आदि गर्ने अभ्यास पनि गर्दै आइरहेका छन्। सुनवारहरूको केही परम्परा राई, लिम्बू जस्ता अन्य समुदायसित पनि मिल्दोजुल्दो देखिन्छ। केही यस्ता संस्कार र चाडपर्वहरू छन् जुन केवल सुनवार समुदायमा मात्र विशिष्ट रूपमा प्रचलित रहेको देखिन्छ। ती हुन्
1: स्यादर पिदार,

सुनारहरूले वैशाख शुक्ल पूर्णिमाको दिन स्यादर पिदार मनाउने गर्दछन्। यसलाई चण्डी पूर्णि पनि भनिन्छ। चणको अर्थ गाडाङगुडुङ हो र डीको अर्थ पानी हो। यस आधारमा स्यादर पिदार प्रकृतिको पूजा हो अनि यो सुनवारहरूको मुख्य चाड पनि हो अनि पछि आएर चण्डीको दैवीकरण भएर चण्डी देवी भएको संकेत पाइन्छ। वैशाख शुक्ल पूर्णिमाको दिन सुनवारहरूले कुलदेवी चण्डीश्वरी देवीलाई पूजा गर्दछन्। साथै सुन ढुकुरलाई पनि शान्तिको प्रतीक पूजा गर्दछन्। पूजाका तीन दिनदेखि सगुन राखेर ढोलमा नयाँ छाला फेर्न पर्दछ। यो ढोल घोरल नपाए मृग त्यो पनि नपाए बाख्राको छालाको नयाँ ढोल बनाउन पर्छ अथवा छाला फेर्न पर्दछ। त्यस ढोलमा भाले पोथी भनी अलग अलग चिन्ह बनाइएको हुन्छ। चण्डी पूर्णेको अघिल्लो बेलुकी गाउँमा भएका सबै ढोल मुख्य पुजारीको घरमा जमा गरिन्छ। त्यसपछि पुजारीले राँगा बान्ने ठाउँमा लिपलाप गरी बनकेराको पातमा 360 रेखा हानी सबै पुजारी एकत्रित हुन्छन्। त्यसपछि तीनतिरबाट काठको आरीमा जाड राखी बोसपात अर्थात टोटोलाको फूल जाडमाथि राखी सबै पुजारी र गाउँलेहरूले कुल देवताको आराधना गर्दछन्। त्यस बेला सबैले अण्डा र जाड अनिवार्य रूपमा लगेको हुनुपर्दछ। भोलिपल्ट चण्डी पूर्णेको दिन घरको मूलले घरमा पूजा सकेर सबै चण्डी थानमा भोग र चण्डीलाई चढ़ाउने जाँड लगेर जाँदछन्। पूर्वकालमा सुनारहरूले राँगा बोका भालीहरूको भोग चढ़ाउँथे भने आजभोलि फल

0: यस अतिरिक्त सुनवारहरूले गेल पिदार, छेङ्गो पिदार, काँस पूजा, उधौली, उभौली, माघे संक्रान्ति, दशैं, तिहार, संसारी पूजा इत्यादि पनि मनाउने गर्दछन्। विशेष गरी सुनवारहरूले सबै पिदारमा बोसपत यानि कि टुटोलाको फूल शान्ति र स्वच्छताको प्रतीकका रूपमा चलाउने गर्दछन्। यसै कारण सुनवार जातिमा टुटोलाको फूल खान वर्जित मानिन्छ।
1: संस्कार अन्तर्गत नामकरण। सुनवारहरूले जन्मेको तीन दिनपछि शिशुलाई राम्रो होस् भनेर पूजा गर्ने चलन रहेको छ। छोरा भए घरको अगाडिपट्टिको धुरी र छोरी भए पछाडिपट्टिको धुरीमा नाग बुझाएर एउटा ढुङ्गामा गोबर राखी पाँचवटा हाँगामा टोटोलाको फूल जाँड राखी पूजा गरी शिशुको नाम राख्ने प्रचलनलाई वासलास्यो भनिन्छ।
0: अन्नप्राशन। किराती सुनवार जातिमा छोरा छ महिनाको र छोरी पाँच महिनाको हुँदा शाखा सन्तान र इष्टमित्र बोलाई शिशुलाई भात खुवाउने चलन छ, जसलाई खमेउचा भनिन्छ। मुख्यत बगे यानि कि बोजूको हातबाट पास्नी आरम्भ गरिन्छ। बगे नभएका खण्डमा जसको हात जोडेको छ उसैले पहिले भात खुवाउने चलन छ। बगेले वा ममा अर्थात आमाले भात खुवाएपछि एक कोष हेर्ने चलन पनि पाइन्छ। अन्य नेपाली समुदायमा जस्तै सुनवार समुदायमा पनि शिशुको मामाले नयाँ वस्त्र दिने चलन छ। शिशुलाई सबैले भात खुवाउँदै थाल बटुको पैसा आदि पनि दिने चलन रहेको पाइन्छ।
1: छेवार र गुन्यु चोलो। सुनवार बालक बालिकाको दुईवटा मुख्य संस्कार गरिन्छ। छोरो डेढ वर्षको भएपछि साइत हेर्दा जुराएको हातबाट पहिलोचोटि कपाल काट्ने चलन छ, जसलाई प्रिया प्रेन्चा अर्थात छेवार भनिन्छ। छोरी सात वर्ष पुगेपछि गुन्यु चोलो दिने चलन पनि सुनवारहरूमाझ पाइन्छ।
0: विवाह। सुनवार जातिमा पनि अन्य नेपाली जाति झै धेरै किसिमको विवाह गरिन्छ, जस्तै पैसा ग्यावे माघी विवाह, दामुस्यो ग्यावे भागी विवाह, अनि खुई ग्यावे चोरी विवाह।

0: मृत्यु संस्कार सुनवारले अपनाएको धर्म र पन्थ अनुसार अन्य संस्कार जस्तै मृत्यु संस्कार पनि गरिन्छ। हिन्दू सुनवारहरूले दाह संस्कार ब्राह्मणद्वारा 13 दिनमा काजक्रिया गर्दछन्। यसरी एकतर्फ हिन्दू संस्कार अनुसार काजक्रिया गरिन्छ भने अर्कोतर्फ सुनवारहरूको पुरानो संस्कार अनुसार पनि अन्त्येष्टि कार्य गरिन्छ। मृतकको अन्त्येष्टि कार्य गरी मृतात्मालाई खाना खुवाउन बस्नको लागि सानो कटेरो घर चुलाको छेउमा सजाइन्छ, जसलाई बोल्सोखी अर्थात प्रेत घर भनिन्छ। उक्त थानमा बिहान बेलुकी दिनको 12 पटक पोइबोद्वारा ढ्याङ्ग्रो झ्याम्टा शंख घण्टी बजाई मृत आत्मालाई खाना दिने गरिन्छ। यसरी 10 दिनपछि मर्ने मान्छेको आत्मालाई पिसाचसँग छुट्याई देवघरमा पठाउने गरिन्छ। त्यसपछि चेलीहरूले उनीहरूको घरबाट ल्याएको मासु जाड रक्सी नुन तेल बेसार आदि छुवाएर खानको लागि दिने गर्दछ अनि त्यस दिनदेखि नुन तेल र माछा मासु पकाई सबैलाई दिन सकिन्छ।
1: आको बाको इमा बाका देवा सुगा सोचाई कोनी बाकी इमा बाका देको सान सुगी इमा बाका देवा सेवा सोचाओ एको ता बन्दु बन्दा को इन्द्र देवा सामिता।

0: त्यो कामको बेलुका चाहिँ खड्के भनेको एउटा मालिङ्गोको ढुङ्ग्री जोडाएर त्यहाँ बाछा गरेको हुन्छ हामीले, आएर पैँबो नासु भएर ससी ठोकेको हुन्छ, त्यो जुन चाहिँ मर्ने आत्माहरूलाई चाहिँ त्यहाँ राखेको हुन्छौँ। मर्ने आत्मादेखि बाँच्नेलाई चाहिँ उपकार गरेर आयुकार गरेर चाहिँ सातो पितो पनि थुत्ने चलन गरेको छ, घोक्रो सुताएको भन्छ। सातो पितो थुतेपछि 45 दिनसम्मको चाहिँ बाछा गरेर ससी गरिराखेको हुन्छ, त्यहाँदेखि 45 दिनमा चाहिँ हामीले छेगु सेसी याप्रे गुप्रे भन्छ, याप्रे गुप्रे हामी राखिन्छ, त्यस्तो चलनहरू छ हाम्रो पैँचो जातिमा।
1: मान्छे मरेको 45 दिनमा आफ्नो कुलका पितृसँग मिलाइने कर्म हुन्छ जसलाई छेगु भनिन्छ। मृतात्मा बोलाई पूजा आराधना गरी प्रचलित विधि विधान अनुसार पितृ स्थानमा आत्मालाई समावेश गरिन्छ। याब्रे लगा यानि कि पितृ स्थान र कल्पिप लगा देव स्थान मा पूजा आराधना पितर नामदर गरी पितृ संयोजन कर्म गरिन्छ। छेगु गर्दा चामल पकाएर विभिन्न आकार जस्तै माछा चरा र अन्य जनावरहरूको आकारको तोर्मा बनाउने गर्दछन्। रातभरि ठाडे चिन्ता गरेर अन्तिममा मृतात्मालाई लगामा राखेर त्यही चामलको तोर्माको प्रसाद परिवारले खाँदछन्। त्यही याब्रे लगा र कल्पिप लगामा प्रत्येक पूर्णिमामा पूजा गर्ने चलन छ।
2: लोकगीत र लोकनृत्य। सुनारहरूको लोकनृत्य मुख्यत चार प्रकारका छन्, जस्तै चण्डीशील चण्डी नाच, भोर पुइचाशील अर्थात आशीर्वाद माग्ने नाच, बोरशील धान रोपाई नाच र नौबीशील जसलाई नुवागी नाच पनि भनिन्छ। यसमा सुनारहरूले मूल चण्डीशीललाई नै मान्दछन्। सुनारहरूले चण्डी पूजामा ढोल र झ्याम्टा बजाउँदै चण्डी नाच गर्दछन्। चण्डी पूजामा गरिने चण्डीशील 15 प्रकारका हुन्छन् र प्रत्येक शीलको आफ्नै ढोलको ताल र नाच्ने शैली हुन्छ। अहिले भने सुनारहरू बीच प्राय जसो चण्डीशीलमा भालेर पोथी तालमा मात्र विशेष नाचेको पाइन्छ। सुनारहरूले आफैले गीत गाउँदै नाच्छन्, कुनै प्रकारको आधुनिकीकरण गीतको प्रयोग गर्दैनन्। सुनारहरू नाच्दा उनीहरूले लगाएको पोसाकको झुम्का झमझम हुँदछ र त्यो चरा उडेको प्रतीक अथवा पंक्षीको नक्कल गरेको भनेर मानिन्छ। उनीहरूको गीत र नृत्य विशेष गरी पशु पंक्षीसँग सम्बन्धित रहेको पाइन्छ। सुनवार नृत्यहरूले विशेष गरी प्रकृतिको नकल उतारेको मानिन्छ।

खानपिन। सुनवारहरू मांसाहारी हुन् भने पूर्वकालमा सुनवारहरूले शिकार गरेर नै खान्थे। बुर्खमे अर्थात धानको भात र आफो बाबर अर्थात अण्डाको रोटी उनीहरूको विशेष परिकार हुन्। यसरी चिरो अर्थात उसिनेको मकै, खट्टे अर्थात गहुँको पिठो पितृलाई बुझाउनेमा मुख्य परिकार हो। आरी पुवा, कल अर्थात ढेडो अनि स्याबु कोदोको जाँड र सेरसो कोदोको रक्सी पनि सुनवारहरूको

0: मौलिक मादक पदार्थ हो।
1: वेशभूषा सुनवार पुरूषले लगाउने पोशाक दौरा सुरुवाल र अस्कोट हो। गलबन्दी जस्तै देखिने जाली रूमाल, फेनरेल फू र कम्मरी क्लातोरी हातले बुनेको सातवटा रंगको हुँदछ। त्यो सातवटा रंग विशेष रूपमा इन्द्रिणीको प्रतीक मानिन्छ। त्यसका वरिपरि झमझम परेको झुम्का हुन्छ, जुन चाहिँ सुन ढुकुरको प्रतीक मानिन्छ।
0: सुनवार स्त्रीले पहिरनमा फरिया र चोलो लगाउँछन्। चोलोको बाहिरबाट कालो रंगको अस्कोट लगाउँदछन्। छातीमा लुजे खी, लुजे सियो खी घर अथवा सियो राख्ने ठाउँ भनिन्छ। त्यसमा पनि झुम्का हुन्छ, जुन सुन ढुकुर नाच्दा झमझम हुन्छ, त्यसको प्रतीक हो। स्त्रीहरूले कम्बरमा बाँध्ने किप सेफेनुमा पनि झुम्का हुन्छ र त्यो कम्बरमा लगाउने तरिकाले विवाहित र अविवाहित स्त्री छुटिन्छ। विवाहित स्त्रीले बारूली कम्बरको छेउमा किप सेफेनु लगाउँछन् भने अविवाहित स्त्रीले कम्बरको पछाडितिर फर्काएर किप सेफेनु लगाउँछन्। सुनवार्नीहरूले हातले बुनेको रंगी विरंगी धागोको थैली पनि कम्बरमा भिर्ने गर्दछन्। उनीहरूले गहनामा रेजी, बाला, सिरफूल, ढुंगरी, बुलाकी, जुन टिक्की र बजारे गहना पनि लगाउने गर्दछन्। सुनवार स्त्रीहरूले हातले बुनेको बर्की टाउकोमा लगाउने इन्द्रिणी रंगको हुँदछ।

0: हिजो आज पारम्परिक जातीय पोशाक लगाएको विशेष पूजा अथवा सांस्कृतिक कार्यक्रममा मात्र देखिन्छ। धेरै कम मात्रामा सुनवारहरूले आफ्नो जातीय पोशाक दैनिक रूपमा लगाए तापनि पारम्परिक जातीय पोशाकको महत्व सिक्किमका सुनवार समुदायमाझ अभिन्न रहेका छन्। अर्थात पारम्परिक जातीय पोशाक सिक्किमका सुनवारहरूको पहिचानको एउटा स्रोत मानिन्छ।
1: प्लेङकास प्लेङकासलाई खस भाषामा बुद्धिगाँठो तथा चेतगाँठो भनिन्छ। प्लेङकास विशेष गरी थार खरीको जराबाट बनेको हुन्छ। प्ले र कास दुईवटा संयुक्त शब्द मिलेर बनेको यसको अर्थ हुन्छ बिर्सिने अवस्थालाई थार खरीको जरामा बाँधेर राख्नु हो। प्ले भनेको बिर्सन, कास भनेको कहिले ननिस्कने गरी थुन्नु वा बाँध्नु हो। थार खरीको जरामा भुल्ने बानी थुन्दा तीन कुने, पाँच कुने र सात कुने आकारमा प्लेङकास बुनेर गहना, बुट्टी र चिनोको रूपमा सुनवारहरूले प्रयोग गर्दछन्। प्लेङकासको कुना र सुर अनुसार फरक फरक मुग्दुमी मान्यता र महत्व रहेको पाइन्छ। तीन कुने तीन चुल्होको प्रतीक, पाँच कुने पाँच तत्वको प्रतीक र सात कुने सात तलाकको प्रतीकको रूपमा मानिन्छ।
0: ब्रिटिशकालीन शासनमा भोट बर्मेली परिवारका भाषाका सबैभन्दा महत्वपूर्ण अध्ययन ब्रायन हग्जनले गरेका थिए। उनले गरेका नेपालको किराती परिवारका अध्ययन फलस्वरूप किराती भाषाहरूको वर्गीकरण भएको पाइन्छ। सुनवारहरूले बोलिने भाषालाई कोइचलो भन्दछन्। सुनार भाषालाई आईएसओ नियमावलीले परिचित गरिएको छ। सुनारहरूको पूर्वज कुही भीरमा जन्मेका हुनाले कोइच भनिए र उनीहरूका सन्तानले बोलिने भाषालाई कोइचलो भनिएको हो भन्ने प्रसंग सुनवार मिथमा पाइन्छ। सामाजिक तहमा उक्त भाषा सुनवार जातिका झर्रो सुनवार अथवा बाह्र थरे सुनवारहरूको मातृभाषा हो भन्ने उल्लेख पाइन्छ।
1: सिक्किममा सुनवार भाषा विद्यालयहरूमा कक्षा आठसम्म पढाइन्छ भने एसबीआईएलले सन् 2022 देखि कक्षा नौ र दशका विद्यार्थीहरूलाई

0: दूरी तथा डिस्टेन्सबाट प्रमाण पत्र पनि प्रदान गरिरहेको जानकारी पाइन्छ। सुनवार भाषाको हालसम्म दुईवटा लिपिहरू प्राप्त भएको पाइन्छ भने सिक्किममा जेतीचा लिपि औपचारिक रूपमा प्रयोग गर्दछन्।
1: सिक्किमको सन्दर्भमा जनगणना तथा वक्ताको संख्या र पुर्ख्यौली भाषा हस्तान्तरणको आधारमा सुनवारहरू अल्पसंख्यक भएकोले उनीहरूको भाषा लुप्त प्राय स्थितिमा रहेको पुष्टि हुँदछ। एक पुस्तादेखि अर्को पुस्तामा भाषा हस्तान्तरण हुन नसकेकोले प्रचलित साइन सूचक र अन्य चल्ती शब्दहरूको प्रयोग थोरै मात्रामा भएको देखिन्छ। सुनवार समुदायको युवा वर्गमाझ आफ्नो भाषाको प्रयोग नगरे बापत शिक्षामा कक्षा बढ़ोत्तरी नभएकोले साथै सिक्किममा सुनवार भाषाको विकास योजना सञ्चालन नभएकाले सुनवार भाषा मासिँदै गएको थाहा लाग्दछ। फलस्वरूप सिक्किममा सुनवार भाषा विलुप्त हुँदै गइरहेको देखिन्छ। लुइस र साइमन्स 2010 मापदण्ड जसमा भाषाको विकास बनाम लुप्तप्राय स्थिति र राजकीय मान्यताको आधारमा एक्सपेन्डेड ग्रेडेड इन्टरजेनेरेशनल डिस्रप्सन स्केल अर्थात ईजीआईडीएस सिक्किममा बोलिने सुनवार भाषा मरणासन्न अर्थात मोरिबन्ड अवस्थामा पुगेको पाइन्छ। यसर्थ सुनवार भाषाको जगेर्ना र वृद्धिको निम्ति योजनाहरू तयार गर्न अति आवश्यक रहेको छ।
0: सिक्किममा सुनवारहरू च्याखुङ जोरथाङ आदर्श गाउँ निज रामेङ रोङ्गे छोङ्गे लुइङ सिच्छे नन्दुगाउँ बागेखोला किचिपेरी र अन्य ठाउँमा बसोबास गर्दछन्। कुनै पनि जातिको अस्तित्वलाई उजागर गर्नको निम्ति त्यस जातिको भाषाले पनि धेरै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। कोही जातिको पनि आफ्नै मौलिक जातीय भाषा छ। भाषा र लिपिलाई बचाई राख्नको लागि दस्तावेजीकरणको पनि विशेष भूमिका रहेको पाइन्छ। यसका साथै सुनवार भाषाको अर्को लिपि जेतीचामा पनि भाषालाई लिपिबद्ध गर्न र दस्तावेजीकरण गर्न आवश्यक भएको देखिन्छ। आजको परिवेशमा जीवनयापन तथा अन्य जातिहरूमा जीवन निर्वाह गर्नुपर्ने परिस्थितिले सम्पर्क भाषाको रूपमा अन्य भाषाको प्रयोग गर्दा उनीहरूले आफ्नो मौलिक क्वेच भाषालाई विशिष्ट स्थानमा राखे तापनि यस भाषाको पुनरुत्थान भने हुन अति आवश्यक रहेको देखिन्छ।
1: यस भाषामा साहित्यिक कृतिहरू पनि कमै मात्रामा पाइए तापनि पाठ्य पुस्तकको निम्ति चाहिने व्याकरण तथा विविध विषयहरूका सामग्री तथा लेखहरू सीमित रूपमा रहेको पाइन्छ। कुनै पनि जातिको अस्तित्व त्यस जातिको भाषा इतिहास र संस्कृति परम्परा आदिमा बाँच्दछन्। अतः त्यस जातिको भाषा इतिहास संस्कृति परम्परा भने मुग्दुममा जीवित रहेको पाइन्छन्। अन्त्यमा सिक्किममा सुनवार भाषाले मान्यता पाए तापनि यस भाषाले अस्तित्वलाई कायम राख्न अझ धेरै प्रयत्न गर्नुपर्ने आवश्यकता देखिन्छ।

0: प्रथममा यस बुलेटिनका मुख्य समाचारहरू। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पाँच राष्ट्रको औपचारिक भ्रमणको तेस्रो चरण अन्तर्गत आज साँझ स्वीडेन पुग्नुभयो। केन्द्रीय मन्त्री अमित शाहद्वारा आज गान्धीनगरस्थित नेशनल इन्स्टिच्यूट अफ डिजाइनमा नवनिर्मित इनोभेशन एण्ड इन्क्युबेशन सेन्टरको उद्घाटन। राष्ट्रपति द्रौपदी मुर्मूद्वारा 2026 लागि प्रतिष्ठित पद्म पुरस्कार आगामी मे 25 तारीकका दिन प्रदान गर्नुहुने। देशव्यापी जनगणना अभियान अन्तर्गत पहिलो चरणको घर तथा घर परिवार सूचीकरण कार्य राजस्थान, मेघालय, महाराष्ट्र, झारखण्ड र दिल्लीमा शुरू। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पाँच राष्ट्रको औपचारिक भ्रमणको तेस्रो चरण अन्तर्गत नेदरल्याण्डसको भ्रमण सफलतापूर्वक सम्पन्न गरी आज साँझ स्वीडेनको गोटेनबर्ग आइपुग्नु भएको छ। गोटेनबर्ग विमानस्थलमा ओर्लनुभएका प्रधानमन्त्री मोदीलाई स्वीडिस प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले आफै उपस्थित भई हार्दिक स्वागत गर्नुभएको छ। आफ्नो दुई दिने स्वीडेन भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले आफ्ना स्वीडिस समकक्षीसँग द्विपक्षीय वार्ता गर्दै दुई देशबीचको समग्र सम्बन्धको समीक्षा गर्नुहुनेछ। यस वार्ताका क्रममा व्यापार, हरित ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स, अत्याधुनिक प्रविधि, स्टार्टअप, सुरक्षित आपूर्ति श्रृंखला, रक्षा, अन्तरिक्ष, जलवायु परिवर्तन र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ। यसका साथै दुवै देशका प्रधानमन्त्रीहरूले युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसँगै युरोपको प्रतिष्ठित व्यावसायिक मञ्च युरोपियन राउण्ड टेबल फर इण्डस्ट्रीलाई संयुक्त रूपमा सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ। नेदरल्याण्डको दुई दिने भ्रमणका क्रममा दुवै देशबीच रक्षा, क्रिटिकल मिनरल्स लगायतका प्रमुख क्षेत्रहरूमा सहयोग बढ़ाउन 17 महत्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर भएको छ। प्रधानमन्त्रीले नेदरल्याण्डसको भ्रमणले दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपेको र आपसी सम्बन्ध रणनीतिक साझेदारीमा रूपान्तरण भएको बताउनु भएको छ।
1: हम नेदरल्याण्डको भारत के सबसे महत्वपूर्ण पार्टनर में से मानते हैं। नेदरल्याण्ड भारत के टॉप 5 इन्वेस्टर्स में से एक है। हमारे हिस्टोरिकल, कल्चर और पीपल टू पीपल टाइज भी बहुत गहरे हैं। डेमोक्रेटिक वैल्यूज, मार्केट इकोनॉमी और रिस्पॉन्सिबल बिहेवियर, ये हमारी साझी सोच का हिस्सा है। हमें नीदरलैंड की एक्सपर्टीज और भारत की स्पीड और स्केल को हर क्षेत्र में जोड़ना चाहिए।
0: केन्द्रीय मन्त्री तथा सहकारिता मन्त्री अमित शाहले आज गुजरातको गान्धीनगरस्थित नेशनल इन्स्टिच्यूट अफ डिजाइनमा नवनिर्मित इनोभेशन एण्ड इन्क्युबेशन सेन्टरको उद्घाटन गर्नुभएको छ। यस अवसरमा बोल्दै मन्त्री शाहले नेशनल इन्स्टिच्यूट अफ डिजाइनको महत्वमाथि प्रकाश पार्नुभयो र यसलाई रचनात्मकतालाई उद्यमशीलतासँग जोड्ने एउटा उत्कृष्ट संस्थाको रूपमा वर्णन गर्नुभयो। वहाँले एनआईडी जस्ता संस्थाहरूले युवाहरूलाई नयाँ आविष्कार र व्यावसायिक विकासका लागि सही मञ्च प्रदान गर्ने कुरामा जोड़ दिनुभयो। वहाँले भन्नुभयो,
2: आने वाले 25 साल में जो सेक्टर विश्व की अर्थनीति को, विश्व के अर्थतंत्र को दिशा देंगे, वो सभी क्षेत्र में आज भारत फाउंडर बनकर अपनी मजबूत उपस्थिति को दर्ज करा रहा है। और ये

सामाजिक सञ्जाल मार्फत दिएको जानकारी अनुसार राष्ट्रपति भवनमा आयोजना हुने पहिलो नागरिक अलंकरण समारोहमा राष्ट्रपतिले पद्मविभूषण पद्मभूषण र पद्मश्री पुरस्कारहरू प्रदान गर्नुहुनेछ। यस वर्ष भारत सरकारले कुल 131 पद्म पुरस्कारहरूको घोषणा गरेको छ। यसमा 5 पद्मविभूषण 13 पद्मभूषण र 113 पद्मश्री पुरस्कारहरू सामेल छन्। पुरस्कार विजेताहरूमध्ये 19 महिला रहेका छन् भने 16 व्यक्तित्वहरूलाई मरणोपरान्त यो सम्मान प्रदान गरिने मन्त्रालयले जनाएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्डको कक्षा 12 परीक्षाफललाई लिएर विद्यार्थीहरूमा देखिएको चिन्ता र उत्तीर्ण प्रतिशतमा आएको सामान्य गिरावटप्रति सरकारले आफ्नो ध्यानाकर्षण रहेको जनाएको छ। विद्यालय शिक्षा तथा साक्षरता विभागका सचिव संजय कुमारले नयाँ दिल्लीमा पत्रकारहरूलाई सम्बोधन गर्दै विद्यार्थीको हित आफूहरूको सबैभन्दा ठूलो प्राथमिकता रहेको र कुनै पनि विद्यार्थीलाई आफ्नो क्षमता अनुसारको अंक नपाएको महसुस हुन नदिने स्पष्ट पार्नुभएको छ। सचिव संजय कुमारले उत्तर पुस्तिकाहरूको अनस्क्रीन मार्किङ 2014 पहिलो पटक प्रयोगमा ल्याइएको र यो डिजिटल प्रणाली विभिन्न विश्वविद्यालय र अन्तर्राष्ट्रिय बोर्डहरूले व्यापक रूपमा प्रयोग गर्दै आएको बताउनुभयो। उहाँले भन्नुभयो, नयाँ व्यवस्था अनुसार उत्तर पुस्तिका हेर्नका लागि 100 रूपियाँ, अंक प्रमाणीकरणका लागि 100 रूपियाँ र प्रति प्रश्न पुनः मूल्याङ्कनका लागि 25 रूपियाँ मात्र शुल्क तोकिएको छ। यदि पुनः मूल्याङ्कनपछि विद्यार्थीको अंक बढेमा सो शुल्क पूर्ण रूपमा फिर्ता गरिने सचिव कुमारले जानकारी दिनुभयो। यो पुनः मूल्याङ्कन प्रक्रिया 19 मईदेखि शुरू हुनेछ। सरकारले सबै समस्याहरूलाई पूर्ण संवेदनशीलता पूर्ण संवेदनशीलता र निष्पक्षताका साथ समाधान गर्ने आश्वासन दिँदै विद्यार्थी तथा अभिभावकहरूलाई कुनै भ्रम वा चिन्तामा नपरी उपलब्ध आधिकारिक माध्यमहरूको उपयोग गर्न आग्रह गरेको छ। केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवले आज भर्चुअल माध्यमबाट बेंगलुरू र मुम्बई बीच एक नयाँ एक्सप्रेस रेल सेवाको उद्घाटन गर्नुभएको छ। यस नयाँ रेल सेवाको शुभारम्भसँगै कर्नाटक र महाराष्ट्र बीचको रेल सम्पर्क अझ सुदृढ हुने भएको छ। यसका साथै रेल मन्त्रीले बेंगलुरू र मुम्बई बीच छिट्टै नै वन्दे भारत स्लिपर रेल सेवा शुरू हुन लागेको जानकारी समेत दिनुभएको छ। यसैबीच मन्त्रालयले त्रिवेन्द्रम नयाँ दिल्ली राजधानी एक्सप्रेसको 2 कोचमा लागेको आगलागीको घटनालाई लिएर उच्चस्तरीय छानबिनको आदेश दिएको छ। कोटा डिभिजनको नागदा नजिकै आज बिहान करिब 5:15 त्रिवेन्द्रम नयाँ दिल्ली राजधानी एक्सप्रेसको एउटा गार्ड कोच र एउटा AC 3 टियर कोचमा अचानक आग लागे भएको थियो। रेलवे कर्मचारीको सतर्कताका कारण दुर्घटना भए तापनि सबै यात्रु सुरक्षित रहेको बताइएको छ। केन्द्रीय गृह मन्त्रालय अनुसार देशव्यापी जनगणना अभियान अन्तर्गत पहिलो चरणको घर तथा घर परिवार सूचीकरणको स्थलगत कार्य 5 राज्य र केन्द्रशासित प्रदेशहरू राजस्थान मेघालय महाराष्ट्र झारखण्ड र दिल्लीमा शुरू भएको छ। यसैबीच आन्ध्र प्रदेश अरूणाचल प्रदेश बिहार चण्डीगढ छत्तीसगढ़ दादरा र नगर हवेली तथा दमन र दीव हरियाणा मध्यप्रदेश पंजाब तेलंगाना र उत्तराखण्डमा गणकहरूद्वारा घर घरमै पुगेर गरिने सूचीकरण कार्य अहिले तीव्र गतिमा अघि बढ़िरहेको छ। यसैका क्रममा गुजरात जम्मू कश्मीर लद्दाख र पुडुचेरीमा आजदेखि स्व मूल्याङ्कन अर्थात सेल्फ इन्युमरेशन सुविधा शुरू भएको छ, जो यसै महिनाको 31 तारीकसम्म उपलब्ध रहनेछ। अब मौसम सम्बन्धी समाचार। भारतीय मौसम विज्ञान विभागले आज देशका विभिन्न भागहरूमा भारी वर्षा र केही क्षेत्रहरूमा अत्याधिक गर्मी हुने सम्भावना औल्याउँदै विशेष चेतावनी जारी गरेको छ। विभागका अनुसार आज अण्डमान र निकोबार द्वीप समूह उप हिमालय पश्चिम बंगाल र सिक्किमका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले ती क्षेत्रहरूका लागि अरेन्ज अलर्ट जारी गरिएको छ। अर्कोतर्फ मध्यप्रदेश राजस्थान उत्तर प्रदेश र विदर्भ क्षेत्रमा भने भोलिसम्म तीव्र रूपमा गरम हावा अर्थात लू चल्न सक्ने जानकारी गराएको छ।
अब खेल प्रसंग आईपीएल क्रिकेट

0: अन्तर्गत धर्मशालामा खेलिएको आजको पहिलो खेलमा पंजाब किङ्सको विरूद्ध रोयल च्यालेन्जर्स बेंगलोरले निर्धारित 20 ओभरमा 222 रन बनाएको थियो। 223 रनको लक्ष्यलाई पछ्याउँदै पंजाब किङ्सले खेलिरहेछ। आईपीएलको दोस्रो खेल अहिले बेलुकी 7:30 बजेदेखि दिल्ली क्यापिटल्स विरूद्ध राजस्थान रोयल्स माझ दिल्लीको अरूण जेटली स्टेडियममा चलिरहेको छ। अब अन्तमा यस बुलेटिनका मुख्य समाचार पुनः एकपटक। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो 5 राष्ट्रको औपचारिक भ्रमणको तेस्रो चरण अन्तर्गत आज साँझ स्वीडेन पुग्नुभयो। केन्द्रीय गृह तथा सहकारिता मन्त्री अमित शाहद्वारा आज गान्धीनगरस्थित नेशनल इन्स्टिच्युट अफ डिजाइनमा नवनिर्मित इनोभेशन एण्ड इन्क्युबेशन सेन्टरको उद्घाटन। राष्ट्रपति द्रौपदी मुर्मूद्वारा 2026 लागि प्रतिष्ठित पद्म पुरस्कार आगामी 25 तारीकका दिन प्रदान गर्नुहुने। आकाशवाणीबाट सन्दै हुन्छ समाचार पूरा भयो।
1: हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। अब समय भएको छ हजुरहरूकै पत्रमा आधारित कार्यक्रम हिन्दी अनुरोध संगीतको। यस कार्यक्रमलाई कुरेर बस्नुहुने हाम्रा सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत तथा न्यानो अभिवादन जनाउँदछौ। श्रोता, अब प्रस्तुत गर्दछौ हिन्दी अनुरोध संगीत र यस कार्यक्रमको पहिलो चरणमा हामी सुनाउन गइरहेका छौं गायक कलाकार अन्नन सामी र तुलसी कुमारको स्वरमा रहेको यो गीत। र यस गीतको निम्ति हामीलाई पत्रचार गर्नुहुने श्रोता हुनुहुन्छ सरस्वती छेत्री, र उहाँले यो गीत गेजिङ निवासी आफ्नो साथी सुशीला गुरूङलाई सुनाइदिने आग्रह गर्नुभएको छ। त श्रोता, सुनौ यो पहिलो गीत।

यस कार्यक्रमलाई अघि बढ़ाउने क्रममा यो अघिल्लो गीत लिएर आएका छौं गायक कलाकार अल्का याग्निक र अभिजितको स्वरमा। यस गीतको निम्ति हामीलाई पत्रचार गर्नुहुने श्रोता हुनुहुन्छ भीमबहादुर छेत्री, र वहाँले यो गीत रिन्छेनपुङ निवासी आफ्नो साथी सावित्री राईलाई सुनाउन चाहनुभएको छ। त श्रोता, स्वीकार्नुहोस् यो प्रस्तुति।

कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो प्रस्तुति लिएर आएका छौं कलाकार अरिजित सिंहको स्वरमा रहेको यो गीत। यस गीतको निम्ति हामीलाई पत्रचार गर्नुहुने श्रोता हुनुहुन्छ मैत्री तामाङ, र उहाँले यो गीत आकाशवाणीको सम्पूर्ण श्रोताहरूलाई सुनाउन चाहनु भएको छ। त श्रोता, स्वीकार्नुहोस् यो प्रस्तुति।

यस कार्यक्रमलाई अघि बढ़ाउने क्रममा अघिल्लो गीत लिएर आएका छौं गायक कलाकार आशा भोसले र अभिजीत कुशवर्मा। यस गीतको निम्ति हामीलाई पत्रचार गर्नुहुने श्रोता हुनुहुन्छ मनिता गुरूङ, र वहाँले यो गीत संगीता राईलाई सुनाउन चाहनु भएको छ। त श्रोता, सुन्नुहोस् यो अघिल्लो गीत।

हिन्दी अनुरोध संगीतको कार्यक्रमलाई सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा आजको हाम्रो यो अन्तिम प्रस्तुति कलाकार बप्पी लहरी र विशाल धनलानीको स्वरमा र यस गीतको निम्ति हामीलाई अनुरोध गर्नुभएको छ अनिता भुजेलले र उहाँले यो गीत आफ्नो साथी पूर्णिमा राईलाई सुनाउन चाहनुभएको छ। त श्रोता स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति।

हवस्त श्रोता, प्रस्तुत गीतको साथै हिन्दी अनुरोध संगीतको कार्यक्रम यही समाप्त हुँदछ। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं।

मीडियम वेब को 213.67 मीटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा साथै न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, हाम्रो स्टुडियोको घड़ी अनुसार अहिले बेलुकीको 8 बजिसकेको छ र अब समय भएको छ कार्यक्रम गीत गजलको। यस कार्यक्रममा आज हामी लिएर आएका छौं गायक कलाकार तलत अजीज र अनुराधा पौडवालको स्वरमा केही गीतहरू। श्रोता, मनोरञ्जन गरौं कलाकार तलत अजीजको स्वरमा यो पहिलो गीत।

गीत गजल कार्यक्रमलाई अघि बढाउँदै लिएर आएका छौं यो अघिल्लो गीत कलाकार अनुराधा पौडवालको स्वरमा। श्रोता स्वीकार्नुहोस् यो गीत।

गीत गजल कार्यक्रमलाई अघि बढाउँदै लिएर आएका छौं यो अघिल्लो गीत कलाकार अनुराधा पौडवालको स्वरमा, त स्वीकार्नुहोस् यो गीत।

श्रोताहरूले सुन्दै हुनुहुन्छ उस्ताद अमजद अली खानद्वारा सरोद वादन। अब केही क्षणमा सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट हिन्दी भाषामा समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

मीडियम वेबको 213.67 मीटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा र मोबाइल एप न्यूज अन एआईआर मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, समय यसबेला हाम्रो स्टुडियोको घड़ी अनुसार रात्रिको 10 बजिसकेको छ र अब यहाँहरूलाई मनोरञ्जन गराउनेछौ विभिन्न कलाकारहरूको आवाजमा सजिएका हिन्दी फिल्मी गीतहरू सुनाएर। त श्रोता, सुनौ यो पहिलो गीत गायक कलाकार किशोर कुमारको आवाजमा फिल्म गोलमालबाट।

आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवामा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ विभिन्न कलाकारहरूको आवाजमा हिन्दी फिल्मका गीतहरू। त यसै क्रममा यो अघिल्लो गीत लिएर आएका छौं कलाकार अमित कुमारको आवाजमा फिल्म बालिका वधुबाट। त श्रोता, स्वीकार्नुहोस् यो प्रस्तुति।

श्रोता, प्रस्तुत गीत सुन्दै हुनुहुन्थ्यो फिल्म बालिका बधुबाट कलाकार अमित कुमारको आवाजमा। श्रोता, यसरी नै अर्को गीत सुनाउन गइरहेका छौं फिल्म गुरुबाट कलाकार श्रेया घोषालको आवाजमा।

हिन्दी फिल्मी गीतहरूको कार्यक्रमलाई सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमाझ आजको हाम्रो यो अन्तिम प्रस्तुति कलाकार आनन्द राज आनन्दको आवाजमा फिल्म मस्तीबाट, त श्रोता स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति।

हवस्त श्रोता, प्रस्तुत गीतको साथमा आजलाई हिन्दी फिल्मी संगीतको कार्यक्रम यही समाप्त हुँदछ। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। समय स्टुडियोको घड़ी अनुसार रात्रिको 10:30 हुनै लागेको छ र यसैको साथ आजको तेस्रो अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछ। भोलि बिहान 6:30 प्रातकालीन अधिवेशन अन्तर्गत विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौं। आजलाई सम्पूर्ण आकाशवाणी परिवारलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्रि, जय हिन्द।